0: അല്ലുത പക്ഷിന്റെ ഇഞ്ച വലിയ വർക്കത്തിൽ ഏറ്റവും തിന്നുന്നു.
1: खुशीको खबर
2: तपाई हाम्रो शहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ. आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराइ आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्.
3: हाम्रा सेवाहरू
2: आँखा विशेषज्ञद्वारा आँखा चेकजाँच,
3: अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच,
2: सबै प्रकारका चस्मा र लेन्सको सुविधा,
3: कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक.
2: आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म.
3: थप जानकारीको लागि
2: नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ.
3: मोबाइल नम्बर 9860719194 र 9822856576.
1: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ.
4: हरेक रोगको हरेक बिरामीको निवारण गरिने फरपर्दो स्थान नेशनल बाथ रोग सेन्टर.
5: हजुर, युनाइटेड मिशन अस्पताल पाल्पा र पालपाली मेडिकल तुलसीपुर दाङमा 30 वर्षसम्म काम गरिसक्नु भएकी निकै अनुभवी दीर्घ सेवा पदकबाट सम्मानित सिनियर स्टाफ नर्स बिना श्रेष्ठ अब तुलसीपुरको नेशनल बाथ रोग सेन्टरमा.
4: सिनियर स्टाफ नर्स बिना श्रेष्ठद्वारा गर्भवती महिला र स्त्री रोग सम्बन्धी सस्तो, सुलभ र भरपर्दो माध्यमबाट सफल उपचार गरिन्छ. त्यसैले गर्भवती महिला र स्त्री रोग सम्बन्धी कुनै पनि समस्या भएमा नेशनल बाथ रोग सेन्टर तुलसीपुरमा आई बिना श्रेष्ठसँग उपचार गराइहाल्नुहोस् है.
5: सम्पर्कको लागि नेशनल बाथ रोग सेन्टर बीपी चोकदेखि दक्षिण पश्चिम साइडमा सम्पर्क फोन नम्बर 0825201103 र 9858780103.
6: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ.
7: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ.
6: तुलसीपुर 3 मा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश.
8: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ.
9: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके मात गए सन्च हुन्न भने
8: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आज नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि.
10: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दहरू लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ.
11: हामी कहाँ उपलब्ध सेवाहरू:
12: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टड्काउने, दाँतमा रङ भर्ने, चाँडी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने.
10: नोट: 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ.
11: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहिमुल्ला स्टोर नजिकै. सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858735952.
13: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा.
10: तपाईँको बगैँचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भर पर्दो गन्तव्य
6: सृजना नर्सरी एन्ड एग्रो फार्म.
14: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
6: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
14: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैँचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
6: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म, तुलसीपुर छ स्टार चोक रजौरा दाङ।
14: संचालक सेवक राम भण्डारी, मोबाइल नम्बर 9558720178 र 9814411448।
15: सृजना नर्सरी एन्ड एग्रोफार्म, हरियाली जीवनको सुन्दर शुरुवात।
14: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
6: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो शान, गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरु जजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर चार रक्षा चौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा एघारमा साइन्स, म्यानेजमेन्ट, एजुकेशन, सोसियोलोजी, कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ।
14: थप जानकारीका लागि गुरु जजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर चार रक्षा चौर दाङ, फोन नम्बर 0825200005, मोबाइल नम्बर 9858821524 र 9858822915।
16: मेरी आमोइनी घट बोलाएछस् माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
17: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
16: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
17: यसका बाजे लाटाले हानेर बारीका पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे। म चाहिँ गुटुङ टुङ दगुरेर गए, अहिले भटका कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योगमा।
12: हामी कहाँ साल सिस्टो असना सालको चौक झ्याल ढोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
18: कञ्चनजङ्घा समिल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका छ गुमराज दाङ,
12: प्रोप्राइटर हेमन्त प्रकाश ओली, सम्पर्क मोबाइल नम्बर 9558823894, 9484814894।
6: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागी आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ, अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अंगलाइन दाङ।
14: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन्। साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
6: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अंगलाइन दाङ, प्रोप्राइटर पदम बहादुर नेपाली, मोबाइल नम्बर 9857720756।
19: के तपाईँ विज्ञापनमा लगानी गरी आफ्नो व्यापार व्यवसायको प्रवर्धन गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामी तपाईँको माध्यम बनेर आएका छौ। विज्ञापन शाखा रेडियो प्रकृति एफएम 93.4 MHz, सल्यान रोड तुलसीपुर दाल, सम्पर्क फोन नम्बर 0825218847
20: र 0825218780।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 6 बजेको प्रकृति समय सन्देश आफ्नो घर आँगन सफा र स्वच्छ राखौं
2: शुभ प्रभात यो सीआईएन को साझा खबर हो सन्तोष गन्धर्वसँगै सुशीला श्रेष्ठको तपाईलाई स्वागत छ
3: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com cin को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ
2: आज 2083 साल असार 18 गते बिहीबार जुलाई 2 तारीक सन् 2026 नेपाल सम्बत 1146 असार कृष्ण पक्षको द्वितीय तिथि विश्व खेलकुद पत्रकार दिवस
3: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू
2: हुम्लाको स्याडा गाउँमा पहिलो पटक गाड़ी पुग्यो इन्धनको मूल्य घटेसँगै बन्द रहेका पेट्रोल पम्प खोल्न सरकारको ताकेता बागमतीमा समस्याग्रस्त सहकारीबाट बचत फिर्ता शुरू गरिने
3: चालू आर्थिक वर्ष सकिन 12 दिन बाँकी सरकारलाई 5 खर्ब 35 अर्ब खर्च गर्नुपर्ने चुनौती समयमै बजेट पेश नगर्ने 23 स्थानीय तहलाई सरकारको परिपत्र
2: संविधान संशोधन प्रतिवेदन लेखन अन्तिम चरणमा धनुषाका किसान रासायनिक मलको विकल्पमा ढैजा प्रयोग गर्दै जनप्रतिनिधिलाई नागरिकप्रति उत्तरदायी बनाउन खबरदारी आवश्यक
3: अमेरिका इजरायलद्वारा ईरान विरूद्धको कार्यवाहीमा विद्यालयमा आक्रमण म्यानमारमा द्वन्द्व शुरू भए यता 1,00,000 मानिसको मृत्यु युद्धले दक्षिण लेबनानमा पुननिर्माणको चुनौती
2: र विश्वकपमा अहिले अमेरिका बोस्निया बीचको खेल जारी बेल्जियम र इंग्ल्याण्ड अन्तिम 16 आज राति र भोलि 4 खेल हुँदै
4: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
2: साझा खबरको सबैभन्दा शुरूमा चालू आर्थिक वर्ष सकिन 12 दिन बाँकी सरकारलाई 5 खर्ब 35 अर्ब खर्च गर्नुपर्ने चुनौतीको प्रसंग
3: सरकारले भुक्तानी गर्न पाउने समय 9 दिन मात्रै बाँकी रहँदा खर्च गर्न बाँकी बजेट भनी 5 खर्ब 35 अर्ब 32 करोड़ 82 लाख रूपियाँ देखिएको छ महालेखा नियन्त्रणको कार्यालयले सार्वजनिक गरेको 16 असारसम्मको तथ्याङ्कले यस्तो देखाएको हो आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 अनुसार आर्थिक वर्ष सकिनुभन्दा एक साता अघि भुक्तानी रोकिनुपर्छ विनियोजन ऐनले फ्रीज नहुने भनी तोकेको शीर्षकको रकम बाहेक भुक्तानी दिनुपर्ने अन्य रकम आर्थिक वर्ष समाप्त हुनुभन्दा कम्तीमा एक साता अगावै भुक्तानी दिई निकासा र खर्चको लेखा अध्यावधि गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने नियम 30 को उपनियम 1 भनिएको छ असारको महिना 32 दिनको रहेका कारण सरकारले 35-25 गतेसम्म भुक्तानी गर्न पाउँछ सरकारले चालू आर्थिक वर्षका लागि 19 खर्ब 64 अर्ब 11 करोड़ रूपियाँको बजेट कार्यान्वयन गरिसकेको छ त्यसमा 16 असारसम्म 14 खर्ब 28 अर्ब 78 करोड़ 18 लाख रूपियाँ बजेट खर्च भएको छ भने जुन लक्ष्यको 72.24% हो तर सरकारले यो खर्च लक्ष्य अनुसार बजेट खर्च भने गर्न सकिरहेको छैन आगामी आर्थिक वर्षको बजेट वक्तव्य अनुसार यो वर्ष 16 खर्ब 96 अर्ब 32 करोड़ 68 लाख रूपियाँ खर्च हुने संशोधित अनुमान रहेको छ
2: यसैबीच आगामी आर्थिक वर्ष 2083-84 को बजेट तोकिएको समयमै नगरसभा र गाउँसभामा पेश नगर्ने 23 स्थानीय तहसँग सरकारले स्पष्टीकरण माग गरेको छ भूमि व्यवस्था सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकार सञ्चालन ऐन 2074 र अन्तर सरकारी वित्त व्यवस्थापन ऐन 2074 अनुसार असार 10 गते भित्र बजेट सभामा पेश गर्नुपर्ने कानूनी व्यवस्था पालना नभएको भन्दै सम्बन्धित स्थानीय तहलाई 3 दिनभित्र जवाफ दिन निर्देशन दिएको हो मन्त्रालयले बजेट तर्जुमा प्रक्रिया अहिले कुन अवस्थामा छ तोकिएको समयभित्र बजेट पेश गर्न किन सकिएन र आगामी कार्यतालिका के छ भन्ने विवरण उपलब्ध गराउन पत्रचार गरेको संघीय मामिला शाखा प्रमुख दीपक ढकालले सीआईएनसँग बताउनुभयो
5: असारको 10 गतेभित्र सबै स्थानीय तहहरूले बजेट वार्षिक बजेट कार्यक्रम पेश गर्नुपर्छ कानून त अनि के स्थानीय तहहरूले पेश गरेको पाइएन के समस्या भयो किन पेश गर्न सकिएन के छ अब आगामी सेड्युल सभाको सेड्युल जसले बजेट पेश गर्ने पास गर्नेसम्मको सेड्युल गरेर पठाइदिनु भनेर हामीले मन्त्रालयबाट पठाएको थियो। इन्फर्मेसन 3 दिनभित्र पठाइदिनु है भनेका छौँ। अब अहिले बजेटको काम पेमेन्टहरूको कामले गर्दा अब कतिले रेस्पोन्स गर्ने ल्याउनु भएको छ ल्याउनु भएको छैन, बल्ल भोलि पर्सिसम्मलाई छ हाम्रो समय, त्यो नहुँदा नि सेड्युलहरूले पठाइदिनु भयो भने 3 दिनभित्र पठाइदिनु भनेर भनेर पठाएको छौँ हामीले।
2: मन्त्रालयले स्थानीय तहलाई असार मसान्तभित्र बजेट पारित गरी कानूनी व्यवस्था कार्यान्वयन गर्न समेत आग्रह गरेको छ।
3: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएपछि निजी पेट्रोल पम्प संचालकहरूले इन्धन बिक्री वितरण बन्द गरेका छन्, जसका कारण काठमाडौँ उपत्यकाका अधिकांश निजी पेट्रोल पम्प बन्द हुँदा सरकारी निकायद्वारा संचालित पम्पहरूमा सवारी साधनको लामो लाइन लागेको थियो। उपभोक्ताले भने निजी पम्पको निर्णयप्रति असन्तुष्टि जनाएका छन्। नेपाल आयल निगमले हिजोदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर 20 रूपियाँ, डिजल र मट्टी तेलमा 30 रूपियाँ तथा एलपी ग्यासमा प्रति सिलिण्डर 100 रूपियाँ मूल्य घटाएको छ। अन्तर्राष्ट्रिय बजारमा खरिद मूल्य घटेकाले उपभोक्तालाई राहत दिन मूल्य समायोजन गरिएको निगमले जनाएको हो। तर निजी पेट्रोल पम्प संचालकहरूले मौजदात ईन्धनमा ठूलो घाटा हुने भन्दै देशभर ईन्धन बिक्री वितरण बन्द गरेका थिए। बन्द रहेका पेट्रोल पम्पहरू अविलम्ब खोल्न सरकारले ताकेता समेत गरेको छ। निगमका प्रवक्ता मनोज ठाकुरले यस्ता पेट्रोल पम्पहरूलाई कार्यवाही प्रक्रिया अघि बढ़ाएको बताउनुभयो। हिजो केही पेट्रोल पम्पहरूलाई निगमले सील समेत गरेको छ। यसैबीच हवाई ईन्धनको मूल्य घटेसँगै नेपालमा चल्ने आन्तरिक हवाई उड़ानको फ्यूल सर्च चार्ज घटाइएको छ। यससँगै यात्रुले हवाई टिकटमा केही राहत पाउने भएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले सबै आन्तरिक वायु सेवा कम्पनीलाई नयाँ दर अनुसार इन्धन शुल्क लिन निर्देशन दिएको छ। यो नयाँ व्यवस्था हिजोदेखि लागू भएको हो। निगमले हवाई इन्धनको मूल्य प्रति लिटर 40 रूपियाँ घटाएपछि प्राधिकरणले पनि यात्रुबाट उठाउने इन्धन शुल्क घटाएको छ। इन्धनको मूल्य करिब 15% घटेको प्राधिकरणले जनाएको छ। यसअघि हवाई इन्धनको मूल्य प्रति लिटर 269 रूपियाँ थियो, अब घटेर 229 रूपियाँ कायम भएको छ। काठमाडौँ धनगढ़ी उडानमा सबैभन्दा बढ़ी 1765 रूपियाँसम्म इन्धन शुल्क घटेको छ। काठमाडौँ माउन्टेन रूटमा 1375, काठमाडौँ नेपालगंजमा 1305, काठमाडौँ भद्रपुरमा 1205 र पोखरा भद्रपुरमा 1620 रूपियाँसम्म शुल्क घटाइएको छ।
2: वर्षौं अघि सड़क सञ्चालसँग जोड़िएको भए पनि यातायातको कुनै सुविधा नपुगेको हुम्लाको दुर्गम मानिएको स्याडा गाउँमा पहिलो पटक गाड़ी पुगेको छ। सिमकोट गाउँपालिका 8 स्थित यो गाउँमा गाड़ी पुगेसँगै स्थानीयवासीमा हर्षोल्लास छाएको छ। पहिलो पटक आफ्नै गाउँमा गाड़ी देख्न पाउँदा उत्साहित भएका सर्वसाधारणले गाड़ी आएको दिन फूलमाला बाजा गाजा सहित स्वागत कार्यक्रमको आयोजना गरेका थिए। गाउँपालिका कर्मचारी जनप्रतिनिधि चालक तथा निर्माणमा संलग्न व्यक्तिलाई स्थानीयले सम्मान गरेका थिए। गाउँपालिकाले आर्थिक वर्ष 2082-83 स्याडा याङखो सड़क खण्डमा 1,12,00,000 रूपियाँ बजेट विनियोजन गरी हाल गाउँमै गाड़ी पुग्न शुरू गरेको हो। स्थानीयले अब सड़क सञ्जालमा जोड़िएपछि खाद्यान्न निर्माण सामग्री औषधि तथा अन्य अत्यावश्यक वस्तु सहज रूपमा गाउँसम्म पुग्ने अपेक्षा गरेका छन्।
3: बागमती प्रदेश सरकारले प्रदेशका समस्याग्रस्त घोषणा गरिएका 5 सहकारीका साना बचतकर्तालाई बचत रकम फिर्ता गर्ने प्रक्रिया तत्काल शुरू गर्ने भएको छ। प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले उपस्थितिमा हिजो बसेको बागमती प्रदेशको सहकारी क्षेत्रको वर्तमान अवस्था तथा समस्याग्रस्त सहकारी व्यवस्थापन सम्बन्धी उच्चस्तरीय बैठकले यस्तो निर्णय गरेको छ। बैठकले समस्याग्रस्त सहकारीहरूको सम्पत्ति बिक्री तथा ऋण असुलीबाट प्राप्त हुने रकम प्राथमिकताका आधारमा को प्रक्रिया अघि बढ़ाउने निर्णय समेत गरेको छ। 5 समस्याग्रस्त सहकारीका 14,000 भन्दा बढ़ी बचतकर्ताको 22,38,00,000 रूपियाँ भन्दा बढ़ी रकम जोखिममा रहेको छ। बैठकले हाल व्यवस्थापन प्रक्रियामा रहेका 30 सहकारीबाट तत्काल बचत फिर्ताको प्रक्रिया अगाडि बढ़ाउने समेत बताएको हो।
2: पहिरोको जोखिममा रहेको मुगलिन नारायणगढ़ सड़क क्षेत्रमा अत्यावश्यक उपकरण सहित जनशक्ति तयारी अवस्थामा राखिएको छ। वर्षातको समयमा सड़क खण्डको विभिन्न स्थानमा निरन्तर पहिरो जाँदा आवत जावतमा हुन सक्ने अवरोधलाई ध्यानमा दिँदै पूर्व तयारीलाई व्यवस्थित गरिएको हो। मुगलिन नारायणगढ़ सड़क खण्डको तुइन खोला, नाम्सी खोला, काली खोला लगायतका स्थानमा अत्यधिक पहिरो खसेर सवारी साधन अवरूद्ध हुने गरेको छ। यस स्थानमा सुक्खा र पानी परेको समयमा लेदो सहितको पहिरो आउने गर्छ। गत वर्ष मात्रै पहिरो खसेपछि पन्छाउन नसक्दा 56 घण्टा लगातार यातायात अवरूद्ध भएको थियो। त्यस्तो अवस्था आउन नदिन पूर्व तयारी गरिएको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले जानकारी दिनुभयो। यसैबीच केही समय अघि लागेको वन डढेलोका कारण कालीकोटका विभिन्न सामुदायिक तथा राष्ट्रिय वनमा रहेका रूख नराम्रोसँग सुक्न थालेका छन्। डढेलोले रूखको बोक्रा हाँगा र जरामा क्षति पुर्याएपछि हराभरा देखिने रूख विस्तारै सुक्दै गएका हुन्।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा जनप्रतिनिधिलाई खबरदारी गर्ने सवालमा नागरिक समाजको भूमिका
1: ती सार्वजनिक जवाबदेहितामा पदमा बस्नुभएका जो जो हामीले निर्वाचित गर्नुभएका गरेका या नगरेका ती मानिसहरूले के काम कसरी गरिराखेका छन् भन्ने कुरो चाहिँ निरन्तर खबरदारी चाहिँ जे जति गर्न सकिन्छ त्यो चाहिँ गर्नैपर्छ।
2: संविधान संशोधन प्रतिवेदन लेखन अन्तिम चरणमा धनुषाका किसान रासायनिक मलको विकल्पमा ढैचा प्रयोग गर्दै लगायतका खबर अनि कार्टुन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
4: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
3: हामी कहाँ उपलब्ध सेवाहरू?
5: दाँत निकाल्ने,
3: नयाँ दाँत राख्ने,
5: झिक्न नपर्ने गरी दाँत राख्ने,
3: दाँत भर्ने, दाँत सफा गर्ने,
5: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई पार्ने,
3: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
6: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा। सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 98560 38443 र 98105977।
4: खुसीको खबर, तपाईहरूकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेक जाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङ, फोन नम्बर 082-5230-32 र मोबाइल नम्बर 98-12-91-918।
7: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 मेगाहर्ज।
2: अमेरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
0: आजको गोर्खापत्रको पहिलो पृष्ठमा संविधान संशोधन प्रतिवेदन लेखन अन्तिम चरणमा शीर्षकमा खबर प्रकाशित छ। यसलाई वीरेन्द्र ओलीले लेख्नु भएको छ। सरकारले संविधान संशोधनका लागि गठन गरेको कार्यदलले प्रतिवेदन लेखन अन्तिम चरणमा पुर्याएको छ। गत चैत्र 16 गते प्रधानमन्त्रीका राजनैतिक सल्लाहकार शाह नेतृत्वमा कार्यदल गठन भएको थियो। कार्यदलले सबै सरकारवाला पक्षसँग सुझाव लिएपछि प्रतिवेदन लेखन अन्तिम चरणमा पुर्याएको हो। संविधान संशोधन कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीले असार मसान्तसम्म प्रतिवेदन बुझाउने जानकारी दिनुभएको छ। संविधानका प्रावधानसहित प्रत्येक बुदा धारामा गएर कार्यदल सदस्यसँग आगामी बिहिबार छलफल गरेपछि प्रतिवेदनलाई अन्तिम रूप दिने उहाँले बताउनु भएको छ। उहाँले भन्नुभयो, हामीले सबै सरकारवाला निकायका सुझाव संकलन गर्यो, सबैले सुझावको विश्लेषण गरियो। अब कुन कुन धारालाई संशोधन गर्ने, कुन कुन धारालाई कसरी संशोधन गरेर व्यवहारिक बनाउन सकिन्छ भन्ने विषयमा धारागत रूपमा कार्यदलले छलफल गर्छ। बिहिबार कार्यदलका सदस्य बीच धारावाइज रूपमा छलफल भएपछि प्रतिवेदनलाई अन्तिम रूप दिने उहाँले बताउनु भएको छ। त्यस्तै विपन्न बालबालिकालाई विद्यालय ल्याउने सकस शीर्षकमा सूर्यप्रसाद पाण्डेले खबर लेख्नु भएको छ। विद्यालय शिक्षामा सबै बालबालिकाको समतामूलक र समावेशी पहुँच सुनिश्चित गर्न सरकारले कार्यान्वयनमा ल्याइएको विद्यालय शिक्षा क्षेत्र योजना प्रभावकारी देखिए पनि योजनाले लक्ष्य अनुसार उपलब्धि हासिल गर्न सकिरहेको छैन। त्यस्तै गोर्खापत्रको भित्रपृष्ठमा रासायनिक मलको विकल्प बन्दै ढैंचा शीर्षकमा खबर प्रकाशित छ। मिथिला नगरपालिकाका कृषि शाखा प्रमुख संजय कुमार महतोले माटोको उर्वरा शक्ति बढ़ाउन ढैंचा मल प्रभावकारी उपाय भएको बताउनु भएको छ। न्यून खर्चमा तयार हुने ढैंचा मलको प्रयोग गर्न सकियो भने रासायनिक मलको मल माटीको निर्भरता हट्ने समेत उहाँले बताउनु भएको छ। कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख रामचन्द्र यादवले किसानलाई ढैंचा मल प्रयोगमा आकर्षित गर्न केन्द्रले अनुदानमा बिउ वितरण गर्दै आएको जानकारी समेत गराउनुभयो। अनुसार चालू आर्थिक वर्षमा एक क्विन्टल 3 किलो धैचाको बिउ उत्पादनमा वितरण समेत गरिएको अनुदानमा वितरण समेत गरिएको छ। उहाँले किसानको माग बढ़दै गएको उल्लेख गर्दै आगामी आर्थिक वर्षमा धैचाको बिउ वितरणको परिणामलाई अझ प्रभावकारी बनाउने समेत बताउनु भएको छ। यता कारोबारमा कृषि वन तथा वातावरण मन्त्रालयले साउन महिनासम्म 2,10,000 मेट्रिक टन रासायनिक मल आयात सुनिश्चित भएको जनाएको छ। कृषि विकास महाशाखाका सहसचिव रामकृष्ण श्रेष्ठका अनुसार साउनसम्म उक्त परिणामको मल नेपाल भित्रिने भएका छन्। बाँकी 90,000 टन मल पनि आपूर्तिको प्रक्रियामा रहेको समेत उहाँले बताउनु भएको छ। त्यस्तै गोर्खापत्रकै भित्रपृष्ठमा पहिरो जाने स्थानमा उपकरण सहित जनशक्ति शीर्षकमा खबर प्रकाशित छ भने एक सातामै परीक्षा फल सार्वजनिक शीर्षकमा खबर छ। त्यस्तै मुगु र हुम्ला जोड्ने पुल 5 वर्षदेखि अल्पत्र शीर्षकमा पनि खबर प्रकाशित छ। यसलाई यो खबर सुखेतबाट लेखिएको हो। मुगु र हुम्ला जोड्ने कर्णाली नदीमाथिको दोमुख मोटरेबल पुल निर्माणको काम 5 वर्षदेखि अल्पत्र अवस्थामा छ। एक साताभित्र बनाइसक्न मन्त्री तथा सचिवहरू युवाहरूको दबाव रहेका छन् भने पुल निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले कामको शुरूआत नै नगरी अल्पत्रहरूमा छोडेको बताइएको छ।
2: कारोबारको पहिलो पृष्ठमा यस्तो बन्यो नागढुङ्गा सुरुङ मार्ग साउनबाट शुरू शीर्षकमा खबर छापिएको छ। नेपालको पहिलो सड़क सुरुङ मार्गको रूपमा निर्माण गरिएको नागढुङ्गा सुरुङ मार्ग आगामी साउन महिनादेखि सञ्चालनमा आउने तयारी अन्तिम चरणमा पुगेको छ। सञ्चालन अघि आवश्यक प्राविधिक तयारी अन्तर्गत सुरुङ मार्ग प्रयोग हुने अपरेशन तथा मेन्टेनेन्स सवारी साधनको परीक्षण पूरा भएको खबरमा उल्लेख रहेको छ। यस्तै पहिलो पृष्ठमै देशभरका 966 स्टार्टअप उद्यम परियोजना सहुलियतपूर्ण कर्जाका लागि सिफारिशमा परेका छन्। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जा कार्यक्रम अन्तर्गत पूर्वको ताप्लेजुङदेखि सुदूरपश्चिमको दार्चुलासम्मका 966 परियोजनालाई सहुलियतपूर्ण कर्जाका लागि सिफारिश गरेको खबरमा उल्लेख रहेको छ। भित्री पृष्ठमा विमान अभावले पोखरा भइरहवा उडानमा चुनौती शीर्षकमा खबर छापिएको छ। नेपाललाई आरोग्य वेलनेस पर्यटनको विश्व केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यसहित सरकारले आरोग्य पर्यटन दशक मनाउने तयारी थालेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले बताउनु भएको छ। हिजो सिंहदरबारमा बसेको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री पौडेलले यस्तो जानकारी दिनुभएको हो। मन्त्री पौडेलका अनुसार आगामी आर्थिक वर्षलाई आरोग्य पर्यटन प्रवर्धनको संरचनागत र नीतिगत आधारमा निर्माण गर्ने वर्षको रूपमा अघि बढ़ाइनेछ। तर विमान अभावले पोखरा भइरहवा उडानमा चुनौती रहेको समेत उहाँले बताउनु भएको खबरमा उल्लेख रहेको छ। यस्तै फोहोरबाट मल उत्पादन शीर्षकमा अर्को खबर समेत रहेको छ। फोहोर व्यवस्थापन अधिकांश स्थानीय तहका लागि चुनौतीको विषय भइरहेका बेला नवलपरासी बर्दघाट सुस्तापूर्वको मध्यबिन्दु नगरपालिकाले घर घरबाट संकलन हुने जैविक फोहोरलाई वैज्ञानिक रूपमा प्रशोधन गरी जैविक मल उत्पादन गर्दै आमदानी समेत गर्न थालेको खबरमा उल्लेख रहेको छ। बाजो जग्गारहित पालिका घोषणाको अभियानमा सिन्जा गाउँपालिका शीर्षकमा अर्को खबर रहेको छ। त्यस्तै गरी म्याग्दी पूर्ण खोपयुक्त घोषणा शीर्षकमा अर्को खबर पनि छापिएको छ भने कर्णालीका 33 स्थानीय तह अझै मौसम मापन केन्द्रविहीन शीर्षकमा हेमन्त केसीले लेख्नु भएको खबर समेत रहेको छ। तनहुँका सामुदायिक विद्यालय रुद्राक्ष विद्यालयमा तनहुँका सामुदायिक वनमा रुद्राक्ष रोप्न थालियो शीर्षकमा खबर रहेको छ। त्यसै गरी नागरिकको पहिलो पृष्ठमा राहदानी एक सातालाई भन्ने शीर्षकमा अर्को खबर रहेको छ। यो खबर भुवन शर्माले लेख्नु भएको। राहदानी विभागसँग अब करिब 33,000 थान मात्रै राहदानी मौजदात रहेको खबरमा उल्लेख रहेको छ। यसले लगभग एक साता मात्र धान्नेछ। विभागका एक उच्च अधिकारीका अनुसार विभागले हरेक दिन करिब 5,000 राहदानी वितरण गर्ने गरेको छ। अब करिब 33,000 राहदानी मात्र विभागसँग मौजदात रहँदा यसले करिब एक साता मात्रै धान्ने खबरमा उल्लेख रहेको छ। त्यसै गरी रासोपाको प्रदेशसभा खारेजी प्रस्तावले तरंग शीर्षकमा अमर खड्काले इटहरीबाट लेख्नु भएको खबर छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रदेश संरचना खारेजी र संहिताको पुनर्संरचना गर्ने तयारीप्रति विभिन्न राजनीतिक दलका नेता तथा सामाजिक क्षेत्रका अगुवाले असहमति जनाउँदै त्यस्तो भए देशमा मुठभेड़ निम्तिन सक्ने बताएका छन्। उनीहरूले त्यस्तो परिस्थिति निर्माण भएमा जिम्मेवारी रासोपाले नै लिनुपर्ने चेतावनी समेत दिएको खबरमा उल्लेख रहेको छ। त्यसैगरी रासोपाले 18 वर्ष मुनिकालाई सदस्य बनाएकामा मानवाधिकार आयोगले मोदीले थाल्यो अध्ययन शीर्षकमा जयसिंह महराले काठमाण्डुबाट लेख्नु भएको खबर छ। 18 वर्ष मुनिका बालबालिकालाई पार्टी सदस्य बनाएको विषयमा सत्तारूढ रासोपालाई राष्ट्रिय मानवाधिकार आयोगले हिजो पत्र काटेको थियो। आयोगले हिजो लेखेको पत्रमा 18 वर्ष मुनिका बालबालिकालाई पार्टीको सदस्यता वितरण गर्नु प्रचलित नेपाल कानून र नेपालले अन्तर्राष्ट्रिय प्रतिबद्धता विपरीत हुने स्मरण गराउँदै पार्टी सदस्यताबारे यथाशीघ्र विस्तृत जानकारी उपलब्ध गराउन भनिएको थियो। यसबारे रासोपाले विज्ञप्ति जारी गर्दै स्पष्टीकरण पेश गरिसकेको छ।
0: साझा खबरमा अब विदेशका खबर। अमेरिका इजरायलद्वारा इरान विरूद्ध संचालन गरेको युद्धका क्रममा इरानको मिनावस्थित एक प्राथमिक विद्यालयमा क्षेपास्त्र प्रहार हुँदा अधिकांश बालबालिका सहित ठूलो मानवीय क्षति भएको खुलासा भएको छ। घटनाको 120 दिनभन्दा बढ़ी समय बितिसक्दा पनि उक्त आक्रमणमा वास्तवमा कति मानिस मारिएका थिए भन्ने आधिकारिक विवरण सार्वजनिक नभएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अधिकांश मृतक बालबालिका रहेको बताइए पनि अन्तिम तथ्याङ्क भने अझै स्पष्ट छैन। प्रेसका अनुसार अमेरिकी रक्षा मन्त्रालयले घटना सम्बन्धी रहेको अनुसन्धान प्रतिवेदन पनि सार्वजनिक गरेको छैन। अन्तर्राष्ट्रिय समाचार संस्था एपीले खुला स्रोतका तथ्य, भिडियो सामग्री, मानव अधिकार सम्बन्धी प्रतिवेदन तथा इरानभित्र र बाहिर रहेका अनुसन्धानकर्ता र सर्वसाधारणसँगको अन्तर्वार्ताका आधारमा घटनाको पुनर्निर्माण गरिरहेको समेत जनाएको छ। युद्धले दक्षिण लेबनानका धेरै बस्तीमा व्यापक भौतिक क्षति पुर्याएको छ। पुननिर्माण र सामान्य जनजीवन पुनर्स्थापना अझै चुनौतीपूर्ण बनेको स्थानीयलाई उद्धृत गर्दै अल जजिरामा खबर छ। युद्धले दक्षिण लेबनानमा धेरै गाउँ र शहरलाई पूर्ण रूपमा ध्वस्त बनाएको हो र म्यानमारमा सन् 2021 सैन्य कार्यवाही शुरू भए यता गृह युद्धमा मृत्यु हुनेको संख्या 1,00,000 नाघेको छ। द्वन्द्व सम्बन्धी घटनाको अभिलेख राख्ने संस्था सशस्त्र द्वन्द स्थान तथा घटना तथ्याङ्कका अनुसार सबै पक्षबाट हालसम्म कम्तीमा 1,14,000 जनाको ज्यान गएको विश्लेषण गरिएको छ।
2: खेल खबरमा फिफा विश्वकप 2026 नकआउट चरण अन्तर्गत अहिले अमेरिका र बोस्निया बीच रोमाञ्चक प्रतिस्पर्धा जारी छ। नेपाली समयअनुसार बिहान 5:45 शुरू भएको खेलमा अन्तिम 16 स्थान बनाउन दुवै टोली जीतका लागि संघर्षरत रहेका छन्। यो खेलको विजेताले अन्तिम 16 बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछ। यसअघि सम्पन्न खेलमा बेल्जियमले विश्वकपकै स्मरणीय पुनरागमन मध्ये एक गर्दै सेनेगललाई 3-2 पराजित गरी अन्तिम 16 सुरक्षित स्थान बनाएको छ। C8 स्टेडियममा भएको खेलमा सेनेगलले 2 अग्रता बनाएको थियो। खेल सकिन 5 मात्रै बाँकी रहँदा पनि बेल्जियम 2-0 पछि थियो तर अन्तिम मिनटहरूमा 2 फर्काउँदै खेललाई अतिरिक्त समयमा पुर्याएको बेल्जियमले पेनाल्टी मार्फत विजयी गोल गर्दै सेनेगललाई स्तब्ध बनाएको थियो। त्यसअघि एटलान्टा स्टेडियममा भएको अर्को खेलमा कप्तान ह्यारिकेनको 2 मद्दतमा इंग्ल्याण्डले डीआर कंगोलाई 2-1 पराजित गर्दै अन्तिम 16 स्थान बनाएको थियो। यस खेलमा 2 थपेपछि ह्यारिकेनले जारी विश्वकपमा आफ्नो गोल संख्या 5 पुर्याउनु भएको छ। उहाँ नर्वेका एर्लिङ ह्यालान्डसँग संयुक्त रूपमा दोस्रो स्थानमा रहनु भएको छ भने फ्रान्सका किलियन एम्बापे र अर्जेन्टिनाका लियोनल मेस्सी समान 6 गोल्डेन बुटको दौड़मा अग्रस्थानमा रहेका छन्। नकआउट चरण अन्तर्गत बाँकी खेलहरूमा आज राति 12:45 स्पेन र अस्ट्रिया आम्ने सामने हुनेछन्। त्यसपछि बिहान 12:45 पोर्चुगल र क्रोएसिया बीच प्रतिस्पर्धा हुनेछ। भोलि बिहान 9:00 स्विजरल्याण्ड र अल्जेरियाले अन्तिम 16 अर्को टिकटका लागि खेल खेल्नेछन्। यस्तै भोलि बिहान 4:00 अस्ट्रेलिया र इजिप्ट बीच अर्को नकआउट चरणको खेल हुनेछ।
0: निर्वाचित गरेर पठाएका जनप्रतिनिधिप्रति नागरिकको आस्था

0: यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार
1: डाक्टर संजय महर्जन द्वारा दिइने सेवाहरू हाच्छिउ आइरहने गन्ध वासना थाहा नपाउने पिनास भएको नाकमा मासु फलाएको कान पाक्ने कराउने चिलाउने थाइरोइड टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ
2: डाक्टर धनमाया घरकी मगरद्वारा दिइने सेवाहरू
1: नवजात तथा बालबालिकाको स्वास्थ्य जाँच ज्वरो रुघाखोकी दम लगायत अन्य बाल रोगको उपचार पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बाल बालिकामा देखिने समस्याहरूको चेक जाँच उपचार तथा परामर्श सेवा
3: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बाल रोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म
4: सम्पर्क पानस मेडिको फर्मा राप्ती प्रादेशिक अस्पताल अगाडि तुलसीपुर 5 दाङ फोन नम्बर 0825219904
5: नयाँ युगको नयाँ आवाज रेडियो प्रकृति एफएम 93.4 MHz
6: जस्तै वडाले एउटा चाहिँ बाटो बनाउन पर्यो भने त्योसँग सम्बन्धित सरकारवालाहरूसँग छलफल गरेको छ कि छैन जस्तै अहिले नै तपाईँले संघीय सरकारका पनि ठूल्ठूला परियोजनाहरूमा हामीले काठमाडौँ तराई जोड्ने चाहिँ द्रुत मार्गमै अहिले चाहिँ यत्रो वर्ष हामी सम्पन्न हुने बेलासम्म हामीले चाहिँ 0 किलोमिटर कहाँ पर्छ भनेर खोकनाकी उसमा चाहिँ अहिलेसम्म विवाद भएको छ त्यो भएको किनभने यो सहभागितामूलक प्रजातन्त्रको हामीले चाहिँ फेरि के गरेनौं भनेदेखि त्यसलाई अभ्यासमा चाहिँ राम्रोसँग लगेनौं सरकारवाला को को हुन् उनीहरूको समस्या के हो पहिला नै सुनेर त्यसलाई समाधान गर्नेतिर लगियो भने के हुन्छ भने राज्यको स्रोत साधन पनि बच्छ अनि सँगसँगै त्यसलाई समयमा नै हामीले चाहिँ सेवा सुविधा पनि प्रदान गर्न सक्छौं सरकारले पनि त्यसलाई सक्छ
7: संहिता लागू भएपछि 3 तहको सरकार र त्यसको सरकारका कामहरूको बाँडफाँड गर्ने बेलादेखि नै रहिरहँदाखेरि सिंहदरबारको सम्पूर्ण शक्तिहरू चाहिँ अब गाउँ टोलसम्म पुग्छ स्थानीय सरकारसम्म पुग्छ भन्ने कुरा तर सरकार त पुग्यो पछि चाहिँ सिंहदरबार जस्तै भ्रष्टाचार मात्रै आइपुग्यो हाम्रो सेवा सुविधा आइपुगेन भनेर नागरिकहरू फेरि दुखित पनि भए अब यसमा चाहिँ यो 3 तहको सरकार बीचको त्यो समन्वय सहकार्य र नागरिक प्रतिको उत्तरदायित्वलाई कसरी सन्तुलित गर्ने
6: संघीयता आइसके पछाडि भ्रष्टाचार मात्रै तल आयो भन्ने कुरा चाहिँ होइन कहिले मलाई मेरो व्यक्तिगत विचारमा फेरि हामी कहिलेकाहीँ त्यो कुनै पनि विषय या समस्यालाई यति धेरै सामान्यीकरण गरिदिन्छौं कि त्यसले गर्दा मूल विषय र मूल प्रश्न जहिले पनि बहसमा आउँदैन या अनुत्तरित नै रहन्छ र मेरो एउटा अनुरोध यहाँहरूलाई पनि के हो भने त्यो विषयलाई उठाउँदाखेरि अलिकति हामीले त्यसलाई ठ्याक्कै के विषय हो त्यो समस्यालाई त्यही रूपमा नै उठाइदिनुपर्छ फेरि के कुरा हो भने भ्रष्टाचार पनि सँगसँगै बढ़ेको छ र जति मात्रामा भ्रष्टाचार नियन्त्रण हुनुपर्ने त्यो पनि सुशासनमा चाहे जुनसुकै शासन व्यवस्था होस् भ्रष्टाचार त कहिले पनि हुन भएन त्यो कुरा चाहिँ अझ बढ़ी विकेन्द्रित भयो कि हिजो केन्द्रीय संरचना आउँदा केन्द्रमा मात्रै हुन्थ्यो तल हुन्थेन भन्ने आम धारणा विशेष गरेर मीडियाहरूमा पनि पाइन्छ तर त्यसलाई फेरि हामीले अलिकति त्यसलाई गुणात्मक रूपमा हेर्यौं भने या संख्यात्मक रूपमा हेर्यौं भने त्यस्तो पनि होइन हिजो पनि भ्रष्टाचार तल पनि हुन्थ्यो हिजो चाहिँ त्यो केन्द्रीय सरकारको प्रतिनिधिको रूपमा मात्रै हुन्थ्यो होला या चाहिँ त्योसँग सम्बन्धित मात्रै हुन्थ्यो भने अहिले स्थानीय सरकारहरू पनि थपिए होला निकै राम्रा कामहरू पनि भएका छन्
8: नागरिक समाजका अगुवा प्रकाश रेग्मीसँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक
9: हुम्लाको सारा गाउँमा पहिलो पटक गाड़ी पुग्यो इन्धनको मूल्य घटेसँगै बन्द रहेका पेट्रोल पम्प खोल्न सरकारको ताकता बागमतीका समस्याग्रस्त सहकारीबाट बचत फिर्ता शुरू गरिने
8: चालू आर्थिक वर्ष सकिन 14 दिन बाँकी सरकारलाई 5 खर्ब 35 अर्ब खर्च गर्नुपर्ने चुनौती समयमै बजेट पेश नगर्ने 23 स्थानीय तहलाई सरकारको परिपत्र
9: संविधान संशोधन प्रतिवेदन लेखन अन्तिम चरणमा धनुषाका किसान रासायनिक मलको विकल्पमा धैचा प्रयोग गर्दै जनप्रतिनिधिलाई नागरिक प्रति उत्तरदायी बनाउन खबरदारी आवश्यक
8: अमेरिका इजरायलद्वारा इरान विरूद्धको कार्यवाहीमा विद्यालयमा आक्रमण म्यानमारमा द्वन्द शुरू भए ता 1 लाख मानिसको मृत्यु युद्धले दक्षिणी लेबनानमा पुननिर्माणको चुनौती
9: र विश्वकपमा अहिले अमेरिका बोस्निया बीचको खेल जारी बेल्जियम र इंग्ल्याण्ड अन्तिम 16मा आज राति र भोलि 4 खेल हुने साझा खबरको अन्त्यमा अब कार्टुन हामीले नयाँ पत्रिका राष्ट्रिय दैनिकबाट रवि मिश्रले कर्नर किक शीर्षकमा लेख्नु भएको बनाउनु भएको कार्टुन लिएका छौं यहाँ दुईजना व्यक्तिको कुराकानी जस्तो देखाइएको छ एउटा ठूलो ज्यान भएका

र काँधमा लौरो बोकेका व्यक्ति छन् र उनको पछाडि सरकार लेखिएको छ भने अघिल्लोपट्टितिर होल्डिङ सेन्टर लेखिएको छ। त्यहाँ एकजना नागरिक जस्ता व्यक्ति हात जोड्दैछन् र त्यो सरकार जस्तो लेखेका व्यक्तिले केही भन्दै गरेको माथि लेखिएको छ। यस्तो भनिएको छ, त्यहाँ घर भत्के बंगलामा बस्नु, बंगला नभई अपार्टमेन्ट किनेर बस्नु। हस्तो प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई सुशीला श्रेष्ठ र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
1: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
2: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
3: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबो माला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
2: थप जानकारीका लागि नेचुरल नर्सरी, तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
4: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
5: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके म त कहीँ गए सन्चो हुन्न भने।
4: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आजै नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
2: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
6: हामी कहाँ उपलब्ध सेवाहरू? मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
2: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
6: स्वर्गद्वारी डेन्टल हस्पिटल, वीरेन्द्र चोक, तुलसीपुर, रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858335952।
7: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।

0: हरेक रोग को हरेक बिरामी को निवारण गरिने फरफर्दो स्थान नेशनल बाथ रोग सेंटर
1: हजुर युनाइटेड मिशन अस्पताल पाल्पा र पाल्पाली मेडिकल तुलसीपुर दाङमा 30 वर्षसम्म काम गरिसक्नु भएकी निकै अनुभवी दीर्घ सेवा पदकबाट सम्मानित सिनियर स्टाफ नर्स बिना श्रेष्ठ अब तुलसीपुरको नेशनल बाथ रोग सेन्टरमा
0: सिनियर स्टाफ नर्स बिना श्रेष्ठद्वारा गर्भवती महिला र स्त्री रोग सम्बन्धी सस्तो सुलभ र भरपर्दो माध्यमबाट सफल उपचार गरिन्छ त्यसैले गर्भवती महिला र स्त्री रोग सम्बन्धी कुनै पनि समस्या भएमा नेशनल बाथ रोग सेन्टर तुलसीपुरमा आई बिना श्रेष्ठसँग उपचार गराइहाल्नुहोस् है
1: सम्पर्कको लागि नेशनल बाथ रोग सेन्टर बीपी चोकदेखि दक्षिण पश्चिम साइडमा सम्पर्क फोन नम्बर 082520103 र 98578880

अपेक्षा तपाईको कर्तव्य हाम्रो। यो हो नेपालकै पहिलो वातावरण मैत्री रेडियो, रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।

0: नमस्कार तथा शुभ प्रभात। रेडियो पत्रिका आजको परिवेशमा म चेतन ओलीको तपाईंलाई हार्दिक स्वागत छ। आज विक्रम सम्बत 2083 साल असार 18 गते, तदनुसार सन् 2026 जुलाई 2 तारीक बिहिबार। दाङको रेडियो प्रकृतिले उत्पादन गरेको यो कार्यक्रम पश्चिम दाङको रेडियो हापुरी, सल्यानको रेडियो राप्ती, रेडियो कपुरकोट, रोल्पाको रेडियो रोल्पा, रेडियो हुलेरी, प्युठानको रेडियो झुलेनी, रेडियो महिला आवाज र रूकुम पश्चिमको रेडियो नयाँ नेपालबाट एकैसाथ प्रसारण भइरहेको छ। खबर शुरू गरौं प्रमुख खबर शीर्षकहरूबाट। लुम्बिनी प्रदेशमा 11 महिनामा आधा पनि पूँजीगत बजेट खर्च हुन सकेन। आगामी आर्थिक वर्षको बजेटको विवाद कायमै रहँदा प्रदेश सभाको बैठक नै अनिश्चित, कर्णाली प्रदेश सभा बैठक पनि अझै बस्न सकेन। दाङमा पौडी खेल्ने क्रममा डुबेर एक बालिकाको ज्यान गयो। तुलसीपुरमा 8 वर्षमा 154 कान निर्माण, 4 वर्षमा 488 जनामा पाठेघरको मुख क्यान्सर। र रोल्पामा 10 करोड़ लगानीमा बनाइएको आधुनिक बस पार्क प्रयोगविहीन। रूकुम पश्चिममा नदीजन्य पदार्थ उत्खनन गर्ने 4 सवारी साधनलाई कार्यवाही। मनसुनी वायुको प्रभावले देशका धेरै ठाउँमा भारी वर्षाको सम्भावना।
1: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
2: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
3: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाइ लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
4: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
3: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
0: आज हामीसँग दाङबाट प्रकाशित नयाँगुद राष्ट्रिय दैनिक र गोरक्षी राष्ट्रिय दैनिक पत्रिका प्राप्त भएका छन्। यी पत्र पत्रिकाले फरक फरक खबर प्रकाशित गरेका छन्। लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्ष 2082-83 को 11 महिनाको अवधिमा विकास बजेट करिब 45% मात्रै खर्च गर्न सकेको छ। चालू आर्थिक वर्षको जेठ मसान्तसम्म 44.92% विकास बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालय राप्ती उपत्यका देउखुरीले जनाएको छ। लुम्बिनी प्रदेश सरकारले पूँजीगततर्फ 23,47,14,65,000 रूपियाँ बजेट रहेकोमा 10,54,27,68,565 रूपियाँ मात्रै खर्च गरेको हो। चालू आर्थिक वर्षको जेठ मसान्तसम्म चालूतर्फ 50.67% बजेट खर्च भएको छ। चालूतर्फ 15,43,85,35,000 रूपियाँ बजेट रहेकोमा 7,82,20,75,083 रूपियाँ 54 खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ। चालूतर्फको 6,33,79,47,226 रूपियाँ 58 खर्च हुन बाँकी छ। लुम्बिनी प्रदेश सरकारको चालू र पूँजीगत तर्फको खर्च 47.20% भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ। प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि 38,91,00,000 रूपियाँको बजेट ल्याएको थियो। चालू आर्थिक वर्षको 11 महिनामा 18,36,48,43,648 रूपियाँ 54 खर्च भएको छ। प्रदेश सभाको 49.18% बजेट खर्च भएको छ, जसमध्ये चालूतर्फ 53.30% र पूँजीगत तर्फ 17.26% बजेट खर्च भएको हो। प्रदेश लोकसेवा आयोगको 49.61% बजेट खर्च भएको छ। यसै गरी प्रदेश योजना आयोगको 32.18% बजेट खर्च भएको छ। अर्थ विविध तर्फको कुनै पनि बजेट खर्च भएको छैन। स्थानीय तह निकासतर्फ चालू शीर्षकमा 62.72% बजेट खर्च हुँदा स्थानीय तहमा जाने बजेट चालू शीर्षक अन्तर्गत जाने गरेको छ। जुन चालू र पूँजीगतमा खर्च हुन्छ मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयको जम्मा 32.10% मात्रै बजेट खर्च भएको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयको पनि 29.39% बजेट खर्च भएको छ। यसै गरी उद्योगको पर्यटन तथा यातायात मन्त्रालयको 37.13% बजेट खर्च भएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको 47.06% बजेट खर्च भएको छ। यसै गरी कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको 42.73% बजेट खर्च भएको छ। यसै गरी आन्तरिक मामिला तथा कानून मन्त्रालयको 15.28% बजेट खर्च भएको छ। वन तथा वातावरण मन्त्रालयले बितेको 11 महिनामा 48.66% बजेट खर्च गरेको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयले 50.26% बजेट खर्च गरेको छ। यसै गरी युवा तथा खेलकुद मन्त्रालयको जम्मा 19.78% बजेट खर्च भएको छ। यसै गरी शहरी विकास तथा खानेपानी मन्त्रालयको 11 महिनामा 43.10% बजेट खर्च भएको छ। सामाजिक विकास मन्त्रालयको 36.41% बजेट खर्च भएको छ। यसै गरी स्वास्थ्य मन्त्रालयको जम्मा बजेट खर्च 62.77% रहेको बताइएको छ। लुम्बिनी प्रदेशमा बजेट पुनर्लेखनको मागलाई लिएर जारी राजनैतिक गतिरोधका कारण प्रदेश सभाको 8 अधिवेशन अन्तर्गतको 11 बैठक समेत हिजो स्थगित गरिएको छ। पूर्व निर्धारित कार्यतालिका अनुसार हिजो दिउँसो 1 बजे बस्ने तय भएको प्रदेश सभाको बैठक प्रदेश सरकारको विशेष अनुरोधमा स्थगित गरिएको हो। प्रदेश सभा सचिवालयका अनुसार सभामुखको निर्देशनमा अब उक्त बैठक असार 21 गते आइतबार दिउँसो 1 बजे बस्ने गरी तय गरिएको छ। लुम्बिनी प्रदेशमा आगामी आर्थिक वर्ष 2083-84 को बजेट सार्वजनिक भए यता सत्तारूढ़ दलभित्रै असन्तुष्टि चुलिएको छ। नेकपा एमाले र नेपाली कांग्रेसका सांसदहरूले बजेट मन्त्री केन्द्रित असन्तुलित र पक्षपातपूर्ण रहेको आरोप लगाउँदै बजेट पुनर्लेखनको माग गरेका छन्। सांसदहरूले केही मन्त्रीहरूले आफ्ना निर्वाचन क्षेत्रमा ठूलो रकम विनियोजन गराएको तर कतिपय सांसदका क्षेत्रमा न्यून बजेट मात्र परेको भन्दै विरोध जनाएका हुन्। तत्काल बजेट संशोधन नभएसम्म सदन चलन नदिने उनीहरूको अडान छ। उनीहरूले बजेटमा समानुपातिक वितरण नभएको योजनाको छनौटमा मनपरी भएको र पहुँचका आधारमा मात्रै बजेटको बाँडफाँट गरिएको आरोप लगाएका छन्। प्रदेश सरकारले असार 1 गते आगामी आर्थिक वर्षका लागि 37.38 अर्ब रूपियाँ बराबरको बजेट प्रस्तुत गरेको थियो तर बजेटमाथिको छलफल शुरू भएदेखि नै अवरोध हुँदै आएको छ। बजेट विवादकै कारण प्रदेश सभा बैठक पटक पटक प्रभावित हुँदै आएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले असन्तुष्ट भएका सांसदहरूसँग सहमति खोज्ने प्रयास भइरहेको बताउनु भएको छ। यसैबीच हिजो 15 मिनटका लागि स्थगित भएको कर्णाली प्रदेश सभाको बैठक पनि अझै बस्न सकेको छैन। प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टी नेकपाले बजेटमाथि असन्तुष्टि व्यक्त गर्दै प्रदेश सभा बैठक नै अवरूद्ध गरेको थियो। प्रदेश सभा सचिवालयका सूचना अधिकारी राजेन्द्र पौडेलले मंगलबार दिउँसो 15 मिनटका लागि बैठक स्थगित भए पनि त्यसपछि बैठक बस्न नसकेको बताउनुभयो। हिजो दिउँसो 1 बजेका लागि सूचना टाँच गरिएको थियो। यद्यपि हिजो पनि सहमति नजुटेकाले सभा बस्न नसकेको बताइएको छ। प्रतिपक्षले सभामै विचाराधीन विकृत बजेटको बारेमा सुधार गर्नुपर्ने पक्षबारे सरकारले ध्यान नदिएको भन्दै सभा अवरूद्ध गरेका हुन्। आगामी आर्थिक वर्षका लागि ल्याइएको बजेटको विषयलाई लिएर कर्णाली प्रदेशमा पनि सत्तापक्ष र प्रतिपक्ष बीचको विवाद समाधान हुन सकेको छैन। विवाद समाधानका लागि हिजो बिहान 8 बजेदेखि बेलुका 9 बजेसम्म बसेको सर्वपक्षीय बैठक पनि बिना निष्कर्ष टुंगिएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टी रापरपा पूर्व मुख्यमन्त्री राजकुमार शर्माले मंगलबार दिउँसो संयुक्त रूपमा बजेटमा असन्तुष्टि व्यक्त गर्दै संसदमै अवरूद्ध गर्नुभएको थियो। हिजो दिनभर छलफल गर्दा पनि सहमति नभएपछि आज बस्ने प्रदेशसभाबाट बजेट पारित हुन नदिने रणनीतिमा विपक्षी दलका सांसदहरू रहेको बताइएको छ। दाङको घोराहीमा सिंचाईका लागि बनाइएको ड्याममा पौडी खेल्ने क्रममा डुबेर 1 बालिकाको ज्यान गएको छ। ज्यान जानेमा घोराही उपमहानगरपालिका 4 लक्ष्मीपुर निवासी 10 वर्षीय आशिका घरती रहेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी डाक्टर हेमबहादुर केसीले जानकारी दिनुभएको छ। उहाँका अनुसार लक्ष्मीपुर चोक नजिकै सिंचाईका लागि बनाइएको मानव निर्मित ड्याममा डुबेर मृत्यु भएकी बालिका सुनपुर सामुदायिक विद्यालयमा कक्षा चारमा अध्ययनरत हुनुहुन्थ्यो। हिजो बिहान आशिका दिदीसँग घरबाट विद्यालय गएको र दिदीसँगै घर फर्कने क्रममा घरभन्दा करिब 500 मिटर नजिकको ड्याममा पौडी खेल्ने क्रममा डुबेको बताइएको छ। प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले बालिकाको शव दिउँसो तालबाट निकालेको हो। दाङको घोराही उपमहानगरपालिका 13 कमलघारीमा असार 16 गते पाठेघरको मुख्य क्यान्सर परीक्षणका लागि शिविर चल्यो। जाँचका क्रममा एक 37 वर्षीय महिलाको पाठेघर पोजेटिभ देखियो, अर्थात क्यान्सर हुने लक्षण फेला पर्यो। त्यसपछि स्वास्थ्यकर्मीले औषधि चलाए। अब घोराही उपमहानगरपालिकाको संस्थागत परिवार नियोजन क्लिनिकमा बोलाएर विशेषज्ञ जाँच गराउने तयारी भइरहेको छ। उहाँ मात्रै होइन, घोराई उपमहानगरपालिकाले गाउँघरमै पुगेर महिलाहरूको पाठेघरको क्यान्सर समयमै पहिचान गरी धेरैको ज्यान जोगाएको छ। तर कतिपय लाजले समस्या लुकाएर राख्दा ढिलो गरी परीक्षण भएको र बचाउन नसकिएको घोराई उपमहानगरपालिका स्वास्थ्य प्रवर्धन शाखाले जनाएको छ। शाखाका अनुसार पछिल्लो 4 वर्षमा घोराहीमा पाठेघरको मुख्य क्यान्सरकै कारण ज्यान गुमाउने फाटाफुट छन्, तर समयमै स्क्रीनिङ गराउँदा स्वयंले ज्यान जोगाएका छन्। बितेको 4 वर्षको तथ्याङ्कले घोराई उपमहानगरपालिकामा 488 जनामा पाठेघरको मुख्य क्यान्सरको शंकास्पद लक्षण फेला परेको छ। घोराई उपमहानगरपालिका स्वास्थ्य प्रवर्धन शाखाले 19 वडामा सञ्चालन गरेको शिविर र संस्थागत परिवार नियोजन क्लिनिकबाट 488 जना महिलाको पाठेघरमा क्यान्सरको लक्षण फेला परेको हो। महिलाहरूको स्वास्थ्य संरक्षणका लागि उपमहानगरपालिकाले 2079-80 नै पाठेघरको मुख्य क्यान्सर परीक्षणका लागि शिविर सञ्चालन गर्दै आएको छ। 4 आर्थिक वर्षमा घोराहीले 19 वडाका विभिन्न क्षेत्रमा पुगेर 16,741 जना महिलाहरूको पाठेघर परीक्षण गरेको छ। सोही परीक्षणमा 488 जना महिलाको पाठेघरमा क्यान्सरको शंकास्पद लक्षण देखिएको हो। तथ्याङ्क अनुसार पहिलो वर्ष आर्थिक वर्ष 2079-80 जम्मा 5,809 जना महिलाको पाठेघरको परीक्षण गरिएको थियो। अहिले चालु आर्थिक वर्ष 2082-83 2,007 जनाको पाठेघर जाँच गर्दा 120 जनामा पोजेटिभ देखिएको घोराई महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राधा पौडेलले जानकारी दिनुभएको छ। घोराहीले क्यान्सर लगायतका बिरामीको उपचारमा सहयोग गरिरहेको छ। त्यही सहयोग लिन दैनिक जसो कार्यालयमा बिरामी आउन थालेपछि क्यान्सर ठूलो समस्याका रूपमा बढ़िरहेको र त्यसमा पनि पाठेघरको मुख्य क्यान्सर भएर महिलाहरूको जीवन नै जोखिममा पर्न थालेको महसुस गरेर समयमै यसको पहिचान र उपचारमा सहजता ल्याउन पालिकाले हरेक वर्ष स्क्रीनिङ अभियान नै सञ्चालन गरेको कराइत महानगरपालिकाकी उपमेयर हुमा कुमारी डीसीले बताउनु भएको छ। क्यान्सरकै अवस्थामा पुगेपछि निको नहुने र घाउ भएर महिलाहरूले ज्यान गुमाउनुपर्ने अवस्था छ, तर नियमित जसो 3-3 वर्षमा जाँच गराउँदा 10 वर्षपछि क्यान्सर हुने अवस्थालाई समेत अहिले नै उपचार गरी निको पार्न सकिने स्वास्थ्य शाखा प्रमुख पौडेलले बताउनु भएको छ। पाठेघरको मुख्य क्यान्सर 4 वर्षमा 488 जनामा पोजेटिभ जेएन सागरले लेखेको खबर आजको नयाँ गोद राष्ट्रिय दैनिकमा छापिएको छ।
5: किसानहरूका लागि खुशीको खबर।
6: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको एस नन्दन फिटप्राले तुलसीपुरमा गाई भैंसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैंसी बाख्राको दाना पनि पाइन्छ। एकपटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
5: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98578-23971।
0: विश्रामपछि प्रकृति आजको परिवेशमा तपाईँलाई फेरि स्वागत छ। अब बाँकी खबर। रोल्पाको रोल्पा नगरपालिका 2 रेउघामा 10 करोड़ लगानीमा बनेको आधुनिक सुविधा सहितको बस पार्क प्रयोगविहीन बनेको छ। दुई महिना अघि 14 वैशाखमा धुमधामका साथ बस पार्कको उद्घाटन गरिएको भए पनि त्यस यता कुनै पनि बस जीप लगायतका सवारी साधन बस पार्कमा पार्किङका लागि पुगेका छैनन्। बस पार्कमा पार्किङ क्षेत्र, कार्यालय भवन, शौचालय, टिकट काउन्टर र व्यवस्थित सड़क समेत निर्माण गरिएको छ। नगरपालिकाका अनुसार यातायात व्यवसायीले अटेर गरेपछि बस पार्क प्रयोगविहीन बनेको हो। नगर प्रमुख सुरेन्द्र घरती मगरले व्यवसायीसँग पटक पटक छलफल गरी बस पार्क उद्घाटन र हस्तान्तरण गरिएको बताउनुभयो। जिल्लाका चारवटा यातायात व्यवसायका प्रतिनिधि र पदाधिकारीसँग धेरै पटक बैठक गरिएको छ। सकारात्मक तरिकाले छलफल समेत भएको थियो। त्यसपछि मात्रै हामीले बस पार्क प्रयोगमा ल्याउने निर्णय गरेका थियौं, उहाँले भन्नुभयो। नगरपालिकाले सदरमुकाम लिबाङ बजारमा सवारी साधन जथाभावी पार्किङ गर्ने प्रविधि बढ़ेपछि नयाँ बस पार्क निर्माण गरेको हो। नगर प्रमुख घरतीले नगरपालिकाले अघि सारेको निर्णयमाथि केही दलका नेता र व्यापारीले स्थानीय वादको नारा लगाएर वातावरण बिगारेको आरोप लगाउनुभयो। रोल्पामा बसका र जीपका दुई दुईवटा यातायात प्रणाली रहेको समेत उहाँले बताउनु भएको छ। सदरमुकामदेखि भित्री गाउँमा र बाहिरी जिल्लाहरू दाङ, बुटोल, नेपालगंज लगायतमा चल्ने साना जीपका दुई प्राली जलजला, हिमाल र हिमताल यातायात प्रणालीले पनि बस पार्कमा सवारी साधन लैजान मानेका छैनन्। जिल्लाभर करिब 200 सार्वजनिक सवारी साधन रहेको बताइएको छ। रूकुम पश्चिममा प्रहरीले अवैध रूपमा नदीजन्य पदार्थ ओसार पसार गर्ने सवारी साधन र चालकलाई नियन्त्रणमा लिएर कार्यवाही गरेको छ। जिल्लाको मुसीकोट नगरपालिका र बाफीकोट गाउँपालिकाका विभिन्न स्थानबाट चारवटा सवारी साधन र चारवटा चालकलाई नियन्त्रणमा लिएर सम्बन्धित निकायबाट कार्यवाही गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी समेत रहेका इन्सपेक्टर जवीन्द्र परियारले मुसीकोट नगरपालिका 11 र बाफीकोट गाउँपालिका 10 काराघाटबाट सवारी साधन नियन्त्रणमा लिएको जानकारी दिनुभएको छ। उहाँका अनुसार मुसीकोट नगरपालिका 11 खहरे जंगलस्थित गोताबाङ जाने भित्री सडक खण्डमा नदीजन्य पदार्थ गिट्टी बालुवा उत्खनन गरी ओसार पसार गरिरहेको अवस्थामा 3 सवारी साधन नियन्त्रणमा लिएको हो भने बाफीकोट गाउँपालिका 10 गाराघाट स्थित भेरी नदीबाट अवैध रूपमा नदीजन्य पदार्थ ओसार पसार गर्ने एउटा सवारी साधन नियन्त्रणमा लिएको बताइएको छ। ती सवारी साधनलाई सम्बन्धित स्थानीय तहबाट आवश्यक कार्यवाहीपछि छाडिएको प्रहरीले जनाएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले आउँदो साउन महिनाभित्र झण्डै 2,10,000 मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ। मुख्य बाली धानका लागि थप आवश्यक पर्ने मलको आपूर्ति सुनिश्चित गर्न मन्त्रालयले विभिन्न माध्यमबाट मल आयात प्रक्रिया अघि बढ़ाएको हो। सरकार अर्थात G2G सम्झौता अन्तर्गत भारतबाट आयात हुन लागेको 30,000 मेट्रिक टन यूरिया मल साउनको दोस्रो हप्ता नेपाल आइपुग्ने भएको छ। अन्तर्राष्ट्रिय ग्लोबल टेण्डर मार्फत विभिन्न देशबाट 1,80,000 मेट्रिक टन रासायनिक मल मध्ये 60,000 मेट्रिक टन डीएपी र 1,20,000 मेट्रिक टन यूरिया रहेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको मूल्य घटेसँगै भाड़ा पनि समायोजन गरेको छ। हवाई भाड़ामा जोड़िने फ्यूल सरचार्ज समायोजन गरी नयाँ मूल्य कायम गरिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले सबै वायुसेवा कम्पनीलाई पत्र लेखी सोबारे जानकारी समेत गराएको छ। नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रति लिटर 40 रूपियाँ कटौती गरेको थियो। नयाँ दर अनुसार हवाई भाड़ाका फ्यूल सरचार्ज अधिकतम 2,335 रूपियाँसम्म घटेको छ। नेपालगंज भद्रपुर रूटमा यसअघि 15,725 रूपियाँ रहेको फ्यूल सरचार्ज अब 13,390 रूपियाँमा झरेको छ। काठमाण्डौ धनगढ़ी रूटमा यसअघि 11,885 रहेको फ्यूल सरचार्ज अब 10,120 रूपियाँमा झरेको छ। काठमाण्डु सुर्खेत रूटमा 9,295 रहेको इन्धनको भाड़ा अब 7,915 रूपियाँमा झरेको बताइएको छ। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष 2083-84 वार्षिक नीति कार्यक्रम र बजेट तोकिएको समयभित्र सभामा पेश गर्न नसकेका 23 स्थानीय तहलाई स्पष्टीकरण मागेको छ। पत्र मार्फत विभिन्न गाउँपालिका र नगरपालिकालाई 3 दिनभित्र बजेट तर्जुमा प्रक्रियाको अवस्था र ढिलाइको कारण स्पष्ट पारी विवरण पठाउन निर्देशन दिएको हो। पत्रमा स्थानीय सरकार सञ्चालन ऐन 2074 तथा अन्तर सरकारी वित्त व्यवस्थापन ऐन 2074 अनुसार स्थानीय तहले आगामी आर्थिक वर्षको राजस्व र व्यय बजेट असार 10 गतेभित्र कार्यपालिकाबाट स्वीकृत गरी सभामा पेश गर्नुपर्ने भए पनि असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानूनी व्यवस्था रहेको छ, तर केही पालिकाले अझै पनि बजेट तथा नीति कार्यक्रम सार्वजनिक गरेका छैनन्। स्थानीय सरकारलाई प्रभावकारी बनाउने आधार केवल विकास निर्माणका योजना र बजेट मात्र होइन, त्यसलाई सञ्चालन गर्ने स्पष्ट कानूनी संरचना पनि हो। कानून बलियो भए मात्रै सेवा प्रभाव व्यवस्थित, पारदर्शी र उत्तरदायी बन्न सक्छ। यही मान्यतालाई आत्मसात गर्दै दाङको तुलसीपुर महानगरपालिकाले पछिल्ला 8 वर्षमा 154 वटा विभिन्न कानून निर्माण गरी स्थानीय शासनलाई संस्थागत बनाउने दिशामा जोड़ दिएको छ। उपमहानगरपालिकाको 1900 नगरसभामा विधायन समितिका संयोजक भीमबहादुर कुंवर एउगीले आर्थिक वर्ष 2082-83 असार 5 गतेसम्मको प्रतिवेदन प्रस्तुत गर्दै 2075 सालदेखि हालसम्म 41 वटा ऐन, 89 वटा कार्यविधि र 4 वटा निर्देशिका, 5 वटा नियमावली, 9 वटा मापदण्ड, 1 वटा नीति, 1 वटा रणनीति, 3 वटा कार्ययोजना र 1 वटा मार्गदर्शन गरी जम्मा 154 वटा कानून निर्माण भई कार्यान्वयनमा आएको जानकारी गराउनु भएको हो। र अहिले देशैभर मनसुनी वायुको प्रभाव रहेको छ। देशभर साधारणतया बादल लागेको छ। अहिले गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका साथै देशका पहाड़ी भूभागका 1-2 ठाउँमा तथा कोशी मधेश र बागमती प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ। आज देशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। लुम्बिनी प्रदेशका तराई भूभागमा पनि केही ठाउँमा बागमती र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुने अनुमान गरिएको छ। यसै गरी आज दिउँसो मधेस प्रदेश र कोशी प्रदेश तथा अन्य केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भूभागका 1-2 स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। यिनै खबरसँगै आजको परिवेशको समय सकिएको छ। सम्पूर्ण रेडियोका प्राविधिक सहकर्मी र तपाईँ श्रोतालाई धन्यवाद दिँदै म चेतन ओली पनि विदा हुन्छु। नमस्कार।

0: त मकै तपाईँहरूले सुनिरहनु भएको छ होइन, ल सुन्न नभुल्नु होला है।
1: बिहान 7 बजेको प्रकृति समय सन्देश बासी र सडे गलेका खानेकुराहरू नखाऊ।
2: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भर पर्दो गन्तव्य
3: सृजना नर्सरी एन्ड एग्रो फार्म।
2: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
3: साथै पोषण युक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
2: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
3: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रो फार्म, तुलसीपुर 6 स्टार चोक, रजौरा, दाङ।
2: संचालक सेवकराम भण्डारी, मोबाइल नम्बर 98578201178 र 98134411448।
4: सृजना नर्सरी एन्ड एग्रो फार्म, हरियाली जीवनको सुन्दर शुरुवात।
5: अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
6: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो डाको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
5: मेरी आमोइनी, तुलसीपुर उपमहानगरपालिका, वडा नम्बर 6, गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
6: यसका बाजे लाटाले हानेर बारीको पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे। म चाहिँ गुटुङचुङ दगुरेर गए, अहिले भर्खर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा।
7: हामी कहाँ सार, चिसो, अस्ना, सालको चौक, झ्याल, झोका, कडी पाउनका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
8: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग, तुलसीपुर उपमहानगरपालिका 6, गुमरास लोक, दाङ। प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 98578239, 98478194।
2: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
3: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो शान, गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा 11 साइन्स, म्यानेजमेन्ट, एजुकेशन, सोसियोलोजी, कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङ, फोन नम्बर 082-520-005, मोबाइल नम्बर 98578-21524 र 98578-22915।
9: माटोले खोजेको, किसानले रोजेको, कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी खोजी प्रयोग गरौ।
10: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौ।
11: पाइने स्थान, विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू,
12: तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स, तुलसीपुर 5 गलाइन दाङ, रौनियार पोलिक्लिनिकको पछाडि कुनामा, मोबाइल नम्बर 98088-64-071।
13: रौनियार डेन्टल क्लिनिक, रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
14: हाम्रा सेवाहरू:
15: दन्त परीक्षण तथा परामर्श सेवा,
14: दाँतको एक्सरे,
15: दाँत सफा गर्ने,
14: दाँत निकाल्ने,
15: दाँत भर्ने,
14: दाँतको जरादेखि उपचार गर्ने,
15: कृत्रिम दाँत लगाउने,
14: बच्चाहरूको दाँतको विशेष उपचार,
15: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
14: दाँतको कस्मेटिक उपचार,
15: साथै मुखमा हुने घाउ खटिरा अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया मुखको जोर्नीमा आउने समस्याहरूको उपचार दाँत मुख तथा हड्डीको चोटपटकको उपचार
12: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 ग लाइन डाङ मोबाइल नम्बर 9857825188 र 9848401188
3: गर्मी बढ्दैछ पानीको स्रोत सुक्दैछ सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ
16: पानीको सही प्रयोग गरौं पानी खेर नफालौं उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौं
3: तुलसीपुर 3 मा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश
17: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
18: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईँको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी ओल्ड
17: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
19: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
17: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 9847833923 र 9742965913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
19: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै
20: हरेक रोगको हरेक बिरामीको निवारण गरिने फलप्रद स्थान नेशनल बाथरोग सेन्टर
21: हजुर युनाइटेड मिशन अस्पताल पाल्पा र पाल्पाली मेडिकल तुलसीपुर दाङमा 30 वर्षसम्म काम गरिसक्नु भएकी निकै अनुभवी दीर्घ सेवा पदकबाट सम्मानित सिनियर स्टाफ नर्स बिना श्रेष्ठ अब तुलसीपुरको नेशनल बाथरोग सेन्टरमा
20: सिनियर स्टाफ नर्स बिना श्रेष्ठद्वारा गर्भवती महिला र स्त्री रोग सम्बन्धी सस्तो सुलभ र भरपर्दो माध्यमबाट सफल उपचार गरिन्छ त्यसैले गर्भवती महिला र स्त्री रोग सम्बन्धी कुनै पनि समस्या भएमा नेशनल बाथरोग सेन्टर तुलसीपुरमा आई बिना श्रेष्ठसँग उपचार गराइहाल्नुहोस् है
21: सम्पर्कको लागि नेशनल बाथरोग सेन्टर बीपी चोकदेखि दक्षिण पश्चिम साइडमा सम्पर्क फोन नम्बर 0825201103 र 9857880

0: नया युग को नया आवाज रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
1: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागी आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दे हुनुहुन्छ अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अंगलाइन दाङ।
2: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन्। साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अंगलाइन दाङ प्रोप्राइटर पदम बहादुर नेपाली मोबाइल नम्बर 98578 20756।
3: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
4: किन पिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल।
5: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुनचाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
6: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
5: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 98578 20300।
6: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
7: खुसीको खबर,
8: तपाई हाम्रै शहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्। हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ, मोबाइल नम्बर 98680719194 र 98221856।
6: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
9: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले जिद्दी दाग हटाई भाँडा चम्काउँछ अझ टिलिक्क, मात्र रु 10 र रु 20 मा उपलब्ध।

0: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्ने छ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
1: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
2: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
1: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
3: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा बीएमसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।

0: ചിന്തയുണ്ട്. റേഡിയോ കൊടുക്കട്ടെ ഏറ്റവും തുമ്പിട്ടുള്ള
1: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा.
2: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
3: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्.
4: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दान.
3: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601.

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: आईटी सम्बन्धी समस्याहरूका लागि मिड वेस्ट आईटी स्टोर तपाईँको साथमा।
2: हामी कहाँ ल्यापटप, डेस्कटप, प्रिन्टर, फोटोकपी मेसिन, सीसीटीभी, नेटवर्किङ सिस्टम तथा कम्प्युटरका सम्पूर्ण पाठ पुर्जाहरू सुफत मूल्यमा बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। प्रोप्राइटर सन्तोष साहु बस्नेत, मोबाइल नम्बर 9848306627 र 9825227062,
3: इमेल itstore.dang@gmail.com। मिड वेस्ट आईटी स्टोर, शीतलपुर रोड बाहिनी चौक तुलसीपुर दाङ।
4: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। ViaNet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केबल वार्षिक 11,200 एक महिना सित्तैमा, साथै मेश आउट किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् ViaNet, अब सबै कनेक्टेड।
5: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको ViaNet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
6: ViaNet।
3: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ?
2: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
3: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
2: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
3: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन।
2: प्रोप्राइटर सिन्धुली श्रेष्ठ, मोबाइल नम्बर 9848744683 र 9848764670। सेवा गर्ने मौका दिनुहोस्।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 8 बजेको प्रकृति समय सन्देश स्वच्छ वातावरण स्वस्थ जीवन
2: मानस मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर संजय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
3: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने विभिन्न किसिमका दाग अनुहारको डन्डेफोर कालो पोतो चाया दुबीको उपचार अनुहारको चाउरीपना कपाल झर्ने समस्या यौन अङ्ग चिलाउने यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार
4: डाक्टर संजय महर्जनद्वारा दिइने सेवाहरू हाच्छिउ आइरहने गन्ध वासना थाहा नपाउने विनाश भएको नाकमा मासु फलाएको कान पाक्ने कराउने चिलाउने थाइरोइड टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ
2: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू
4: नवजात तथा बालबालिकाको स्वास्थ्य जाँच ज्वरो रुघाखोकी दम लगायत अन्य बालरोगको उपचार पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धित परामर्श लगायत सम्पूर्ण बालबालिकामा देखिने समस्याहरूको चेक जाँच उपचार तथा परामर्श सेवा
2: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बालरोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म
3: सम्पर्क पानस मेडिको फर्मा राप्ती प्रादेशिक अस्पताल अगाडि तुलसीपुर 5 दाङ फोन नम्बर 082-521-904
5: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्
4: हाम्रा सेवाहरू नसा तथा हार्जोने रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन
6: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ
7: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
4: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा
5: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गलाइन तुलसीपुर दाङ फोन नम्बर 082-525-601 मोबाइल 97-487-07-11 र 98-10-87-31-80
8: स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
9: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाउ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ
4: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ
9: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ प्रोप्राइटर पदम बहादुर नेपाली मोबाइल नम्बर 98-578-20-756
10: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्ती लाभ केयर हस्पिटलमा
11: स्वास्थ्यमा समस्या छ जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगंज जाने सोचमा हुनुहुन्छ
10: यदि त्यसो हो भने कुनै चिन्ता छैन ढुक्क हुनुहोस् राप्ती लाइफ केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ
11: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू।
10: 10 बेड आईसीयू सेवा,
11: 10 बेड एनआईसीयू सेवा,
10: 10 बेड एसडीयू सेवा,
11: नर्मल डेलिभरी तथा सीएस सेवा,
10: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
11: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा,
10: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्तीलाल केयर हस्पिटल प्राली, तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान। फोन 082-522-686 र 590-475।
12: के तपाई पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईको रोग सन्चो भएको छैन? अब चिन्ता लिनु पर्दैन। विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, बाथरोग, पत्थरी, सुगर, जन्डिस, पाइल्स, निमोनिया, दम, नसा च्यापिएको, हात भाँचिएको, कब्जियत, छारोग, सुत्केरीको दुध नहुने, महिनावारी गडबडी, पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ। थप जानकारीको लागि कालुराम थारू, तुलसीपुर 10 पड्ढादाङ घरेलु उपचार केन्द्र, मोबाइल नम्बर 98228-041-29।
13: नजिक सबै भन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज। तपाई सँगसँगै

0: नया युग को नया आवाज रेडियो प्रकृति FM 93.4 मेगाहर्ज।
1: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
2: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
2: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
1: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन,
2: प्रोप्राइटर सिन्धुली श्रेष्ठ, मोबाइल नम्बर 9848446683 र 9848464770। सेवा गर्ने मौका दिनुहोस्।
3: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
4: अब के हुनु रे बाबु, दाँत दुखेर मर्न लागिसके मात्र कोही गएसन्छ भन्न भने
3: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आजै नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
5: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
6: हामी कहाँ उपलब्ध सेवाहरू

0: शल्यक्रिया दाँत सफा गर्ने, टर्काउने, दाँतमा रंग भर्ने, चारी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
1: नोट: 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निःशुल्क दाँत पनि निकालिन्छ।
2: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631700 र 98578935952।
3: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
4: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
1: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
5: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट एकिन्द्र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
6: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
5: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
7: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
8: तपाई सँगसँगै

0: தான் சொன்னீங்க.
1: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईको जीवन एकदमै बदलिन्छ। हो, यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेट-सिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएशन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्सामोड छापा बीएमसी अस्पतालसँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359942 0235359942।
2: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भर पर्दो गन्तव्य
3: सृजना नर्सरी एन्ड एग्रोफार्म।
2: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
3: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
2: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
3: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म, तुलसीपुर छ, स्टार चोक, रजौरा, दाङ।
2: सञ्चालक सेवकराम भण्डारी, मोबाइल नम्बर 9858820178 र 9134411448।
4: सृजना नर्सरी एन्ड एग्रोफार्म, हरियाली जीवनको सुन्दर शुरूआत।
5: हरेक रोगको, हरेक बिरामीको निवारण गरिने भरपर्दो स्थान नेशनल बाथरोग सेन्टर।
6: हजुर, युनाइटेड नेसन अस्पताल पाल्पा र पाल्पाली मेडिकल तुलसीपुर दाङमा 30 वर्षसम्म काम गरिसक्नु भएकी निकै अनुभवी, दीर्घ सेवा पदकबाट सम्मानित सिनियर स्टाफ नर्स बिना श्रेष्ठ अब तुलसीपुरको नेशनल बाथरोग सेन्टरमा।
5: सिनियर स्टाफ नर्स बिना श्रेष्ठद्वारा गर्भवती महिला र स्त्री रोग सम्बन्धी सस्तो, सुलभ र भरपर्दो माध्यमबाट सफल उपचार गरिन्छ। त्यसैले गर्भवती महिला र स्त्री रोग सम्बन्धी कुनै पनि समस्या भएमा नेशनल बाथरोग सेन्टर तुलसीपुरमा आई बिना श्रेष्ठसँग उपचार गराइहाल्नुहोस् है।
6: सम्पर्कको लागि नेशनल बाथरोग सेन्टर बीपी चोकदेखि दक्षिण पश्चिम साइडमा सम्पर्क फोन नम्बर 0825201103 र 9858880

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 9 बजेको प्रकृति समय सन्देश धुलो र धुवाबाट सधैं बचौं
2: सबैभन्दा पहिले मुख्य खबर पर्सि शनिबार सम्म नै केही ठाउँमा ठूलो वर्षाको सम्भावना आकस्मिक बाढ़ीको जोखिम रहेकाले सावधानी अपनाउन आग्रह सरकारी कागजात मोबाइल एपबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन स्क्यान गरिएका सामग्रीहरू विदेशी सर्भरहरूमा पुग्ने र भण्डारण हुने जोखिम सहुलियत नदिने अस्पताललाई कार्यवाही गर्न गृह मन्त्रालयको निर्देशन भरतपुर अस्पतालमा अनलाइनबाट टिकट मेसिनबाट रिपोर्ट बेलारूसमा स्वतन्त्रता दिवसमा 32 बन्दीलाई आममाथि 28 राजनैतिक मुद्दाका कैदी बन्दी र बोस्नियालाई हराउँदै अमेरिका विश्वकपको प्री क्वार्टर फाइनलमा प्रवेश नेपाल खबरमा अब पूरा खबर गैराती र बिहान पश्चिम तराईका केही ठाउँमा ठूलो पानी परेको छ काठमाडौँ उपत्यका सहित अरू ठाउँमा हल्कादेखि मध्यम पानी परेको छ अहिले भने पानी पर्ने क्रम केही घटेको छ आज दिउँसो सुदूरपश्चिम प्रदेशको तराई भेगका केही ठाउँमा लुम्बिनी प्रदेशको तराई भेगको थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ यस्तै मधेस प्रदेश तथा कोशी बागमती र गण्डकी प्रदेशको तराईको एक दुई ठाउँमा पनि मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशका पहाड़ी भेगका एक दुई ठाउँमा ठूलो वर्षा र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भेगका एक दुई ठाउँमा आधी घोप्टे वर्षाको सम्भावना छ राति पनि गण्डकी र बागमती प्रदेशका पहाड़ी र तराई भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने महाशाखाले जनाएको छ महाशाखाका अनुसार भोलि कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भेग तथा पर्सी बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भेगकामा ठूलो पानी पर्ने सम्भावना छ ठूलो पानी पर्ने ठाउँका खोला नदीमा आकस्मिक बाढ़ीको जोखिम रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारी कागजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी स्क्यान नगर्न निर्देशन दिएको छ कार्यालयले परिपत्र जारी गर्दै तीनै तहका सरकारलाई यस्तो निर्देशन दिएको हो कार्यालयको सूचना प्रविधि शाखाले जारी गरेको परिपत्र अनुसार यो कदम मुख्य रूपमा डिजिटल सुरक्षा र तथ्याङ्क गोपनीयता सुनिश्चित गर्नका लागि चालिएको हो प्रधानमन्त्री कार्यालयका अनुसार बजारमा उपलब्ध विभिन्न बाह्य मोबाइल स्क्यानिङ एपहरू प्रयोग गर्दा स्क्यान गरिएका सामग्रीहरू विदेशी सर्भरहरूमा पुग्ने र भण्डारणमा हुने जोखिम उच्च रहन्छ यसरी राज्यका नीतिगत निर्णय गोप्य टिप्पणी र संवेदनशील दस्तावेजहरू डिजिटल माध्यमबाट बाहिरिनु राष्ट्रिय सुरक्षाका लागि ठूलो चुनौती भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ परिपत्रमा सरकारी कामकाजमा प्रयोग हुने आधिकारिक कागजातहरूको गोपनीयता र सुरक्षित अभिलेखीकरणको सुनिश्चित गर्नु हरेक कार्यालय वा तथा कर्मचारीहरूको दायित्व भएको प्रष्ट पारिएको छ सरकारी कार्यालयहरूमा मोबाइल क्यामेराबाट कागजात स्क्यान गर्ने वा तस्विर खिची सरकारी पत्राचार निर्णय र अभिलेखका लागि प्रयोग गर्ने प्रवृत्ति बढ़दै जाँदा संवेदनशील सूचनाहरू अनधिकृत व्यक्तिको हातमा पुग्न सक्ने जोखिम बढ़ेको छ राज्यका संवेदनशील दस्तावेजहरू डिजिटल माध्यमबाट बाहिरिनु तथ्याङ्क गोपनीयताको गम्भीर उल्लंघन भएको भन्दै यो निर्देशनलाई प्राविधिक सजगताका रूपमा मात्र नभई राष्ट्रिय सुरक्षाको अनिवार्य कदमका रूपमा बुझ्नुपर्ने प्रधानमन्त्रीको कार्यालयले जनाएको छ लक्षित वर्ग निशुल्क उपचार पोर्टल सञ्चालन तथा व्यवस्थापन कार्यविधिको यथार्थ अवस्था अनुगमन गरी कार्यान्वयन नगर्ने निकायलाई कानून बमोजिम कार्यवाही गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र जारी गर्दै कार्यविधिमा उल्लेख भए को छूट र सहुलियत दिए नदिएको अनुगमन गरी तत्काल छूट दिने व्यवस्था मिलाउन तथा छूट र सहुलियत नदिने अस्पताललाई कानून बमोजिम कार्यवाही गर्न भनेको छ विपन्न असहाय र व्यवहारिसे नागरिकका लागि अस्पतालले छुट्याउनु पर्ने कुल सयको 10% निशुल्क उपचार सेवालाई थप व्यवस्थित पारदर्शी र पहुँचयोग्य बनाउन कार्यविधि जारी गरिएको थियो कार्यविधि अनुसार सरकारी गैर सरकारी निजी सहकारी वा गैर नाफामूलक अस्पतालहरूबाट स्वास्थ्य उपचारका क्रममा लक्षित वर्गका नागरिकहरूले कार्यविधिमा व्यवस्था भए अनुसार छूट र सहुलियत पाउनुपर्नेमा पाउन नसकेको गुनासो गर्दै आएका छन् बिरामीको उच्च चापका कारण लामो समय लाइन बस्नुपर्ने भरतपुर अस्पताल जाने बिरामीले अब अनलाइनबाट टिकट र मेसिनबाट रिपोर्ट लिन सक्ने भएका छन्। दैनिक 3,000 हाराहारी बिरामी पुग्दा चाप ठेक्न कठिन भइरहेका बेला अस्पतालले प्रविधिको प्रयोग गरी बिरामीहरूलाई सहज बनाउन लागेको हो। अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर विश्वबन्धु बगालेका अनुसार अस्पतालहरूमा रहेका पुराना मेसिनलाई मरमत समार गरी थप अर्को मेसिन जडान गरेर परीक्षणका रूपमा टिकट काट्न र रिपोर्ट लिन मिल्ने व्यवस्था गर्न लागि छ। मोबाइल वा कम्प्युटरबाट टिकट काट्न, विवरण लिन, भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो। पहिला पनि अस्पतालले अनलाइन टिकट काट्ने व्यवस्था गरेको भए पनि अस्पतालमा पुगेर लाइन बसेर टिकट प्रिन्ट गर्नुपर्ने बाध्यता थियो। प्रभावकारिताका आधारमा मेसिन थप गर्दै लगिनेछ। हाल अस्पतालमा 10 काउन्टरबाट टिकट काट्ने गरिएको छ। क्रमशः नसक्नेहरूका लागि 1-2 मात्रै काउन्टर राख्ने योजना रहेको छ। मोबाइल एपबाट समेत काम गर्न सक्ने गरी योजना बनाएको डाक्टर बगालेले बताउनुभयो। स्वास्थ्य बीमा कार्ड स्क्यान गरेर बिरामीको बीमाको बाँकी रकम र मान्य अवधि समेत हेर्न मिल्ने व्यवस्था अस्पतालले गरेको छ। हिजोदेखि परीक्षण थाले पनि मेसिन र भौतिक रूपमा काउन्टरबाट टिकट काट्ने दुवै काम सँगै हुनेछ। क्रमशः काउन्टर घटाउँदै लैजाने बताइएको छ। रगत परीक्षण लगायतको रिपोर्ट पनि मेसिनबाटै लिने व्यवस्था गरिएको छ। परीक्षण गर्दा दिएको रसिदमा रहेको बार कोड मेसिनमा राखेर रिपोर्ट आउने व्यवस्था गरेको अस्पतालले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 नेपाल खबरमा 4 भित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
4: हाम्रा सेवाहरू नसा तथा हाडजोडे रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
5: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ।
6: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
4: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
3: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रहरी गलाइन तुलसीपुर दाङ, फोन नम्बर 082-5206-1, मोबाइल 97487-07-11 र 98-10-87-31-80।
7: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
8: लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। नेपाल राष्ट्र बैंकले ग्राहक सन्तुष्टि सर्वेक्षण शुरू गर्ने भएको छ। राष्ट्र बैंकले सार्वजनिक सूचना निकालेर वित्तीय ग्राहकको सन्तुष्टिको स्तर मापन गर्ने उद्देश्यका साथ सबै जिल्लामा सबै प्रकारका पालिका सेमिटर ऱ्याण्डम स्याम्पिङ विधिबाट वडा छनौट गरी 10,405 नमूना संकलन गर्ने जनाएको छ। राष्ट्र बैंकले सर्वेक्षण मार्फत वित्तीय सेवाको पहुँच, गुणस्तर, पारदर्शिता, गुनासो व्यवस्थापन, वित्तीय ग्राहक संरक्षण तथा समग्र वित्तीय सेवा सम्बन्धी ग्राहकहरूको धारणा र अनुभव संकलन गर्नेछ। सर्वेक्षणबाट प्राप्त नतिजाले वित्तीय ग्राहक सर्वेक्षण तथा वित्तीय सेवाका गुणस्तर अभिवृद्धि सम्बन्धी नीति, कार्यक्रम तथा नियामकीय व्यवस्थामा सुधार गर्न सहयोग पुग्ने राष्ट्र बैंकको विश्वास छ। राष्ट्र बैंकले सर्वेक्षणलाई प्रभावकारी र विश्वसनीय बनाउन सम्बन्धित सबैमा यथार्थ तथा निष्पक्ष जानकारी उपलब्ध गराई तथ्याङ्क संकलनको कार्यमा सहयोग गर्न सम्बन्धित निकायहरूलाई आह्वान समेत गरेको छ। त्रिभुवन विश्वविद्यालय त्रिवि सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका पूर्व सचिव तथा वरिष्ठ शहरी योजनाविद किशोर थापा नियुक्त हुनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले थापालाई सेवा आयोगको अध्यक्षमा नियुक्त गर्नु भएको हो। यसैगरी सेवा आयोगको सदस्यमा प्राध्यापक डाक्टर रेजिना मास्के नियुक्त हुनुभएको छ। शिक्षा तथा खेलकुद मन्त्री समेत रहनुभएका सहकुलपति सस्मित पोखरेलको नेतृत्वमा गठित अध्यक्ष सिफारिश समितिले सेवा आयोग अध्यक्ष पदका लागि प्राप्त आवेदकहरूको अध्ययन मूल्यांकन तथा अन्तर्वार्तापछि तीनजनाको नाम कुलपति समक्ष सिफारिश गरेको थियो। त्यही सिफारिशका आधारमा कुलपति शाहले थापालाई अध्यक्षमा नियुक्त गर्नु भएको हो। आर्किटेक्ट तथा शहरी योजनाविदका रूपमा परिचित किशोर थापाले नेपाल सरकारको निजामती सेवामा चार दशक भन्दा बढ़ी समय विभिन्न जिम्मेवारीमा रहेर काम गर्नुभएको छ। अब विदेशको खबर। बेलारूस सरकारले स्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा 32 जना बन्दीलाई आममाफी दिएको छ। तीमध्ये 28 जना चरमपन्थी अपराध सम्बन्धी मुद्दामा दोषी ठहर गरिएका व्यक्ति रहेका एएफपीले जनाएको छ। उनीहरूलाई त्यहाँको मानवाधिकार समूहहरूले राजनैतिक बन्दीका रूपमा व्याख्या गर्दै आएका छन्। राष्ट्रपति अलेक्जेन्डर लुकान्स्केगाले आममाफी सम्बन्धी आदेश जारी गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ। रिहा गरिएका मध्ये 20 जना महिला र 12 जना पुरूष रहेका छन्। यद्यपि रिहा भएका व्यक्तिहरूको नामावली भने सार्वजनिक गरिएको छैन। मानवाधिकार संस्थाका अनुसार बेलारूसका विभिन्न जेलमा अझै 800 भन्दा बढ़ी राजनैतिक बन्दीहरू रहेका छन्। तीमध्ये अधिकांशलाई सन् 2020 राष्ट्रपति लुकासेन्को विवादित पुनर्निर्वाचन विरूद्ध भएका व्यापक प्रदर्शनपछि पक्राउ गरिएको थियो। सन् 1994 सत्तामा रहँदै आएका राष्ट्रपति भने बेलारूसमा राजनैतिक बन्दी रहेको आरोपलाई निरन्तर अस्वीकार गर्दै आउनु भएको छ। अब खेल खबर। फिफा विश्वकप 2026 आयोजक देश अमेरिकाले बोस्नियालाई हराउँदै अन्तिम 16 स्थान बनाएको छ। आज बिहान भएको खेलमा अमेरिकाले बोस्निया एण्ड हर्जगोविनालाई 2-0 पराजित गर्यो। अमेरिकाको तर्फबाट फ्लोरियन बोलुगुनले 44 मिनटमा गोल गर्दै शुरूआती अग्रता दिलाए। त्यसअघि उनले 31 मिनटमा गोलको प्रयास गरे पनि रेफ्रीले अफसाइड संकेत गरेपछि गोल मान्ने भएन। यस्तै 79 मिनटमा पनि क्रिस्टियन पुलिसिकको प्रहार बल पोस्टमा पसे पनि अफसाइड हुन पुग्यो। 81 मिनटमा अमेरिकाकै तर्फबाट मलिक टिलम्यानले गोल गर्दै नतिजा 2-0 बनाएका छन्। अब अमेरिकाले बेल्जियमसँग खेल्नेछ। बेल्जियमले गैराती सेनेगलमाथि पुनरागमन जित निकाल्दै अन्तिम 16 प्रवेश गरिसकेको छ। यस्तै इंग्ल्याण्डले कंगोलाई 2-1 पराजित गर्दै प्री क्वार्टर फाइनलमा पुगिसकेको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। पर्सि शनिबारसम्म नै केही ठाउँमा ठूलो वर्षाको सम्भावना। आकस्मिक बाढ़ीको जोखिम रहेकाले सावधानी अपनाउन आग्रह। सरकारी कागजात मोबाइल एपबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन। स्क्यान गरिएका सामग्रीहरू विदेशी सर्भरहरूमा पुग्ने र भण्डारण हुने जोखिम। सहुलियत नदिने अस्पताललाई कार्यवाही गर्न गृह मन्त्रालयको निर्देशन। भरतपुर अस्पतालमा अनलाइनबाट टिकट, मेसिनबाट रिपोर्ट। बेलारूसमा स्वतन्त्रता दिवसमा 32 जना बन्दीलाई आममाफी। 28 जना राजनैतिक मुद्दाका कैदी रिहा। र बोस्नियालाई हराउँदै अमेरिका विश्वकपको प्री क्वार्टर फाइनलमा प्रवेश।
9: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित

0: रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ट्ज
1: जब इन्टरनेट हुन्छ सुपर हिट छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट Vianet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट 200 Mbps केबल वार्षिक 11,200 एक महिना सित्तैमा साथै मेश राउटर किन्दा 16% डिस्काउन्टको भारी छुट आजै जोड्नुहोस् Vianet अब सबै कनेक्टेड
2: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको Vianetको शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ
3: Vianet
4: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्
5: हाम्रा सेवाहरू नसा तथा हरजोडे रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन
6: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ
7: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
5: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा
4: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्राली ग लाइन तुलसीपुर दाङ फोन नम्बर 082520601 मोबाइल 97487071 र 98107381
8: स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
9: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
10: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईँको यी समस्याको समाधान एउटै छानामा हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी वर्ल्ड
9: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
8: हाम्रा सेवाहरू फिङ्गर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटीसँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
9: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 98478933923 र 97492965913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
8: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै
11: के तपाईँ पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईँको रोग सन्चो भएको छैन अब चिन्ता लिनु पर्दैन विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक गानोगोला युरिक एसिड बाथरोग पत्थरी सुगर जन्डिस पाइल्स निमोनिया दम नसा च्यापिएको हात भाँचिएको कब्जियत छारो रोग सुत्केरीको दुध नहुने महिनावारी गडबडी पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ थप जानकारीको लागि कालुराम थारू तुलसीपुर 10 पड्ढा दाङ घरेलु उपचार केन्द्र मोबाइल नम्बर 98228041
9: खुसीको खबर तपाईहरूकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थाइरोइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेक जाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङ फोन नम्बर 082-523-032 र मोबाइल नम्बर 98-12-91-918
12: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ जसको खस्रोपनले जिद्दीदा घटाई भाडा चम्काउँछ अझ चिलिक्क मात्र रु 10 र रु 20 उपलब्ध
13: घरमा के तपाई विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
14: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
13: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
14: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
13: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ति प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन।
14: प्रोपराइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 9847844683 र 9847864770। सेवा गर्ने मौका दिनुहोस्।
15: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अङ्गलाइन, दाङ।
16: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन्। साथै हाम्रो उद्योग तुलसीपुर 6 हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
15: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अङ्गलाइन, दाङ। प्रोप्राइटर पदम बहादुर नेपाली। मोबाइल नम्बर 9857720756।
17: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
18: के भो बोलादै, के गुनगुनाइरहेको?
17: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
18: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
17: यति सजिलै?
18: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
19: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
20: किन पिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरी गहना पाइने पसल, ज्योति गहना पसल।
21: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
22: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
21: ज्योति गहना पसल, विष्णु भूषालसँग सँगै सचेको घरमा, तुलसीपुर, दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 9857720308।
22: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
23: घट बोलाएछ माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
24: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
23: मेरी आमै नि, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चोकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
24: यसका बाजे लाटाले हानेर बारीका पाटामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे। म चाहिँ गुटुङचुङ दगुरेर गए अहिले भर्खर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा।
22: हामी कहाँ साल, चिसौ, असना, सालको चौका, झ्याल, झोका, कडी पाउनका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
21: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग, तुलसीपुर महानगरपालिका 6 गुमरासो, दाङ। प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 9857823894, 9847814894।
13: आईटी सम्बन्धी समस्याहरूका लागि मिड वेस्ट आईटी स्टोर तपाईँको साथमा।
14: हामी कहाँ ल्यापटप, डेस्कटप, प्रिन्टर, फोटोकपी मेसिन, सिसिटिभी, नेटवर्किङ सिस्टम तथा कम्प्युटरका सम्पूर्ण पार्ट पुर्जाहरू सुफत मूल्यमा बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। प्रोप्राइटर सन्तोष साहू बस्नेत। मोबाइल नम्बर 9847830627 र 9825227262।
13: इमेल itstore.dang@gmail.com। मिड वेस्ट आईटी स्टोर, शीतलपुर रोड, बाहिनी चौक, तुलसीपुर, दाङ।
0: खुशीको खबर।
1: तपाई हाम्रै शहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराइ आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
2: हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ। मोबाइल नम्बर 9860879194 र 9822186576।
0: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
3: किसानहरूका लागि खुशीको खबर।
6: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिट प्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
3: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दान, फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 9857823971।
25: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
26: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
27: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्पबुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे

थुप्रै प्रयोग गरौ। पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स तुलसीपुर 5 ग लाइन दाङ रौनियार पोलिक्लिनिकको पछाडी कुनामा। मोबाइल नम्बर 9808 64 0 71।

0: सबैलाई मन पर्ने ओखटी साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209025, मोबाइल 98578209025।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: पानस मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर संजय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
5: डाक्टर संजय महर्जनद्वारा दिइने सेवाहरू: हाछिउ आइरहने, गन्ध बासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
3: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू:
5: नवजात तथा बाल बालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बाल रोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बाल बालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
3: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बालरोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
4: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 0825219004।
6: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ हो, यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा, बीएनसी अस्पताल सँगै एउटै परिसरमा, क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।

0: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिला केयर हस्पिटलमा।
1: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगंज जाने सोचमा हुनुहुन्छ?
0: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् रातिला केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
0: 10 बेड आईसीयू सेवा,
1: 10 बेड एनआईसीयू सेवा,
0: 10 बेड एसडीयू सेवा,
1: नर्मल डेलिभरी तथा सीएस सेवा,
0: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
1: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा,
0: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। रातिला केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान। फोन 082-522-686 र 590-475।

नमस्कार, म गायिका मान्डवी त्रिपाठी। तपाईहरू सुन्दै हुनुहुन्छ नेपालकै पहिलो सामुदायिक वातावरण मैत्री रेडियो, रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।

0: de silencio. Quería porque te sentí mucho más cerca.
1: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रो सेवाहरू:
3: दन्त परीक्षण तथा परामर्श सेवा,
2: दाँतको एक्सरे,
3: दाँत सफा गर्ने,
2: दाँत निकाल्ने,
3: दाँत भर्ने,
2: दाँतको जरादेखि उपचार गर्ने,
3: कृत्रिम दाँत लगाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
3: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
2: दाँतको कस्मेटिक उपचार,
3: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
4: सम्पर्क रौनियार डेन्टल क्लिनिक, तुलसीपुर 5 गलाइन दाङ, मोबाइल नम्बर 9558725188 र 9848740188।
5: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
6: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
7: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
1: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ, तुलसीपुर दाङ।
7: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 0825904601, मोबाइल नम्बर 9747806011 र 9858740601।
8: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
9: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
8: हामी कहाँ उपलब्ध सेवाहरू:
10: दाँत निकाल्ने,
8: नयाँ दाँत राख्ने,
10: झिक्न नपर्ने गरी दाँत राख्ने,
8: दाँत भर्ने, दाँत सफा गर्ने,
10: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
8: गिजा सुन्निने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
11: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ, भाडा पसल रहेको माथिल्लो तलामा, सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल, मोबाइल नम्बर 9556038443 र 9810857772।
12: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
13: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके म त कहीँ गए सन्च हुन्न भने
12: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आजै नै स्वर्गद्वारी डेन्टल हस्पिटलमा लैजान्छु नि।
14: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
15: हामी कहाँ उपलब्ध सेवाहरू: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टड्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बानबुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
14: नोट: 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
15: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहिमुल्ला स्टोर नजिकै, सम्पर्क मोबाइल नम्बर 9861317600 र 9578735952।
16: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
17: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
18: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
17: तुलसीपुर तीन में रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था द्वारा जनहित में जारी संदेश।
19: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
17: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो शान, गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर चार रक्षा चौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा एघारमा साइन्स, म्यानेजमेन्ट, एजुकेशन, सोसियोलोजी, कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ।
19: थप जानकारीका लागि गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर चार रक्षा चौर दाङ, फोन नम्बर 082-520-005, मोबाइल नम्बर 98-578-21-524 र 98-578-22-915।
20: हरेक रोगको हरेक बिरामीको निवारण गरिने भरपर्दो स्थान नेशनल बाथरोग सेन्टर।
21: हजुर, युनाइटेड मिशन अस्पताल पाल्पा र पाल्पाली मेडिकल तुलसीपुर दाङमा 30 वर्षसम्म काम गरिसक्नु भएकी निकै अनुभवी दीर्घ सेवा पदकबाट सम्मानित सिनियर स्टाफ नर्स बिना श्रेष्ठ अब तुलसीपुरको नेशनल बाथ रोग सेन्टरमा।
20: सिनियर स्टाफ नर्स बिना श्रेष्ठद्वारा गर्भवती महिला र स्त्री रोग सम्बन्धी सस्तो, सुलभ र भरपर्दो माध्यमबाट सफल उपचार गरिन्छ। त्यसैले गर्भवती महिला र स्त्री रोग सम्बन्धी कुनै पनि समस्या भएमा नेशनल बाथ रोग सेन्टर तुलसीपुरमा आई बिना श्रेष्ठसँग उपचार गराइहाल्नुहोस् है।
21: सम्पर्कको लागि नेशनल बाथ रोग सेन्टर बीपी चोकदेखि दक्षिण पश्चिम साइडमा सम्पर्क फोन नम्बर 082-520-103 र 98-578-80-103।
19: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
17: सृजना नर्सरी एन्ड एग्रोफार्म।
19: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
17: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
19: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
17: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म, तुलसीपुर छ स्टार चोक रजौरा दाङ।
19: संचालक सेवकराम भण्डारी, मोबाइल नम्बर 98-578-20-178 र 98-134-11-448।
22: सृजना नर्सरी एन्ड एग्रोफार्म, हरियाली जीवनको सुन्दर शुरुवात।
23: के तपाईँ विज्ञापनमा लगानी गरी आफ्नो व्यापार व्यवसायको प्रवर्धन गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामी तपाईँको माध्यम बनेर आएका छौ। विज्ञापन शाखा रेडियो प्रकृति एफएम 93.4 MHz, सल्यान रोड तुलसीपुर दाङ। सम्पर्क फोन नम्बर 082-521-847
24: र 082-521-880।
25: ओहो ल पढ्नुहोस् त यो खबर, आज पनि रुख काटेछ होइन, यसरी दिनु रुख काटेपछि वन कसरी जोगिएर खै?
26: वन मात्र होइन, हामी वरपरको वातावरण पनि जोगिँदैन रुख नभएपछि।
25: त्यही त खै, यिनलाई चेत किन नआउला?
26: जताभावी रुख नकाटौं, वातावरणलाई स्वच्छ राखौं।
27: वातावरण मैत्री रेडियो प्रकृतिद्वारा जनहितका लागि जारी।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 10 बजेको प्रकृति समय सन्देश सवारी दुर्घटनाबाट बचौं र बचाऊ
2: जब इन्टरनेट हुन्छ सुपर हिट छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट Vianet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट 200 Mbps केबल वार्षिक 11,200 मा एक महिना सित्तैमा साथै मेश आउट किन्दा 16% डिस्काउन्टको भारी छुट आजै जोड्नुहोस् Vianet अब सबै कनेक्टेड
3: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको Vianet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ
2: Via Vianet
4: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्
5: हाम्रा सेवाहरू नसा तथा हाडजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन
6: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ
7: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
5: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा
4: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रहरी गलाइन तुलसीपुर दाङ फोन नम्बर 082-525-601 मोबाइल 97487-07011 र 98-10-87-3180
8: स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
5: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
9: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईँको यी समस्याको समाधान एउटै छानामा हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी वर्ल्ड
5: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
10: हाम्रा सेवाहरू फिङ्गर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
5: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 98478-33923 र 97492-65913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
10: प्रविधिको रफ्तार सँगै हामी तपाईसँगै
11: के तपाई पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईको रोग सन्चो भएको छैन अब चिन्ता लिनु पर्दैन विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक गानोगोला युरिक एसिड बाथरोग पत्थरी सुगर जन्डिस पाइल्स निमोनिया दम नसा च्यापिएको हात भाँचिएको कब्जियत छारोरोग सुत्केरीको दुध नआउने महिनावारी गडबडी पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ थप जानकारीको लागि कालुराम थारू तुलसीपुर 10 पड्ढा दाङ घरेलु उपचार केन्द्र मोबाइल नम्बर 98228-041-29
5: खुसीको खबर तपाईहरुकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थाइरोइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङ फोन नम्बर 082-523-032 र मोबाइल नम्बर 98-12-91-918
12: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ जसको खस्रोपनले जिद्दी दाग हटाई भाडा चम्काउँछ अझ टिलिक्क मात्र रु 10 र रु 20 मा उपलब्ध
13: हर घरमा हिन्दी
14: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
15: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ
14: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस
15: हजुर विवाह पार्टी पूजा व्रतबन्ध सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस् साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ
14: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन
15: प्रोपराइटर सिन्धुली श्रेष्ठ मोबाइल नम्बर 9847744683 र 9847744670 सेवा गर्ने मौका दिनुहोस्
16: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अनलाइन दाङ
17: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ
16: थप जानकारीका लागि गुडहिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ प्रोप्राइटर पदम बहादुर नेपाली मोबाइल नम्बर 9857720756
18: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
19: के भो बोलादै के गुनगुनाइरहेको
18: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
19: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
18: यति सजिलै
19: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
20: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ आफ्ना भने राम्रा गहना नै छैन पैसा भएर मात्र के गर्नु कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन
21: किन पिर गरेकी नानी जाउँ मसँग सुगत मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल
22: हजुर हामी कहाँ काँचो नम्बर 1 सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगढद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ
23: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
22: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ प्रोप्राइटर हरिबिक सम्पर्क मोबाइल 9857720308
23: सधैँ सेवा गर्ने अवसर दिनुहोस्
24: घर त बनाएछस् माग्ने अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त
25: अब कहाँबाट ल्याउनु बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ अब यो झ्याल ढोका चौकस यो डाको त कुरै नगरौ साह्रै गाह्रो पो छ त
24: मेरी आमै नि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योग छ त्यही गएर ल्याए हुँदैन यसका बाजे लाटाले हानेर बारीका पात्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो त यसका बाजे म चाहिँ गुटुङचुङ दगुरेर गएँ अहिले भर्खर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योगमा
23: हामी कहाँ साल सिसौ असना पाँचो चौक झ्याल झोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका 6 गुम्रासो दाङ प्रोप्राइटर हेमन्त प्रकाश ओली सम्पर्क मोबाइल नम्बर 9857723894 9478714894
14: आईटी सम्बन्धी समस्याहरूका लागि मिड वेस्ट आईटी स्टोर तपाईँको साथमा
0: हामी कहाँ ल्यापटप, डेस्कटप, प्रिन्टर, फोटोकपी मेसिन, सीसीटीभी, नेटवर्किङ सिस्टम तथा कम्प्युटरका सम्पूर्ण पार्ट पुर्जाहरू सुफत मूल्यमा बिक्री गरिनुका साथै मरमत पनि गरिन्छ। प्रोप्राइटर सन्तोष साहु बस्नेत, मोबाइल नम्बर 9847303627 र 9825227262।
1: इमेल itstore.dang@gmail.com। मिड वेस्ट आईटी स्टोर, शीतलपुर रोड, बाहिनी चौक, तुलसीपुर, दाङ।
2: खुशीको खबर।
3: तपाईं हाम्रै शहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्। हाम्रा सेवाहरू: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ, मोबाइल नम्बर 9680719194 र 9822186576।
2: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
6: किसानहरूका लागि खुशीको खबर।
7: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको एस नन्दन फेक्प्राले तुलसीपुरमा गाई, भैँसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई, भैँसी, बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
6: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 9857823971।
26: नजिक सबै भन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
27: तपाई सँगसँगै

0: नया युग को नया आवाज रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
1: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
2: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
3: हजुर, तपाईलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
2: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
4: माटोले खोजेको किसानले रोजेको, कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी प्रयोग गरौं।
5: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौं।
2: पाइने स्थान, विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू। तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स, तुलसीपुर 5 गलाइन डाङ, रौनियार पोलिक्लिनिकको पछाडि कुनामा। मोबाइल नम्बर 9808064071।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209025, मोबाइल 98578209025।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: पानस मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर संजय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डीफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
5: डाक्टर संजय महर्जनद्वारा दिइने सेवाहरू: हाच्छिउ आइरहने, गन्ध वासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
3: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू:
5: नवजात तथा बालबालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बाल रोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धित परामर्श लगायत सम्पूर्ण बालबालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
3: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बाल रोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
4: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 0825219004।
6: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा, बीएमसी अस्पतालसँगै एउटै परिसरमा, क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।
7: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्ती लाइफ केयर हस्पिटलमा।
8: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ, बुटौल, नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
7: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्ती लाइफ केयर हस्पिटल प्राली, तुलसीपुर र मोतीपुरबाट सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
7: 10 बेड आइसीयू सेवा,
8: 10 बेड एनआइसीयू सेवा,
7: 10 बेड एसडीयू सेवा,
8: नर्मल डेलिभरी तथा सीएस सेवा,
7: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
8: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा,
7: सरल, सर्वसुलभ, गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्ती लाइफ केयर हस्पिटल प्राली, तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान, फोन 0825226686 र 590475।
9: रौनियार डेन्टल क्लिनिक, रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: हाम्रा सेवाहरू
11: दन्त परीक्षण तथा परामर्श सेवा,
10: दाँतको एक्सरे,
11: दाँत सफा गर्ने,
10: दाँत निकाल्ने,
11: दाँत भर्ने,
10: दाँतको जरादेखि उपचार गर्ने,
11: कृत्रिम दाँत लगाउने,
10: बच्चाहरूको दाँतको विशेष उपचार,
11: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
10: दाँतको कस्मेटिक उपचार,
11: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
12: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ, मोबाइल नम्बर 9857825188 र 9848740188।
13: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
14: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
15: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
16: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, गोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
15: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
17: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
18: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
17: हामी कहाँ उपलब्ध सेवाहरू,
19: दाँत निकाल्ने,
17: नयाँ दाँत राख्ने,
19: झिक्न नपर्ने गरी दाँत राख्ने,
17: दाँत भर्ने, दाँत सफा गर्ने,
19: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई पार्ने,
17: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
20: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा, सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल, मोबाइल नम्बर 9856-38443 र 9810-85-9772।
21: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
22: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके म त कहीँ गैस हुन्छ भन्नु भने
21: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आजै नै स्वर्गद्वारी डेन्टल हस्पिटलमा लैजान्छु नि।
18: अर्थोडन्टिस्ट डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिस्ट डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
23: हामी कहाँ उपलब्ध सेवाहरू,
24: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टड्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
18: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
23: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै, सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858835952।
25: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
26: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
18: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
26: तुलसीपुर 3 मा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
18: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
26: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो शान, गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरुदजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर चार रक्षा चौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा एघारमा साइन्स, म्यानेजमेन्ट, एजुकेशन, सोसियोलोजी, कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ।
8: थप जानकारीका लागि गुरुदजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर चार रक्षा चौर दाङ, फोन नम्बर 082-5200-5, मोबाइल नम्बर 98-5-78-21-524 र 98-5-78-22-915।
0: हरेक रोगको हरेक बिरामीको निवारण गरिने भरपर्दो स्थान नेशनल बाथरोग सेन्टर।
1: हजुर, युनाइटेड मिशन अस्पताल पाल्पा र पाल्पाली मेडिकल तुलसीपुर दाङमा 30 वर्षसम्म काम गरिसक्नु भएकी निकै अनुभवी दीर्घ सेवा पदकबाट सम्मानित सिनियर स्टाफ नर्स बिना श्रेष्ठ अब तुलसीपुरको नेशनल बाथरोग सेन्टरमा।
0: सिनियर स्टाफ नर्स बिना श्रेष्ठद्वारा गर्भवती महिला र स्त्री रोग सम्बन्धी सस्तो, सुलभ र भरपर्दो माध्यमबाट सफल उपचार गरिन्छ। त्यसैले गर्भवती महिला र स्त्री रोग सम्बन्धी कुनै पनि समस्या भएमा नेशनल बाथरोग सेन्टर तुलसीपुरमा आई बिना श्रेष्ठसँग उपचार गराइहाल्नुहोस् है।
1: सम्पर्कको लागि नेशनल बाथरोग सेन्टर बीपी चोकदेखि दक्षिण पश्चिम साइडमा, सम्पर्क फोन नम्बर 082-5201-103 र 98-5-78-80-103।
2: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
26: सृजना नर्सरी एन्ड एग्रो फार्म।
2: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
26: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
2: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
26: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रो फार्म, तुलसीपुर छ स्टार चोक रजौरा दाङ।
2: संचालक सेवकराम भण्डारी, मोबाइल नम्बर 98-5-78-20-178 र 98-134-11-448।
26: सृजना नर्सरी एन्ड एग्रो फार्म, हरियाली जीवनको सुन्दर शुरुवात।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 11 बजेको प्रकृति समय सन्देश रुख रोपौं वन जोगाऊं
2: जब इन्टरनेट हुन्छ सुपर हिट छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट Vianet Superhit Internet Pack. अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट 200 Mbps केवल वार्षिक 11,200 मा एक महिना सित्तैमा साथै मेश राउटर किन्दा 16% डिस्काउन्टको भारी छुट आजै जोड्नुहोस् Vianet अब सबै कनेक्टेड
3: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको Vianet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ
2: Vianet
4: तपाईको बगैंचा सुन्दर बनाउने कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
5: सृजना नर्सरी एन्ड एग्रोफार्म
4: यहाँ फलफूलका बिरुवा बाह्रमासे तथा सीजनल फूलका बिरुवा तरकारीका बिरुवा सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्
5: साथै पोषणयुक्त तयारी माटो गडौलाको मल बोन मिल कोकोपीट कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्
4: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ
5: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म तुलसीपुर छ स्टार चोक रदौरा दाङ
4: संचालक सेवकराम भण्डारी मोबाइल नम्बर 9558820178 र 9134411448
6: सृजना नर्सरी एन्ड एग्रोफार्म हरियाली जीवनको सुन्दर शुरुवात
7: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्
4: हाम्रा सेवाहरू नसा तथा हाडजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन
8: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ
9: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
4: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा
7: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्राली ग लाइन तुलसीपुर दाङ फोन नम्बर 0825206601 मोबाइल 9747070711 र 9810871380
10: स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
4: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
11: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईँको यी समस्याको समाधान एउटै छानामा हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी वर्ल्ड
4: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
12: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
4: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 9848733923 र 9942965913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
12: प्रविधिको रफ्तार सँगै हामी तपाईसँगै
13: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा
4: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाइ लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
13: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
4: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601। के तपाई पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईको रोग सन्चो भएको छैन? अब चिन्ता लिनु पर्दैन। विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, बाथरोग, पत्थरी, सुगर, जन्डिस, पाइल्स, निमोनिया, दम, नसा च्यातिएको, हात भाँचिएको, कब्जियत, छारोग, सुत्केरीको दुख नहुने, महिनावारी गडबडी, पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ। थप जानकारीको लागि कालुराम थारू, तुलसीपुर 10 पड्डा दाङ घरेलु उपचार केन्द्र, मोबाइल नम्बर 98-228-041-29।
14: खुसीको खबर, तपाईहरूकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङ, फोन नम्बर 082-523-032 र मोबाइल नम्बर 98-12-91-918।
15: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले जिद्दीदा घटाई भाडा चम्काउँछ अझ टिलिक्क, मात्र ₹10 र ₹20 उपलब्ध।
16: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
4: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
16: हामी कहाँ उपलब्ध सेवाहरू,
17: दाँत निकाल्ने,
16: नयाँ दाँत राख्ने,
17: झिक्न नपर्ने गरी दाँत राख्ने,
16: दाँत भर्ने, दाँत सफा गर्ने,
17: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई पार्ने,
16: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
18: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा, सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल, मोबाइल नम्बर 98-560-38-443 र 98-10-85-97-72।
19: नजिक सबै भन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
20: तपाई सँगसँगै

0: नया युग को नया आवाज रेडियो प्रकृति FM 93.4 मेगाहर्ज।
1: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
2: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
2: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
1: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन,
2: प्रोप्राइटर सिन्धुली श्रेष्ठ, मोबाइल नम्बर 9847844683 र 9847864770। सेवा गर्ने मौका दिनुहोस्।

0: सेवा गर्ने अवसर दिनुहोस्।
1: पानस मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
2: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चौरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
3: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू: हाछिउ आइरहने, गन्ध बासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
1: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू:
3: नवजात तथा बाल बालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बाल रोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धित परामर्श लगायत सम्पूर्ण बाल बालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
1: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बाल रोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
2: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 0825219904। आईटी सम्बन्धी समस्याहरूका लागि मिड वेस्ट आईटी स्टोर तपाईँको साथमा।
4: हामी कहाँ ल्यापटप, डेस्कटप, प्रिन्टर, फोटोकपी मेसिन, सीसीटीभी, नेटवर्किङ सिस्टम तथा कम्प्युटरका सम्पूर्ण पार्ट पुर्जाहरू सुफथ मूल्यमा बिक्री गरिनुका साथै मरमत पनि गरिन्छ। प्रोप्राइटर सन्तोष साहु बस्नेत, मोबाइल नम्बर 9847830627 र 9825227062।
2: इमेल itstore.dang@gmail.com। मिड वेस्ट आईटी स्टोर, शीतलपुर रोड, बाहिनी चौक, तुलसीपुर, दाङ।
5: खुशीको खबर:
6: तपाईँ हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
7: हाम्रा सेवाहरू: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चश्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म।
8: थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र, तुलसीपुर उपमहानगरपालिका 6 दाङ, उच्च अदालतको उत्तर तर्फ,
9: मोबाइल नम्बर 9680719194 र 9822856576।
0: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
10: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा बीएनसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।

0: माटोले खोजेको किसानले रोजेको कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी खोजी प्रयोग गरौ।
1: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौ। पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स तुलसीपुर 5 गलाइन दाङ रौनियार पोलिक्लिनिकको पछाडि कुनामा। मोबाइल नम्बर 9808 64 0 71।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिला केयर हस्पिटलमा।
4: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगंज जाने सोचमा हुनुहुन्छ?
3: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् रातिला केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
4: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
3: 10 बेड आईसीयू सेवा,
4: 10 बेड एनआईसीयू सेवा,
3: 10 बेड एसडीयू सेवा,
4: नर्मल डेलिभरी तथा सीएस सेवा,
3: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
4: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा,
3: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। रातिला केयर हस्पिटल प्रणाली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान, फोन 082-522-686 र 590-475।
5: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ, अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
6: के भो बोलादै, के गुनगुनाइरहेको?
5: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
6: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त? अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
5: यति सजिलै?
6: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
7: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागी आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अंगलाइन दाङ।
8: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन्। साथै हाम्रो उद्योग तुलसीपुर 6 हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
7: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अंगलाइन दाङ, प्रोप्राइटर पदम बहादुर नेपाली, मोबाइल नम्बर 98578-20-756।
9: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
10: तपाई सँगसँगै

Jay.

0: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू:
2: दन्त परीक्षण तथा परामर्श सेवा,
1: दाँतको एक्सरे,
2: दाँत सफा गर्ने,
1: दाँत निकाल्ने,
2: दाँत भर्ने,
1: दाँतको जरादेखि उपचार गर्ने,
2: कृत्रिम दाँत लगाउने,
1: बच्चाहरूको दाँतको विशेष उपचार,
2: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
1: दाँतको कस्मेटिक उपचार,
2: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
3: सम्पर्क रौनियार डेन्टल क्लिनिक, तुलसीपुर 5 गलाइन डाङ, मोबाइल नम्बर 9857825188 र 9848404188।
4: मेरी आमोइनी घट बोलाएछस् माग्नी, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
5: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
4: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
5: यसका बाजे लाटाले हानेर बारीका पाटामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे। म चाहिँ गुटुङचुङ दगुरेर गए, अहिले भटकेँ कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योगमा।
6: हामी कहाँ साल, चिसो, अस्ना, सालको चौक, झ्याल, ढोका, कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
7: कञ्चनजङ्घा समिल तथा फर्निचर उद्योग, तुलसीपुर उपमहानगरपालिका 6 गुमरासो डाङ, प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 9857823894, 9478814894।
8: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
9: अब के हुनु रे बाबु, दाँत दुखेर मर्न लागिसके म त कहीँ गएसन्छ भन्नु भने।
8: किन पिर गर्नुहुन्छ काइलो बा, म तपाईँलाई आज नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
10: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
11: हामी कहाँ उपलब्ध सेवाहरू:
6: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टड्काउने, दाँतमा रङ भर्ने, चाटी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
10: नोट: 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
12: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 9861317600 र 9578835952।
13: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
14: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
10: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
15: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबो माला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
10: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना डाङ, दाना फ्याक्ट्री नजिकै। सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9435272595 र 9010126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
16: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
17: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
16: तुलसीपुर तीनमा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
17: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
16: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो शान, गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर चार रक्षा चौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा एघारमा साइन्स, म्यानेजमेन्ट, एजुकेशन, सोसियोलोजी, कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ।
17: थप जानकारीका लागि गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर चार रक्षा चौर दाङ, फोन नम्बर 082-5200-5, मोबाइल नम्बर 98-5-78-21-524 र 98-5-78-22-915।
16: किसानहरूका लागि खुसीको खबर,
17: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फेक्प्राले तुलसीपुरमा गाई, भैँसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई, भैँसी, बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
16: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-4-16-002 र मोबाइल नम्बर 98-5-78-23-971।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: मध्याह्न 12 बजेको प्रकृति समय सन्देश
2: नमस्कार म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। पश्चिम तराईका केही जिल्लामा बाढ़ीको जोखिम, बागमती गण्डकी र सुदूरपश्चिमका केही ठाउँमा ठूलो वर्षाको सम्भावना। थमन विक हत्या प्रकरणमा पूर्व सांसद महतो सहित 6 जनालाई 5 वर्ष कैद सजाय, 3 जनाको जन्मकैद फैसला सदर। आज सुनसादीको भाव बढ़्यो, सुन तोलाको 2,83,500 रूपियाँमा कारोबार। रूसद्वारा युक्रेनमा ठूलो आक्रमण, कम्तीमा 10 जनाको ज्यान गयो, कैयौं मानिस घाइते। र विश्वकपमा आज राति स्पेन र अस्ट्रियाले खेल्दै। नेपाल खबरमा अब पूरा खबर। आज पश्चिम तराईका जिल्लाहरूमा बाढ़ीको जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कञ्चनपुर, कैलाली, रूपन्देही, कपिलवस्तु, नवलपरासी पश्चिम र आसपासका क्षेत्रमा बाढ़ीको मध्यम जोखिम रहेको छ। यस्तै देशका धेरैजसो ठाउँका ससाना नदी तथा खोलामा पानीको बहाव बढ़ने र बाढ़ीको सामान्य जोखिम रहने महाशाखाले जनाएको छ। नदी तटीय क्षेत्र, खोला आसपास तथा डुबान हुन सक्ने ठाउँमा अनावश्यक आवत जावत नगर्न महाशाखाले आग्रह गरेको छ। महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशको पहाड़ी भेगका एक दुई ठाउँमा ठूलो वर्षा तथा सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराई भेगका एक दुई ठाउँमा आरी घोप्टे वर्षाको सम्भावना छ। राति पनि गण्डकी र बागमती प्रदेशका पहाड़ी र तराई भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने महाशाखाले जनाएको छ। प्रहरी सहायक निरीक्षक थमन विक हत्या प्रकरणमा उच्च अदालत जनकपुरले प्रतिनिधि सभाका पूर्व सांसद लक्ष्मी महतो कोइरी र मधेस प्रदेश सभाका निलम्बित सदस्य अभिराम शर्मा सहित 6 जनालाई 5 वर्ष कैद तथा 3 जनाको जन्मकैद सजायलाई सदर गरेको छ। कायमुकाय मुख्य न्यायाधीश टेकनारायण कुंवर र न्यायाधीश मुरारी बाबु श्रेष्ठको संयुक्त इजलासले पूर्व सांसद महतो, अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र, सुरेश पाण्डे र पवन काफरलाई जनहे 5 वर्ष कैदको सजाय सुनाएको हो। यस्तै प्रतिवादी प्रदीप शाह महाजी, संजय कुमार शाह र मोहन ठाकुरलाई तत्कालीन मुलुक एनको ज्यान सम्बन्धी महल अन्तर्गत दोषी ठहर गर्दै जन्मकैदको सजाय दिने महोत्तरी जिल्ला अदालतको फैसला उच्च अदालतले सदर गरेको छ। अदालतका अनुसार मृतक असय थमनको कुटपिटबाट ज्यान गएको पुष्टि भएको छ। पूर्व सांसद महतो सहित 5 वर्ष कैद सजाय पाएका प्रतिवादीहरूले प्रत्यक्ष रूपमा कुटपिट गरेको वस्तुनिष्ठ प्रमाण नभेटिए पनि सह अभियुक्तहरूको पोलयुक्त बयानका आधारमा उनीहरू ज्यान मार्ने कार्यमा संलग्न रहेको ठहर गर्दै अदालतले सजाय निर्धारण गरेको हो। असय थमन विकको 2072 साल भदौ 25 गते मधेस आन्दोलनका क्रममा महोत्तरीमा आन्दोलनकारीको कुटपिटबाट ज्यान गएको थियो। किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रले हात्तीपाले रोग लगाउने परजीवी मानिसमा भए नभएको बारेमा विद्यालयमा पढ़ने बालबालिकाहरूमा अध्ययन शुरू गरेको छ। केन्द्रका निर्देशक डाक्टर भीमप्रसाद सापकोटाले इलाम, पाँचथर र तेह्रथुम जिल्लाका 240 विद्यालयका कक्षा 1 र 2 पढ्ने 6 र 7 वर्ष उमेर समूहका बालबालिकाहरूमा अध्ययन शुरू गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार स्वास्थ्यकर्मीले ती विद्यालयमा पुगी बालबालिकाहरूको रगतको नमूना संकलन गरिरहेका छन्। इलाम र पाँचथरमा 1,570 जना विद्यार्थी र तेह्रथुममा 1,410 जना विद्यार्थीको रगत निकालेर परीक्षण शुरू गरिएको छ। विद्यार्थीको रगतको नमूना संकलन गर्न 65 जना स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ। आज सुनचाँदीको भाव बढ़ेको छ। सुनको भाव तोलामा 6,200 रूपियाँले बढ़ेर 2,83,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाव 2,77,300 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि बढ़ेको छ। चाँदीको भाव आज तोलामा 180 रूपियाँले बढ़ेर 4,450 रूपियाँमा कारोबार भएको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलाको 4,270 रूपियाँ थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सरकारको 100 दिने उपलब्धिमा विज्ञान प्रविधि र नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास, भरतपुर अस्पतालमा अनलाइनबाट टिकट, मेसिनबाट रिपोर्ट लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
4: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
5: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
6: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
5: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
7: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 MHz।
2: महत्वपूर्ण उपलब्धि मध्ये यसलाई एक मानिएको छ। मन्त्रालयको नेतृत्व वैज्ञानिक तथा आविष्कारक महावीर पुनले सम्हाल्नु भएको छ। उहाँले मन्त्रालयलाई शून्यबाट संस्थागत रूपमा अघि बढ़ाउँदै विज्ञान अनुसन्धान, नवप्रवर्तन र स्टार्टअप प्रवर्तनका लागि आवश्यक कानून तथा संरचना निर्माणको काम शुरू भएको बताउनु भएको छ। सरकारले आउँदो आर्थिक वर्षका लागि विज्ञान प्रविधि तथा नवप्रवर्तन क्षेत्रमा 4 अर्ब रूपियाँ तथा नेपाल इन्टरप्राइजेज फेसिलिटी स्थापना गर्न 50 करोड़ रूपियाँ बजेट विनियोजन गरेको छ। बिरामीको उच्च चापका कारण लामो समय लाइन बस्नुपर्ने भरतपुर अस्पताल जाने बिरामीले अब अनलाइनबाटै टिकट र मेसिनबाट रिपोर्ट लिन सक्ने भएका छन्। दैनिक 3,000 हाराहारी बिरामी पुग्दा चाप थेक्न कठिन भइरहेका बेला अस्पतालले प्रविधिको प्रयोग गरी बिरामीलाई सहज बनाउन लागेको हो। अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर विश्वबन्धु बगालेका अनुसार अस्पतालमा रहेका पुरानो मेसिनलाई मरम्मत समाहार गरी थप अर्को मेसिन जडान गरेर परीक्षणका रूपमा टिकट काट्न र रिपोर्ट लिन मिल्ने व्यवस्था गर्न लागि हो। मोबाइल वा कम्प्युटरबाट टिकट काट्न, विवरण लिन, भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो। अब विदेशको खबर। रूसले युक्रेनको राजधानी किवमा आज बिहान व्यापक मिसाइल र ड्रोन आक्रमण गरेको छ। आक्रमणमा कम्तीमा 10 जनाको ज्यान गएको र त्यसमा बालबालिका सहित अन्य मानिसहरू रहेका बीबीसीले जनाएको छ। रूसले आवासीय क्षेत्रहरूलाई लक्षित गर्दै लगातार आक्रमण गरेको हो। आक्रमणपछि शहरका विभिन्न क्षेत्रमा आगलागी भएको, भवनहरूमा ठूलो क्षति पुगेको तथा केही बस्ती खाली गराएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। रातभर किवमा हवाई प्रतिरक्षा प्रणाली सक्रिय रहेको थियो। युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले यसअघि नै रूसले ठूलो आक्रमणको तयारी गरिरहेको गुप्त तथा सूचनाका आधारमा चेतावनी दिनुभएको थियो। यता रूसको रक्षा मन्त्रालयले भने हालै युक्रेनले रूसका ऊर्जा पूर्वाधारमा गरेका आक्रमणको जवाब स्वरूप युक्रेनका ऊर्जा तथा सैन्य संरचनालाई निशाना बनाएको जनाएको छ। अब खेल खबर। विश्वकप फुटबलमा आज राति 1:15 स्पेन र अस्ट्रियाले खेल्दैछन्। यो खेल अमेरिकाको लस एन्जलस रंगशालामा हुनेछ। यस्तै भोलि बिहान 4:45 पोर्चुगल र क्रोएसियाले क्यानाडाको टोरन्टो रंगशालामा खेल्नेछन्। यस्तै बिहान 9:00 क्यानाडाको भ्यानकुभरमा स्विजरल्याण्ड र अल्जेरियाले खेल्नेछन्। विश्वकपमा आज बिहान भएका खेलमा आयोजक राष्ट्र अमेरिकाले बोस्निया एण्ड हर्जगोविनालाई 2-0 पराजित गर्दै प्री क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको छ। बेल्जियमले गैराती सेनेगलसँगको खेलमा पुनरागमन जित निकाल्दै अन्तिम 16 स्थान बनाएको थियो। यस्तै राति भएको खेलमा इंग्ल्याण्डले कंगोलाई 2-1 पराजित गर्दै प्री क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको छ। उज्यालो रेडियो नेटवर्क काठमाण्डमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। पश्चिम तराईका केही जिल्लामा बाढ़ीको जोखिम, बागमती, गण्डकी र सुदूरपश्चिमका केही ठाउँमा ठूलो वर्षाको सम्भावना। थमन विक हत्या प्रकरणमा पूर्व सांसद महतो सहित 6 जनालाई 5 वर्ष कैद सजाय, 3 जनाको जन्म कैद फैसला सदर। आज सुन जातिको भाव बढ़्यो, सुन तोलाको 2,83,500 रूपियाँमा कारोबार। रूसद्वारा युक्रेनमा ठूलो आक्रमण, कम्तीमा 10 जनाको ज्यान गयो, कैयौं मानिस घाइते। र विश्वकपमा आज राति स्पेन र अस्ट्रियाले खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। बाढ़ीको सम्भावित क्षेत्रमा आवश्यक सतर्कता अपनाउनुहोला। नमस्कार।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बेलुका 5 बजेको प्रकृति समय सन्देश वन जंगलमा जडीबुटी खेती गरौं

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
1: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
2: हाम्रा सेवाहरू नसा तथा हार्जोनी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
3: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ।
4: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
2: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
1: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रहरी ग लाइन तुलसीपुर दान, फोन नम्बर 0825206601, मोबाइल 97487071 र 98107180।
5: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
2: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला, म त हैरान भइसके।
6: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामा हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी होल्ड।
2: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
7: हाम्रा सेवाहरू फिङ्गर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटीसँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
2: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 98478933923 र 97492065913। नोट, सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
7: प्रविधिको रफ्तार सँगै हामी तपाईँ सँगै।
8: के तपाईँ पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईँको रोग सन्चो भएको छैन? अब चिन्ता लिनु पर्दैन। विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, बाथरोग, पत्थरी, सुगर, जन्डिस, पाइल्स, निमोनिया, दम, नसा च्यापिएको, हात भाँचिएको, कब्जियत, छारोग, सुत्केरीको दुध नहुने, महिनावारी गडबडी, पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ। थप जानकारीको लागि कालुराम थारू तुलसीपुर 10 पड्ढादाङ घरेलु उपचार केन्द्र, मोबाइल नम्बर 98228041।
2: खुसीको खबर, तपाईहरूकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइरोइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङ, फोन नम्बर 0825230032 र मोबाइल नम्बर 98121991918।
9: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन, अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले जिद्दी दाग हटाई भाडा चम्काउँछ अझ चिलिक्क, मात्र ₹10 र ₹20 उपलब्ध।
10: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
11: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
10: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
11: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
10: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन।
11: प्रोपराइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 9847446683 र 9847464770। सेवा गर्ने मौका दिनुहोस्।
12: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अङ्गलाइन दाङ।
2: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन्। साथै हाम्रो उद्योग तुलसीपुर 6 हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
12: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अङ्गलाइन दाङ। प्रोप्राइटर पदम बहादुर नेपाली। मोबाइल नम्बर 9857720756।
13: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
14: के भो बोलादै, के गुनगुनाइरहेको?
13: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
14: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
13: यति सजिलै?
14: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
15: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
16: किन तिर गरेकी नानी, जाउँ न मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
17: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुनचाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
18: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
17: ज्योति गहना पसल, विष्णु भूषालसँग सँगै सचेको घरमा, तुलसीपुर दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 9857720308।
18: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
19: घर त बनाएछ माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछ त?
20: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
19: मेरी आमै नि, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चोकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
20: यसका बाजे लाटाले हानेर बारीका पात्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे। म चाहिँ गुटुङ चुङ दगुरेर गए, अहिले भर्खर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योगमा।
21: हामी कहाँ साल, सिचौ, असना, सालको चौक, झ्याल, ढोका, कडी पाउनका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
18: कञ्चनजङ्घा समिल तथा फर्निचर उद्योग, तुलसीपुर महानगरपालिका 6 गुमरासो दाङ। प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 9857231894, 9847814894।
10: आईटी सम्बन्धी समस्याहरूका लागि मिड वेस्ट आईटी स्टोर तपाईँको साथमा।
11: हामी कहाँ ल्यापटप, डेस्कटप, प्रिन्टर, फोटोकपी मेसिन, सीसीटीभी, नेटवर्किङ सिस्टम तथा कम्प्युटरका सम्पूर्ण पार्ट पुर्जाहरू सुफत मूल्यमा बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। प्रोप्राइटर सन्तोष साहु बस्नेत। मोबाइल नम्बर 9847830627 र 9825227662।
10: इमेल itstore.dang@gmail.com। मिड वेस्ट आईटी स्टोर, शीतलपुर रोड, बाहिनी चौक, तुलसीपुर दाङ।
22: नजिक सबै भन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज। तपाई सँगसँगै

0: खुशीको खबर।
1: तपाई हाम्रै शहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
2: हाम्रा सेवाहरू:
1: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच,
2: अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच,
1: सबै प्रकारका चस्मा र लेन्सको सुविधा,
2: कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक।
1: आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म।
2: थप जानकारीको लागि
1: नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ।
2: मोबाइल नम्बर 9860719194 र 9822856576।
0: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
3: किसानहरूका लागि खुशीको खबर।
4: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
3: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ। फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 9857823971।
4: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
3: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो शान, गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा 11 साइन्स, म्यानेजमेन्ट, एजुकेशन, सोसियोलोजी, कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ।
4: थप जानकारीका लागि गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङ। फोन नम्बर 082-520-005, मोबाइल नम्बर 9858-21-524 र 9858-22-915।
5: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
6: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
7: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
4: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845-27-695 र 9810-12-60-00। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
8: माटोले खोजेको, किसानले रोजेको, कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी खोजी प्रयोग गरौँ।
9: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौँ।
10: पाइने स्थान: विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू।
11: तुलसीपुरका लागि आधिकारिक विक्रेता: मोहिनी ट्रेडर्स, तुलसीपुर 5 गलाइन दाङ, रौनियार पोलिक्लिनिकको पछाडि कुनामा। मोबाइल नम्बर 9088-64-071।
12: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
4: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
13: हामी कहाँ उपलब्ध सेवाहरू:
14: दाँत निकाल्ने,
13: नयाँ दाँत राख्ने,
14: झिक्न नपर्ने गरी दाँत राख्ने,
13: दाँत भर्ने, दाँत सफा गर्ने,
14: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
13: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
15: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक, दाँत उपचार केन्द्र, तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ, भाडा पसल रहेको माथिल्लो तलामा। सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 98560 38443 र 98105597272।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: पानस मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर संजय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डीफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
5: डाक्टर संजय महर्जनद्वारा दिइने सेवाहरू: हाच्छिउ आइरहने, गन्ध वासना थाहा नपाउने, पिनाश भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
3: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू:
5: नवजात तथा बालबालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बालरोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बालबालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
3: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बालरोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
4: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 0825219004।
6: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्सामोड झापा, बीएमसी अस्पताल सँगै एउटै परिसरमा, क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।
4: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
5: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
7: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ, तुलसीपुर दाङ।
5: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 0825904001, मोबाइल नम्बर 97485060011 र 98578406001।
8: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्तीला केयर हस्पिटलमा।
9: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ, बुटौल, नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
8: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्तीलाइट केयर हस्पिटल प्राली, तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू
8: 10 बेड आईसीयू सेवा
9: 10 बेड एनआईसीयू सेवा
8: 10 बेड एसडीयू सेवा
9: नर्मल डेलिभरी तथा सीएस सेवा
8: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा
9: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा
8: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा बिरामीको सेवामा हाम्रो प्रतिबद्धता राप्तीलाल केयर हस्पिटल प्रणाली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गोलाइन दान फोन 082-522-686 र 590-475
7: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
10: हाम्रा सेवाहरू
11: दन्त परीक्षण तथा परामर्श सेवा
10: दाँतको एक्सरे
11: दाँत सफा गर्ने
10: दाँत निकाल्ने
11: दाँत भर्ने
10: दाँतको जरादेखि उपचार गर्ने
11: कृत्रिम दाँत लगाउने
10: बच्चाहरूको दाँतको विशेष उपचार
11: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा
10: दाँतको कस्मेटिक उपचार
11: साथै मुखमा आउने घाउ खटिरा अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया मुखको जोर्नीमा आउने समस्याहरूको उपचार दाँत मुख तथा हड्डीको चोटपटकको उपचार
12: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ मोबाइल नम्बर 9857825188 र 9848840188
13: होइन काइलो बा तपाईँ सधैँ आया गर्नुहुन्छ
14: अब के हुनु नि बाबु दाँत दुखेर मर्नु लागिसके म त
13: किन पिर गर्नुहुन्छ काइलो बा म तपाईँलाई आजै नै सर्वोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि
15: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य ओरल सर्जन डाक्टर हेमन्तराज पाठक इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ
16: हामी कहाँ उपलब्ध सेवाहरू मुखको शल्यक्रिया दाँत सफा गर्ने टल्काउने दाँतमा रङ भर्ने चाँदी भर्ने बच्चाका दाँत मिलाउने दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने नयाँ दाँत बनाउने नमिलेको बानबुटीको दाँत मिलाउने दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने
15: नोट 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ
16: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहिमुल्ला स्टोर नजिकै सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858835952
17: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा
18: ओहो ल पढ्नुहोस् त यो खबर आज पनि रुख काटेछ होइन यसरी दिनु रुख काटेपछि वन कसरी जोगिएला र खै
19: वन मात्र होइन हामी वरपरको वातावरण पनि जोगिँदैन रुख नभएपछि
18: त्यही त खै यिनलाई चेत किन नआउला
20: जताभावी रुख नकाटौ वातावरणलाई स्वच्छ राखौं
21: वातावरण मैत्री रेडियो प्रकृतिद्वारा जनहितका लागि जारी

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ नेपालकै पहिलो वातावरण मैत्री सामुदायिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
1: बेलुका 6 बजेको प्रकृति समय सन्देश। प्लास्टिक जन्य वस्तुहरूको प्रयोग कम गरौं।

0: नमस्कार, बेलुकी 6 बजेको प्रकृति मूल खबरमा म चेतन ओलीको तपाईँलाई हार्दिक स्वागत छ। तपाईँ यति बेला हामीलाई डाङ्ग्रा आसपासका जिल्लामा 93.4 MHz इन्टरनेट अनलाइन रेडियो प्रकृति .com सँगै सल्यानको रेडियो कपुरकोट 106.7 MHz लगायत विभिन्न मोबाइल एप्लिकेशनबाट पनि संसारभर एकैसाथ सुनिरहनु भएको छ। मूल खबर शुरू गरौं। अहिलेसम्म स्टुडियोमा प्राप्त प्रमुख खबर शीर्षकहरूबाट। लुम्बिनी प्रदेश सरकारले प्रदान गर्ने आर्थिक सहयोगले बिरामीहरूलाई सहज। दाङमा 488 जना महिलामा पाठेघरको मुखको क्यान्सरको लक्षण भेटियो। दाङको राप्ती नदीबाट एकजनाको उद्धार। बंगलाचुलीमा उपभोक्ता समिति मार्फत अधिकांश योजनामा नियम विपरीत हेभी इक्विपमेन्ट प्रयोग। सल्यानमा सिलाई मेसिन पाएपछि महिलाहरूमा रोजगारको उत्साह। कर्णाली प्रदेश सभा बैठक लगातार स्थगित। असही थम्मन विक हत्या प्रकरणमा पूर्व सांसद सहित 6 जना मध्ये 3 जनालाई जन्मकैदको सजाय। 18 वर्ष मुनिका बाल बालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको राष्ट्रपतिको दावी। सहुलियत नदिने अस्पताललाई कार्यवाही गर्न गृह मन्त्रालयको निर्देशन। र विदेश खबरमा, कतारमा भइरहेको अमेरिका र इरान बीचको अप्रत्यक्ष वार्ता सकारात्मक। खेल खबरमा, विश्वकपमा इंग्ल्याण्ड र बेल्जियमको पुनरागमन जीत।
1: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
2: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
3: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
2: थप जानकारीका लागि नेचुरल नर्सरी, तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै। सञ्चालक बुद्धिराज पौडेल। मोबाइल नम्बर 9843-27-695 र 9810-12-60-00। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
0: अब मूल खबर विस्तारमा। पछिल्लो 4 वर्षमा दाङ को घोराईमा 488 जनामा पाठेघरको मुखको क्यान्सरको शंकास्पद लक्षण फेला परेको छ। घोराई महानगरपालिका स्वास्थ्य प्रबन्धन शाखाले 19 वडामा सञ्चालन गरेको शिविर र संस्थागत परिवार नियोजन क्लिनिकबाट 488 जना महिलाको पाठेघरमा क्यान्सरको लक्षण फेला परेको हो। महिलाहरूको स्वास्थ्य संरक्षणका लागि उप महानगरपालिकाले 2079-80 पाठेघरको मुखको क्यान्सर परीक्षणका लागि शिविर सञ्चालन गर्दै आएको छ। 4 आर्थिक वर्षमा घोराईले 19 वडाका विभिन्न क्षेत्रमा पुगेर 16,741 जना महिलाहरूको पाठ्यघर परीक्षण गरेको छ। सोही परीक्षणमा 488 जना महिलाको पाठ्यघरमा क्यान्सरको शंकास्पद लक्षण फेला परेको घोराई महानगरपालिका स्वास्थ्य शाखा प्रमुख राधा पौडेलले जानकारी दिनुभएको छ। तथ्याङ्क अनुसार पहिलो वर्ष आर्थिक वर्ष 2079-80 कुल 5,809 जना महिलाको पाठ्यघर परीक्षण गरिएकोमा 116 जना महिलामा क्यान्सर पोजिटिभ देखिएको थियो। अहिले आर्थिक वर्ष 2082-83 2007 जनाको पाठ्यघर जाँच गर्दा 120 जनामा पोजिटिभ देखिएको बताइएको छ। दाङमा राप्ती नदीबाट एकजनाको उद्धार गरिएको छ। राप्ती गाउँपालिका 4 मौरीघाट निवासी 30 वर्षका हेमन्त गिरी भालुवाङ स्थित राप्ती नदीमा ट्र्याक सुटको पासो लगाई आत्महत्या गर्न खोज्दा पासो फुस्केर पुलमा खसेका थिए। सोही क्रममा इलाका प्रहरीले भालुवाङ बाटो र सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको हो। नदीमा खसेका गिरीलाई सामान्य चोट लागेको छ। उनी नदीमा खसेको जानकारी पाउन साथ प्रहरी र सशस्त्र प्रहरी बल नेपाल 19 नम्बर हेडक्वार्टर जलामाई गनबाट खटिएको प्रहरी टोली तत्काल सकुशल उद्धार गरी भालुवाङ अस्पतालमा पुर्याएको छ। सार्वजनिक खरिद नियमावली 2064 नियम 97 उपनियम 9 उपभोक्ता समिति वा लाभग्राही समुदायबाट सञ्चालित हुने योजनाहरूमा सामान्यतया डोजर, एस्काभेटर, रोलर, जेसीबी र ग्रेडर जस्ता हेभी इक्विपमेन्ट प्रयोग गर्न नपाइने व्यवस्था रहेको छ। यदि उपभोक्ता समितिले आयोजना गरे योजनाको काम गर्दा हेभी मेसिनरी प्रयोग गर्नुपर्ने अवस्था आएमा औचित्य र आवश्यकता खुलाई प्राविधिकको सिफारिशमा सम्बन्धित कार्यालयको सहमति लिनुपर्ने प्रावधान छ, तर दाङको बंगलाचुरी गाउँपालिकाभित्र सञ्चालन हुने योजना निर्माणमा उपभोक्ता समितिले आफू खुशी हेभी मेसिनरी सामग्री प्रयोग गरेको पाइएको छ। गाउँपालिकाको आर्थिक वर्ष 2081-82 लेखा परीक्षण प्रतिवेदन अनुसार विभिन्न योजना निर्माणमा उपभोक्ता समितिले नियम विपरीत हेभी मेसिनरी प्रयोग गरेका हुन्। महालेखा परीक्षकको कार्यालयले गरेको लेखा परीक्षण प्रतिवेदनमा सातवटा विभिन्न योजनाहरूको उदाहरण दिँदै गाउँपालिका अन्तर्गत संचालित अधिकांश सड़क निर्माण र सड़क स्तर उन्नतिसँग सम्बन्धित कार्यमा हेभी मेसिन प्रयोग भएको उल्लेख गरिएको छ। सल्यानको बनगाट कुपिन्ने नगरपालिकाले महिलाको आर्थिक सशक्तिकरण र स्वरोजगार प्रवर्धन गर्ने उद्देश्यले सञ्चालन गरेको 3 महिने एडभान्स सिलाई कटाई सिप विकास तालिम सम्पन्न भएको छ। तालिम सफलतापूर्वक पूरा गरेका सहभागी महिलाहरूलाई नगरपालिकाले सिलाई मेसिन समेत वितरण गरेको छ। नगरपालिकाका अनुसार एडभान्स तालिममा सहभागी महिलाहरू यसअघि आधारभूत सिलाई कटाई तालिम लिएर व्यवसाय सञ्चालन गरिरहेका थिए। थप व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले एडभान्स तालिम सञ्चालन गरिएको हो। बनगाड कुपिन्ने नगरपालिका एके हीरा रावतले तालिमबाट नयाँ डिजाइन र आधुनिक सिलाई प्रविधि सिक्न पाएकाले आफ्नो व्यवसायलाई थप प्रभावकारी बनाउन सहज भएको बताउनुभयो। यसै गरी वडा नम्बर 4 की सृजना विष्टले एडभान्स तालिमले आफ्नो सिपमा उल्लेखनीय सुधार ल्याएको बताउनुभयो। यसै गरी वडा नम्बर 3 की पूजा बस्नेतले तालिमसँगै सिलाई मेसिन प्राप्त भएपछि व्यवसाय विस्तार गर्न थप सहज भएको बताउनु भएको छ। प्रशिक्षक सुजता एरीले 3 महिनासम्म आधारभूतदेखि एडभान्स स्तरसम्मको व्यावसायिक सिलाई कटाई तालिम प्रदान गरिएको बताउनुभयो। उहाँका अनुसार तालिममा आधुनिक डिजाइन, कटिङ, फिनिशिङ तथा व्यावसायिक व्यवस्थापन सम्बन्धी विषय समेत समावेश गरिएको थियो। तालिम समापन तथा सिलाई मेसिन वितरण कार्यक्रममा नगर प्रमुख कर्णबहादुर बुढाथोकीले सिकेको सिपलाई व्यवहारमा उतारेर स्वरोजगार र उद्यमशीलतामा जोडिन सहभागीहरूलाई आग्रह गर्नुभएको छ। उहाँले बजारको माग अनुसार सिलाई कटाई, प्लम्बिङ, वायरिङ, ब्युटिसियन, कृषि लगायतका सिपमूलक तालिम सञ्चालन गरी स्थानीय नागरिकलाई आत्मनिर्भर बनाउने अभियानलाई निरन्तरता दिइने बताउनु भएको छ। जटिल प्रकारका दीर्घ रोगी, क्यान्सर, मृगौला प्रत्यारोपण, मुटुको भल्व फेर्ने बिरामीलाई लुम्बिनी प्रदेश सरकारले उपलब्ध गराउने 2 लाख रूपियाँ आर्थिक सहयोगबाट बिरामीहरूले राहत महसुस गरेका छन्। लुम्बिनी प्रदेश सरकारले प्रदान गर्दै आएको जटिल प्रकारका दीर्घ रोगीहरूको उपचार सहयोग कार्यक्रमबाट प्युठानका बिरामीहरूको उपचारमा राहत पुगेको हो। ऐरावती गाउँपालिका 3 थार दमार प्युठानकी रक्त क्यान्सर पीड़ित 13 वर्षीय सुस्मिता थापाको उपचारका लागि प्रदेश सरकारबाट 2 लाख रूपियाँ उपचार खर्च सहयोग प्राप्त भएको बिरामीका बुबा लोकबहादुर थापाले बताउनु भएको छ। प्रदेश सरकारको उपचार सहयोगबाट छोरीको उपचारमा थप राहत मिलेको उहाँले बताउनुभयो। स्वास्थ्य कार्यालय प्युठानको तथ्याङ्क हेर्दा आर्थिक वर्ष 2079-80 40 जना, 80-81 74 जना र 81-82 58 जना बिरामीको उपचार खर्चका लागि सिफारिश भएको छ। चालू आर्थिक वर्षमा हालसम्म 37 जनाले सिफारिश लिएको स्वास्थ्य कार्यालय प्युठानका वरिष्ठ जनस्वास्थ्य अधिकृत पुष्कल प्रसाद श्रेष्ठले जानकारी दिनुभएको छ। लुम्बिनी प्रदेश सरकारले क्यान्सरका बिरामीलाई अस्पतालमै लाग्ने खर्च अस्पताललाई भुक्तानी गर्ने व्यवस्था गरेको छ भने मुटुको भल्व फेर्ने र मृगौला प्रत्यारोपण गर्ने बिरामीले काम सम्पन्न भएपछि भुक्तानीका लागि दावी पेश गर्न सक्छन्। सबै प्रक्रिया पूरा भएपछि रकम बिरामीको खातामा नै जाने व्यवस्था रहेको छ। कर्णाली प्रदेश सभा बैठक स्थगित भएको छ। बिहिबारको प्रदेश सभा बैठकमा सभामुख नन्दा गुरूङ विपक्षीलाई पेलेरै अघि बढ़न खोजे पनि विपक्षी दलहरूले बैठक सञ्चालनमा अवरोध गरेका थिए। प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टी नेकपा, राष्ट्रिय प्रजातन्त्र पार्टी रापरपा र पूर्व मुख्यमन्त्री राजकुमार शर्मा ले सांसद बैठक अवरूद्ध गर्नुभएको हो। सभामुख गुरूङले पेलेरै अघि बढ़न खोज्दा प्रतिपक्षी सांसदहरू अगाडि आएर घेरेका थिए। सभामा हंगामा भएपछि सभामुख गुरूङले आधा घण्टाका लागि बैठक स्थगित गर्नुभएको थियो। विपक्षी दलले अर्थमन्त्री राजीव विक्रम शाहलाई रोस्टममा जान नदिएको बताइएको छ। आज सत्तापक्षले बजेट पास गर्ने तयारी समेत गरेका थिए। यसैबीच कर्णाली प्रदेश सरकारको बजेट सार्वजनिक भएको आधा महिना बितिसक्दा पनि आर्थिक मामिला तथा योजना मन्त्रालयले रातो किताब ल्याएको छैन। रातो किताब बिना नै बजेट पारित गर्न खोजेपछि प्रतिपक्षी दलहरूले सरकारमाथि प्रश्न उठाइरहेका छन्। असार 1 गते प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट प्रदेश सभामा पेश गरेको थियो। कुन मन्त्रालयमा कति बजेट दिइयो, कुन जिल्ला र कुन क्षेत्रमा कति योजना दिइयो र तिनको बजेट अंकको विस्तृत विवरण रातो किताबमा मात्र हुन्छ। कर्णाली प्रदेशका अर्थमन्त्री राजीव विक्रम शाहले अहिलेसम्म सांसदहरूलाई रातो किताब उपलब्ध नगराएको बताइएको छ। कर्णाली प्रदेश सरकारले पहिलो कार्यकालमा ल्याएको लोकप्रिय बैंक खाता छोरीको सुरक्षा जीवनभरिको कार्यक्रम हटाइएपछि कर्णाली प्रदेशका महिला सांसदहरूले सरकारलाई ध्यानाकर्षण गराएका छन्। सामाजिक विकास मन्त्री घनश्याम भण्डारी र सत्ता तथा विपक्षी दलका प्रमुखहरूलाई भेटेर उनीहरूले बिहिबार ध्यानाकर्षण पत्र बुझाएका हुन्। 11 जना महिला सांसदले ध्यानाकर्षण सहित 3 प्रश्नहरूको औपचारिक र स्पष्ट जवाब माग गरेका छन्। 11,000 भन्दा बढ़ी छोरीहरूको बैंक खातामा करोड़ौं रूपियाँ जम्मा भइसकेको र उनीहरूको भविष्य जोड़िएको यो गौरवमय कार्यक्रमलाई निरन्तरता नदिनुको वस्तुनिष्ठ आधार र कारण के हो भनेर प्रश्न गरिएको छ। कर्णाली प्रदेशका छोरीहरूमाथि हुने सबै प्रकारका हिंसाको अन्त्य गर्न र न्यूनतम माध्यमिक शिक्षा सम्मको पहुँच पुर्याउने उद्देश्यले आर्थिक वर्ष 2076-77 यो कार्यक्रम लागू गरिए पनि अल्पत्र परेको छ। तपाई अहिले बेलुकी 6 बजेको प्रकृति मूल खबर सुनिरहनु भएको छ। खबरको सिलसिला जारी नै छ, रेडियो सुन्दै गर्नुहोला।
2: खुशीको खबर तपाईहरूकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइरोइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेक जाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङ, फोन नम्बर 082-5223-032 र मोबाइल नम्बर 98-12-91-918।
4: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
5: अब के हुनु नि बाबु, दाँत दुखेर मर्नु लागिसके म त
4: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आज नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
2: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
6: हामी कहाँ उपलब्ध सेवाहरू? मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रंग भर्ने, चारी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
2: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
6: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै, सम्पर्क मोबाइल नम्बर 98-631-17-600 र 98-578-35-952।
7: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
0: विश्रामपछि प्रकृति मूल खबरमा तपाईलाई फेरि स्वागत छ। अब बाँकी खबर। नेपाल सरकार मन्त्री परिषदको आज बसेको बैठकले विभिन्न निर्णयहरू गरेको छ। बैठकका निर्णयहरूबारे जानकारी दिँदै सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले संयुक्त राष्ट्रसंघको समुद्र सम्बन्धी कानूनको महासन्धि अन्तर्गत राष्ट्रिय क्षेत्राधिकार भन्दा बाहिरको सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो उपयोग सम्बन्धी सम्झौतालाई अनुमोदनका लागि संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय भएको बताउनुभयो। बैठकले गृह मन्त्रालयको प्रस्तावमा नेपाल प्रहरीमा कार्यरत आठजना प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीहरूको सरोवा गर्ने पनि निर्णय गरेको छ। यसैगरी पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको विशिष्ट संरचना संचालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धनकुटाका धर्मराज खड्गालाई नियुक्त गरिएको छ। भूमि व्यवस्था मन्त्रालयको प्रस्तावमा कमैया श्रम निषेध गर्ने सम्बन्धी पहिलो संशोधन निर्माण 2083 र शिक्षा मन्त्रालयको प्रस्तावमा शिक्षा 10 संशोधन नेपाल 2083 पनि स्वीकृत गरिएको छ। यसै गरी संचार तथा सूचना प्रविधि मन्त्रालयको सिफारिशमा गोर्खापत्र संस्थानको महाप्रबन्धक पदमा कैलालीका हिक्मत बहादुर राउल र सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा मोरङका देवराज ढुङ्गानालाई नियुक्त गर्ने पनि बैठकले निर्णय गरेको छ। साथै राष्ट्रिय समाचार नीति 2083 र राष्ट्रिय विज्ञापन नीति 2083लाई पनि मन्त्री परिषदले स्वीकृत गरेको छ। पत्रकारहरूसँग कुराकानीमा मन्त्री पोखरेलले मदिरा सेवनमा जरिवानाका विषयहरू हाललाई प्रस्तावित मात्र रहेको र सम्बन्धित मन्त्रालयले स्पष्ट पार्ने बताउनुभयो। यसै गरी गृह मन्त्रीमाथिको छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्ने प्रक्रियामा रहेको र केही समयमै बाहिर आउने उहाँको भनाइ छ। किसानहरूलाई मलको समस्या हुन नदिन सरकारले नीति र कार्यक्रम र बजेटमा समेत सम्बोधन गरिसकेकाले यो क्रमशः समाधान हुँदै जाने उहाँले बताउनुभयो। विद्यालयमा वार्षिक रूपमा लिइने भर्ना शुल्कका सम्बन्धमा मन्त्री पोखरेलले शिक्षा नियमावली अनुसार हरेक वर्ष भर्ना शुल्क लिन नपाइने स्पष्ट पार्नुभयो। यसको अनुगमन र कार्यवाहीको अधिकार स्थानीय तहलाई रहेकाले काठमाडौँ र ललितपुर महानगरपालिका सहित विभिन्न स्थानीय तहका प्रमुखसँग छलफल गरी कडाईका साथ नियमन गर्न आग्रह गरिएको उहाँले बताउनुभयो। त्रिभुवन विश्वविद्यालयको जग्गा अतिक्रमणका सम्बन्धमा प्रतिवेदन तयार भइसकेको र जग्गा खाली गराउन सूचना जारी गरिसकेको उहाँले बताउनुभयो। यसै गरी एन्फालाई फिफालिस निलम्बन गरेको सन्दर्भमा मन्त्री पोखरेलले विगतका हस्तक्षेप र भ्रष्टाचारका उजुरीका कारण यस्तो स्थिति आएको बताउँदै फुटबललाई राजनैतिक भर्ती केन्द्र हुन नदिने र सुधारका लागि छानबिन समिति गठन गरिएको बताउनुभयो। यसै गरी मन्त्रालयहरूका सल्लाहकार नियुक्तिबारे पनि स्पष्ट पार्दै उहाँले धेरैजसो सल्लाहकारहरू अवैतनिक रहेको र राज्यलाई ठूलो आर्थिक भार नपर्ने गरी नियुक्त गरिएको बताउनुभयो। संस्थावासीको लालपूर्जा वितरणको प्रक्रिया पनि मन्त्रालयले अघि बढ़ाइसकेको उहाँले जानकारी दिनुभएको छ। प्रहरी सहायक निरीक्षक असय थम्मन विक हत्या प्रकरणमा उच्च अदालत जनकपुरले प्रतिनिधि सभाका पूर्व सांसद लक्ष्मी महतो कोइरी र मधेस प्रदेश सभाका निलम्बित सदस्य अभिराम शर्मा सहित छ जनालाई 5 वर्ष कैद र 3 जनाको जन्मकैदको सजाय सुनाएको छ। कायमुकायम मुख्य न्यायाधीश टेक नारायण कौर र न्यायाधीश मुरारी बाबु श्रेष्ठको संयुक्त इजलासले पूर्व सांसद महतो अभिराम शर्मा धर्मेन्द्र राय रामशंकर मिश्र सुरेश पाण्डे र पवन काफरलाई जनहित 5 वर्ष कैदको सजाय सुनाइएको छ। यसै गरी प्रतिवादी प्रदीप शाह माझी संजय कुमार शाह र मोहन ठाकुरलाई तत्कालीन मुलुकी ऐनको ज्यान सम्बन्धी महल अन्तर्गत दोषी ठहर गर्दै जन्म कैदको सजाय दिने महोत्तरी जिल्ला अदालतको फैसला उच्च अदालतले सदर गरेको हो। अदालतका अनुसार मृतक असय थम्मन विकको कुटपिटबाट ज्यान गएको पुष्टि भएको छ। पूर्व सांसद महतो सहित 5 वर्ष कैद सजाय पाएका प्रतिवादीहरूले प्रत्यक्ष रूपमा कुटपिट गरेको वस्तुनिष्ठ प्रमाण नभेटिएको भए पनि सह अभियुक्तहरूको पोलयुक्त बयानका आधारमा उनीहरू समेत ज्यान मार्ने कार्यमा संलग्न रहेको ठहर गर्दै अदालतले सजाय निर्धारण गरेको हो। असय थम्मन विकको 2072 साल भदौ 25 गते मधेस आन्दोलनका क्रममा महतोरीमा आन्दोलनकारीहरूको कुटपिटबाट ज्यान गएको थियो। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल विरूद्ध 6 दिन म्याथप भएको छ। सम्पत्ति शुद्धिकरण मुद्दामा अनुसन्धानको क्रममा पक्राउ परेका पौडेललाई तेस्रो पटक म्याथप गरिएको हो। विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल दिल्ली रत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले म्याथपको आदेश गरेको हो। पौडेल असार 8 गते सुर्खेतबाट पक्राउ पर्नु भएको थियो। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीले महाधिवेशनमा प्रस्तुत सांगठनिक प्रतिवेदनमा त्रुटिवश बालबालिकाको विवरण समावेश भएको स्पष्टीकरण दिएको छ। चितवनमा भएको पहिलो महाधिवेशनबाट महामन्त्री निर्वाचित विपिन कुमार आचार्यले विज्ञप्ति निकालेर पार्टीबाट त्रुटि भएको बताउनु भएको हो। राष्ट्रपाको प्रथम महाधिवेशनमा प्रस्तुत सांगठनिक प्रतिवेदनको तथ्याङ्कलाई उद्धृत गर्दै 18 वर्षभन्दा कम उमेरका 35,257 व्यक्ति पार्टीको सदस्य रहेको भनी केही संचार माध्यममा प्रकाशित नयाँ प्रसारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ। राष्ट्रपा संविधान राजनैतिक दल सम्बन्धी ऐन प्रचलित कानून र नेपाल पक्ष रहेको अन्तर्राष्ट्रिय सन्धि सम्झौताबाट स्थापित बाल अधिकार तथा बाल बालिकालाई राजनैतिक गतिविधिबाट मुक्त राख्ने मान्यताप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ। लक्षित वर्ग निशुल्क उपचार पोर्टल संचालन तथा व्यवस्थापन कार्यविधिको यथार्थ अवस्था अनुगमन गरी कार्यान्वयन नगर्ने निकायलाई कानून बमोजिम कार्यवाही गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ। गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र जारी गर्दै कार्यविधिमा उल्लेख भएको छूट र सहुलियत दिए नदिएको अनुगमन गरी तत्काल छूट दिने व्यवस्था मिलाउन तथा छूट र सहुलियत नदिने अस्पताललाई कानून बमोजिम कार्यवाही गर्न भनिएको छ। विपन्न असहाय र व्यवहारिष्य नागरिकका लागि अस्पतालले छुट्याउनु पर्ने कुल सयको 10% निशुल्क उपचार सेवालाई पनि थप व्यवस्थित पारदर्शी र पहुँच योग्य बनाउन कार्यविधि जारी गरिएको थियो। मूल खबरमा अब विदेश खबर। कतारको राजधानी दोहामा अमेरिका र इरान बीच चलिरहेको अप्रत्यक्ष वार्तामा सकारात्मक प्रगति भएको कतारी विदेश मन्त्रालयले जनाएको छ। कतार र पाकिस्तानका मध्यस्थकर्तासँग अमेरिका र इरानका प्रतिनिधिमण्डलले छुट्टा छुट्टै रूपमा गरेका छलफलमा उल्लेख्य प्रगति भएको अल जजिराले जनाएको छ। दुवै पक्षले आउँदा चरणमा छलफललाई पनि निरन्तरता दिने सहमति गरेका छन्। इरानका पूर्व सर्वोच्च नेताको अन्त्येष्टि सम्पन्न भएपछि अर्को बैठक छिट्टै आयोजना गर्ने भनिएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्तालाई शान्तिपूर्ण समाधानतर्फको महत्वपूर्ण कदम भएको बताउनु भएको छ। र मूल खबरको अन्तमा खेल खबर। विश्वकप फुटबलमा इंग्ल्याण्ड र बेल्जियमले रोमाञ्चक जित निकाल्दै अन्तिम 16 स्थान बनाएका छन्। इंग्ल्याण्डले कंगोलाई 2-1 पराजित गर्दा बेल्जियमले अतिरिक्त समयमा सेनेगललाई 3-0 हराउँदै प्री क्वार्टर फाइनलको यात्रा तय गरेको हो। कंगोसँगको खेलमा इंग्ल्याण्ड शुरूआतमै पछि परेको थियो। खेलको 7 मिनटमा ब्रायन सिपेगाले गोल गर्दै कंगोलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा पछि परेको इंग्ल्याण्डका लागि कप्तानी ह्यारी केन नायक बन्नुभएको हो। यिनै खबरसँगै हामी प्रकृति मूल खबरको पुछारमा आइपुगेका छौं। विदा हुनु अघि अहिले प्रसारण गरिएका प्रमुख खबर शीर्षकहरू फेरि एकपटक। लुम्बिनीपट्टि सरकारले प्रदान गर्ने आर्थिक सहायताले बिरामीहरूलाई सहज। दाङमा 488 महिलामा पाठेघरको मुख्य क्यान्सरको लक्षण फेला। दाङको राप्ती नदीबाट एकजनाको उद्धार। बंगला चुलीमा उपभोक्ता समिति मार्फत अधिकांश योजनामा नियम विपरीत हेभी इक्विपमेन्ट प्रयोग। सल्यानमा सिलाई मेसिन पाएपछि महिलाहरूमा स्वरोजगारको उत्साह। कर्णाली प्रदेश सभा बैठक लगातार स्थगित। अस्ति थम्मनबीको हत्या प्रकरणमा पूर्व सांसद सहित 6 मध्ये 3 जन्मकैदको सजाय। 18 वर्ष मुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको राष्ट्रपाको भनाई। सहुलियत नदिने अस्पताललाई कार्यवाही गर्न गृह मन्त्रालयको निर्देशन। र विदेश खबरमा कतारमा भइरहेको अमेरिका र इरान बीचको अप्रत्यक्ष वार्ता सकारात्मक। खेल खबरमा विश्वकपमा इंग्ल्याण्ड र बेल्जियमको पुनरागमन जीत। हवस् त बेलुकी 6 प्रकृति मूल खबर सकियो। रेडियो प्रकृतिका प्राविधिक रोमापुन र रेडियो कपुरकोट सल्यानका प्राविधिक प्राप्ति विष्टलाई धन्यवाद दिँदै म चेतन ओली पनि विदा हुन्छु। नमस्कार।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
2: हाम्रा सेवाहरू
3: दन्त परीक्षण तथा परामर्श सेवा
2: दाँतको एक्सरे
3: दाँत सफा गर्ने
2: दाँत निकाल्ने
3: दाँत भर्ने
2: दाँतको जरादेखि उपचार गर्ने
3: कृत्रिम दाँत लगाउने
2: बच्चाहरूको दाँतको विशेष उपचार
3: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा
2: दाँतको कस्मेटिक उपचार
3: साथै मुखमा हुने घाउ खटिरा अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया मुखको जोर्नीमा आउने समस्याहरूको उपचार दाँत मुख तथा हड्डीको चोटपटकको उपचार
4: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ मोबाइल नम्बर 9857825188 र 9848840188
5: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ हो यो साँच्चै ठूलो चुनौती हो तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू केमोथेरापी रेडिएसन थेरापी क्यान्सर सर्जरी आदि छन् हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन् साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा बीएनसी अस्पतालसँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल हाम्रो हेल्पलाइन 023-535-942 023-535-942
1: खुसीको खबर
3: तपाईँ हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस् हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच सबै प्रकारका चस्मा र लेन्सको सुविधा कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ मोबाइल नम्बर 9860719194 र 9822856576
6: नोट दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ
7: होइन काइलो बा तपाईँ सधैँ आया गर्नुहुन्छ
8: अब के हुनु नि बाबु दाँत दुखेर मर्न लागिसके म त
7: किन पिर गर्नुहुन्छ काइलो बा म तपाईँलाई आजै नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि
9: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य ओरल सर्जन डाक्टर हेमन्तराज पाठक इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ
10: हामी कहाँ उपलब्ध सेवाहरू मुखको शल्यक्रिया दाँत सफा गर्ने टल्काउने दाँतमा रङ भर्ने चाँदी भर्ने बच्चाका दाँत मिलाउने दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने नयाँ दाँत बनाउने नमिलेको बाङ्गुटीको दाँत मिलाउने दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने
9: नोट 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ
11: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहिमुल्ला स्टोर नजिकै सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858935952
12: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
13: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिला केयर हस्पिटलमा।
14: स्वास्थ्यमा समस्या छ, जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगंज जाने सोचमा हुनुहुन्छ?
13: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् रातिला केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
14: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
13: 10 बेड आईसीयू सेवा,
14: 10 बेड एनआईसीयू सेवा,
13: 10 बेड एसडीयू सेवा,
14: नर्मल डेलिभरी तथा सीएस सेवा,
13: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
14: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा,
13: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। रातिला केयर हस्पिटल तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गोलाइन दान। फोन 082-522-686 र 590-475।
15: हरेक रोगको हरेक बिरामीको निवारण गरिने भरपर्दो स्थान नेशनल बाथरोग सेन्टर।
16: हजुर, युनाइटेड मिशन अस्पताल पाल्पा र पालपाली मेडिकल तुलसीपुर दाङमा 30 वर्षसम्म काम गरिसक्नु भएकी निकै अनुभवी दीर्घ सेवा पदकबाट सम्मानित सिनियर स्टाफ नर्स बिना श्रेष्ठ अब तुलसीपुरको नेशनल बाथ रोग सेन्टरमा।
15: सिनियर स्टाफ नर्स बिना श्रेष्ठद्वारा गर्भवती महिला र स्त्री रोग सम्बन्धी सस्तो सुलभ र भरपर्दो माध्यमबाट सफल उपचार गरिन्छ। त्यसैले गर्भवती महिला र स्त्री रोग सम्बन्धी कुनै पनि समस्या भएमा नेशनल बाथरोग सेन्टर तुलसीपुरमा आई बिना श्रेष्ठसँग उपचार गराइहाल्नुहोस् है।
16: सम्पर्कको लागि नेशनल बाथरोग सेन्टर बीपी चोकदेखि दक्षिण पश्चिम साइडमा सम्पर्क फोन नम्बर 082-520-103 र 98-578-80-103।
17: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
18: तपाई सँगसँगै

silencio. Yo diría, porque te dejé que no me tomo ya, mi cariño.

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
4: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
2: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाइ लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
5: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
2: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
6: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्किन सक्छ।
7: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
6: तुलसीपुर तीनमा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
7: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला? म त हैरान भइसके।
8: ए बहिनी, पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी ओल्ड।
7: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
9: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मरमत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटीसँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
7: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 98478-33923 र 97-492-65913। नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
9: प्रविधिको रफ्तार सँगै हामी तपाई सँगै।
7: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भर पर्दो गन्तव्य
6: सृजना नर्सरी एन्ड एग्रोफार्म।
7: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
6: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
7: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
6: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म, तुलसीपुर 6 स्टार चोक, रजौरा, दाङ।
7: सञ्चालक सेवकराम भण्डारी, मोबाइल नम्बर 98578-20178 र 98134-11448।
10: सृजना नर्सरी एन्ड एग्रोफार्म, हरियाली जीवनको सुन्दर शुरूआत।
11: पानस मेडिको फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला, यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
3: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डीफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार.
7: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू: हाच्छिउ आइरहने, गन्ध वासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक, कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ.
12: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू:
7: नवजात तथा बाल बालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बाल रोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बाल बालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा.
12: बिरानी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बालरोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म.
3: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ. फोन नम्बर 082-521-904.
13: सब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट. Vianet Superhit Internet Pack. अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केबल वार्षिक 11,200 एक महिना सित्तैमा, साथै मेश राउटर किन्दा 16% डिस्काउन्टको भारी छुट. आजै जोड्नुहोस् Vianet. अब सबै कनेक्टेड.
14: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको Vianet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ.
13: Vianet.

0: त मकै तपाईँहरूले सुनिरहनु भएको छ होइन, ल सुन्न नभुल्नु होला है।
1: बेलुका 7 बजेको प्रकृति समय सन्देश, अधिकार सँगै कर्तव्यको पनि बोध गरौं।

0: सूचना
1: तुलसीपुर उपमहानगरपालिका चार घोरानेटी स्थित सरस्वती टोलमा योग गुरु देवराज प्रपन्नाचार्यद्वारा प्रत्येक दिन बिहान 6 बजेदेखि योग शिविर सञ्चालन भइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ। साथै उक्त योग शिविरमा सहभागी भई आफ्नो शारीरिक र मानसिक अवस्थालाई स्वस्थ राख्न सबैमा अनुरोध गर्दछौ।
0: अध्यक्ष देवराज प्रपन्नाचार्य, उपाध्यक्ष तथा इलाका महिला सभापति चित्रा गिरी, सदस्यहरू माया सुवेदी, हरिकला खनाल, निर्मला बोहरा, देवी खनाल र नवीना केसी।
1: योग गरौ, स्वस्थ रह।

0: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
1: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
2: हजुर, तपाईलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
1: थप जानकारीका लागि नेचुरल नर्सरी, तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
3: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
1: हाम्रा सेवाहरू: नसा तथा हाडजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
4: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ।
5: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
1: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
3: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्राली ग लाइन तुलसीपुर दाङ, फोन नम्बर 0825206001, मोबाइल 9747807011 र 9810871380।
6: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
7: हरेक रोगको हरेक बिरामीको निवारण गरिने भरपर्दो स्थान नेशनल बाथरोग सेन्टर।
8: हजुर, युनाइटेड मिशन अस्पताल पाल्पा र पाल्पाली मेडिकल तुलसीपुर दाङमा 30 वर्षसम्म काम गरिसक्नु भएकी निकै अनुभवी दीर्घ सेवा पदकबाट सम्मानित सिनियर स्टाफ नर्स बिना श्रेष्ठ अब तुलसीपुरको नेशनल बाथ रोग सेन्टरमा।
7: सिनियर स्टाफ नर्स बिना श्रेष्ठद्वारा गर्भवती महिला र स्त्री रोग सम्बन्धी सस्तो, सुलभ र भरपर्दो माध्यमबाट सफल उपचार गरिन्छ। त्यसैले गर्भवती महिला र स्त्री रोग सम्बन्धी कुनै पनि समस्या भएमा नेशनल बाथ रोग सेन्टर तुलसीपुरमा आई बिना श्रेष्ठसँग उपचार गराइहाल्नुहोस् है।
8: सम्पर्कको लागि नेशनल बाथ रोग सेन्टर बीपी चोकदेखि दक्षिण पश्चिम साइडमा, सम्पर्क फोन नम्बर 0825201103 र 9858780103।
9: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला? म त हैरान भइसके।
10: ए बहिनी, पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
9: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
11: हाम्रा सेवाहरू: फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
9: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 9847833923 र 9742965913। नोट, सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
11: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै।
12: मेरी अमोइनी घट बोलाएछ माग्ने अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछ त
13: अब कहाँबाट ल्याउनु बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ अब यो झ्याल ढोका चौकस यो दागको त कुरै नगरौ साह्रै गाह्रो पो छ त
12: मेरी आमै नि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिति तथा फर्निचर उद्योग छ त्यही गएर ल्याए हुँदैन
13: यसका बाजे लाटाले हानेर बारीको पात्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे म चाहिँ गुटुङचुङ दगुरेर गएँ अहिले भर्खर कञ्चनजङ्घा समिति तथा फर्निचर उद्योगमा
14: हामी कहाँ साल सिसौ असना सालको चौका झ्याल झोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ
15: कञ्चनजङ्घा समिल तथा फर्निचर उद्योग तुलसीपुर उपमहानगरपालिका छ गुमरासो डाङ प्रोप्राइटर हेमन्त प्रकाश ओली सम्पर्क मोबाइल नम्बर 9558823894 9478814894
16: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ हो यो साँच्चै ठूलो चुनौती हो तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू केमोथेरापी रेडिएसन थेरापी क्यान्सर सर्जरी आदि छन् हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन् साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा बीएमसी अस्पतालसँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल हाम्रो हेल्पलाइन 023-535-942 023-535-942
17: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्
18: हजुर विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ
17: हामी कहाँ उपलब्ध सेवाहरू
19: दाँत निकाल्ने
17: नयाँ दाँत राख्ने
19: झिक्न नपर्ने गरी दाँत राख्ने
17: दाँत भर्ने दाँत सफा गर्ने
19: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने
17: गिजा सुनिने गिजाबाट रगत आउने मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा
20: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल मोबाइल नम्बर 9856038443 र 9810857772
21: गर्मी बढ्दैछ पानीको स्रोत सुक्दैछ सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ
22: पानीको सही प्रयोग गरौ पानी खेर नफालौ उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ
21: तुलसीपुर 3 मा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश
23: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिला केयर हस्पिटलमा
24: स्वास्थ्यमा समस्या छ जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगंज जाने सोचमा हुनुहुन्छ
23: यदि त्यसो हो भने कुनै चिन्ता छैन ढुक्क हुनुहोस् रातिला केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ
24: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू
23: 10 बेड आईसीयू सेवा
24: 10 बेड एनआईसीयू सेवा
23: 10 बेड एसडीयू सेवा
24: नर्मल डेलिभरी तथा सीएस सेवा
23: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा
24: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा
23: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा बिरामीको सेवामा हाम्रो प्रतिबद्धता राप्ती ल्याब केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गोलाइन दान फोन 082-522-686 र 590-475
0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 मेगाहर्ज
1: कर्णालीमा यात्रुवाहक गाड़ी नदीमा खस्ता 10 जना भन्दा बढ़ी बेपत्ता खोजी कार्य जारी पहिरो हटेपछि मुगलिन नारायणगढ़ सड़क खण्ड दुईतर्फी संचालनमा आज राति बागमती र गण्डकीका केही स्थानमा ठूलो पानी पर्ने चेतावनी
2: पूर्वी लगायत यो मध्य र पश्चिम क्षेत्र पश्चिमको सुदूरपश्चिम क्षेत्रको तराई भूभागमा बढी वर्षा भएको छ त्यहाँ चाहिँ भारीदेखि धेरै भारी वर्षासम्म भएको छ विशेष गरी कञ्चनपुर एरिया कैलाली क्षेत्र चाहिँ 75-144 मिलिमिटर वर्षा भएको अवस्था छ
1: अन्तरप्रदेश सार्वजनिक यातायातको भाड़ा आजदेखि 2% घट्यो राष्ट्रिय सदाचार र विज्ञापन नीति पनि स्वीकृत गोर्खा पत्र र सुरक्षण मुद्रण केन्द्रमा नयाँ नेतृत्व नियुक्त
4: सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा श्री देवराज ढुङ्गाना मोरङलाई नियुक्ति गर्ने अर्को राष्ट्रिय सदाचार नीति 2083 स्वीकृत गर्ने र राष्ट्रिय विज्ञापन नीति 2083 स्वीकृत गर्ने
1: विपक्षीको संसदमा विरोध कायमै एकै दिन 3 महत्वपूर्ण विधेयक पारित बजेट विवादले मधेस प्रदेश सभा फेरि अवरूद्ध बैठक अनिश्चितकालका लागि स्थगित
5: यसले भविष्यमा यसले टेक क्यारी ओभर गर्छ कि गर्दैन यो सरकारले कुल मिलाएर यो अर्थतन्त्र नै यो प्रदेशको अर्थतन्त्रलाई समाप्त पार्ने पूरा रणनीतिक योजनामा अगाडि बढेको छ
1: र रूसको किबमा ड्रोन आक्रमणमा कम्तीमा 18 जनाको मृत्यु विश्वकप फुटबलमा आज राति स्पेन र अस्ट्रेलिया खेल्दै भोलि पोर्चुगल क्रोएसिया आमने सामने हुने
25: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM
1: भएको छ जसको प्रत्यक्ष असर चामलको मूल्यमा देखिन थालेको छ प्रति बोरा 300-400 रूपियाँसम्म मूल्य बढ्दा यसको सबैभन्दा ठूलो मार आम उपभोक्ताले खेपिरहेका छन् खाद्य सुरक्षाका लागि सिंचाई विस्तार कृषि उत्पादन वृद्धि र बजारमा कृत्रिम मूल्य वृद्धि नियन्त्रणमा सरकारले तत्काल प्रभावकारी कदम चाल्न आवश्यक छ अब खबर सन्तोषी रावलबाट
26: सुर्खेतबाट कालीकोटका लागि छुटेको यात्रुवाहक गाडी दैलेखको सांकेताडाबाट कडाली नदीमा खस्ता चालक सहित 10 जना भन्दा बढ़ी बेपत्ता भएका छन् कडाली प्रदेशको बुलबुली यातायातको गाड़ी कडाली राजमार्गबाट करिब 400 मिटर तल नदीमा खसेर पूर्ण रूपमा डुबेको प्रहरीले जनाएको छ दुर्घटनापछि प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोजी तथा उद्धार अभियान सञ्चालन गरिरहेको छ तर नदीको तीव्र बहाव र गाड़ी पूर्ण रूपमा डुबेका कारण उद्धार कार्य कठिन बनेको छ प्रहरीले बेपत्ता यात्रुको खोजी जारी राखेको प्रमुख जिल्ला अधिकारी आनन्द सारूले सीआईएनलाई जानकारी दिनुभयो
27: सशस्त्र नेपाल प्रहरी होइन स्थानीय समुदाय सबैको त्यो उद्धारको टोली चाहिँ त्यहाँ पुगेको छ अब एकजना चाहिँ मृत अवस्थाको भेटिएर उहाँलाई चाहिँ उसमा सड़कमा ल्याएको छ अब एकदमै अप्ठ्यारो 400 मिटर जस्तो तल छ अनि त्यो गाडी चाहिँ नदीभित्र छ क्या हजुर अनि नदी पनि बढेको अवस्था छ र त्यो गाडी मा अब सवार कतिजना थिए भन्ने पनि अझ यकिन हुन सकेका छैन उनीहरूले खानाको अर्डर गरेको भन्ने बुझिया छ होटलमा त्यो अर्डर गरेको हिसाबले 10 जनालाई अर्डर गरेका छ अब त्यो 10 भन्दा माथि नै हुन सक्छ अनि यो गाडी चाहिँ अब सुर्खेतदेखि कालीकोट जानलाई हिँडेको रहेछ गाडीको

0: 5% बढ़ाइएको थियो। अहिले इन्धन सस्तो भएपछि त्यसलाई समेत ध्यानमा राखेर 2% भाडा घटाइएको जनाएको छ। नयाँ व्यवस्था अनुसार यात्रुवाहक सवारी पहाड़ी क्षेत्रमा सञ्चालन हुने मालवाहक सवारी तथा तराईका मालवाहक सवारी सबैमा 2% भाडा घट्नेछ। सरकारले विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशक पदमा धनकुटाका धर्मराज खड्कालाई नियुक्त गरेको छ। यस्तै गोर्खापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मत बहादुर रावल र सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना नियुक्त भएका छन्। आज सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा शिक्षा विज्ञान तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाल प्रहरीका 8 प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीको सरूवा गर्ने निर्णय गरेको जानकारी दिनुभयो।
1: अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति गर्ने कानून मन्त्रालयबाट छ। अग्रिमेन्ट अण्डर द युनाइटेड नेसन कन्भेन्सन अन द ल अफ द सी अन द कन्जर्भेसन एण्ड सस्टेनेबल युज अफ मरिन बायोलोजिकल डाइभर्सिटी अफ एरियाज बियोन्ड नेसनल जुरिस्ट्रिक्सन, छोटकरीमा बीबीएनजी भन्छ, त्यसलाई अनुमोदनका लागि संघीय संसदमा पेश गर्न स्वीकृति दिने गृह मन्त्रालयको छ। नेपाल प्रहरीमा कार्यरत 8 प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई सरवा गर्ने अर्को पूर्वाधार विकास मन्त्रालयको छ। विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा श्री धर्मराज खड्का धनकुटालाई नियुक्ति गर्ने अर्को भूमि मन्त्रालयबाट छ। कमैया श्रम निषेध गर्ने सम्बन्धी पहिलो संशोधन नियमावली 2083 स्वीकृत गर्ने अर्को शिक्षा मन्त्रालयको छ। शिक्षा 10 संशोधन नियमावली 2083 स्वीकृत गर्ने अर्को संचार मन्त्रालयबाट छ। गोर्खापत्र संस्थानको महाप्रबन्धक पदमा श्री हिक्मत बहादुर रावल कैलालीलाई नियुक्ति गर्ने अर्को पनि संचार मन्त्रालयकै छ। सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा श्री देवराज ढुंगाना मोरङलाई नियुक्ति गर्ने अर्को राष्ट्रिय सदाचार नीति 2083 स्वीकृत गर्ने र राष्ट्रिय विज्ञापन नीति 2083 स्वीकृत गर्ने।
0: प्रतिनिधि सभाको बैठकमा विपक्षी दलका सांसदहरूले सरकारले संसदमा पटक पटक उठाएका विषयलाई व्यवस्था गरेको भन्दै विरोध जनाएका छन्। आज बैठक शुरू हुनासाथ विपक्षी सांसदहरूले आफ्नो स्थानबाट उठेर सीमा समस्या लगायत विभिन्न सार्वजनिक सरोकारका विषयमा सरकारले कुनै चासो नदिएको भन्दै विरोध जनाएका हुन्। विरोधपछि सभामुख डोलप्रसाद अर्यालले नेपाली कांग्रेसका सांसद खड्ग बहादुर बुढालाई बोल्न समय दिनुभएको थियो। सांसद बुढाले सरकारले कानून शासन र सुशासनको मर्ममाथि प्रहार गरेको आरोप लगाउनुभयो। वहाँले राहदानी छपाई खरिद प्रक्रियामा आर्थिक अनियमितता भएको विषय सार्वजनिक भएकाले त्यसको निष्पक्ष पारदर्शी र कानून अनुसार छानबिन हुनुपर्ने माग गर्नुभयो।
2: पासपोर्ट प्रकरणको जरा समय पुगेर निष्पक्ष अनुसन्धान होस्। हिजोका प्रधानमन्त्री वा परराष्ट्र मन्त्री जोसुकै दोषी ठहरिए पनि कारवाही होस्, हाम्रो साथ रहनेछ। तर बाहिर सुशासनको सल्लाहकारहरूको आधारमा प्रधानमन्त्री कार्यालयबाट विगतका ओम्नी जस्तै अरम्बुक काण्ड थप्ने काम किमार्थ स्वीकार्य हुने छैन।
0: यसैबीच प्रतिनिधि सभाले आज 3 महत्वपूर्ण विधेयक बहुमतले पारित गरेको छ। बैठकले सहकारी पहिलो संशोधन विधेयक 2083 सम्पत्ति शुद्धिकरण निवारण, तेस्रो संशोधन विधेयक 2083 र सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 पारित गरेको हो। विधेयकहरू दफादार छलफलपछि बहुमतले पारित भएको हो। छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै अर्थमन्त्री डाक्टर सोनी मगरले सम्पत्ति शुद्धिकरण अनुसन्धानलाई थप प्रभावकारी बनाउन कानूनी व्यवस्था सुदृढ गर्न आवश्यक रहेको बताउनुभयो। बजेटलाई लिएर उत्पन्न विवादका कारण मध्य प्रदेश सभाको बैठक फेरि अवरूद्ध भएको छ। प्रमुख प्रतिपक्षी दल जसपा नेपाल र जनमत पार्टीले बजेट संशोधनको माग गर्दै आज पनि बैठक चल्न नदिएपछि सभामुखले बैठक अनिश्चित समयका लागि स्थगित गर्नुभयो। बैठक शुरू हुनसाथ जनमत पार्टीका सांसद संजय कुमार यादवले सरकारले 1 करोड़ रूपैयाँका साना साना योजनामा बजेट बाँडेर संहिताको मर्म कमजोर बनाएको आरोप लगाउनुभयो।
3: यसो हेर्दाखेरि 1 अरब 66 करोड़ अहिले 2-3 मन्त्रालय भन्दा बढ़ीको बजेट छ। अहिले हामीले समानुपातिक हिसाबले सबै जिल्लामा सबै पालिकामा बजेट विनियोजन भएन भनेर जुन भन्दैछौ यसले त झन डिफरेन्सेस ल्याउँछ। 1 अरब 66 करोड़को तपाईँले रेड बुकमा हुँदै नभएको योजना टेन्डर गरिदिएपछि यसले भविष्यमा यसले टेक क्यारी ओभर गर्छ कि गर्दैन? यो सरकारले कुल मिलाएर यो अर्थतन्त्रलाई, यो प्रदेशको अर्थतन्त्रलाई समाप्त पार्ने पूरा रणनीतिक योजनामा अगाडि बढेको छ। तपाईँले यो संहितालाई समाप्त पार्ने षड्यन्त्र कहाँबाट तपाईँले शुरू गर्नुभयो?
0: अहिले देशका धेरै स्थानमा पानी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अधिकांश भूभाग

0: मा आज राति पनि मेघगर्जन र चट्याङ सहित पानी पर्ने सम्भावना रहेको छ। विशेष गरी बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्क रहन आग्रह गरेको छ। महाशाखाका अनुसार विशेष गरी सुदूरपश्चिमका पहाड़ी र तराईका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सीआईएनसँग कुरा गर्दै वरिष्ठ मौसमविद वरूण पौडेल भन्नुहुन्छ।
1: यो पश्चिमी क्षेत्रमा वर्षा भइरहेको छ। पूर्वी लगायत यो मध्य र पश्चिम क्षेत्र, पश्चिमको सुदूरपश्चिम क्षेत्रको तराई भूभागमा बढी वर्षा भएको छ। त्यहाँ चाहिँ भारीदेखि धेरै भारी वर्षा पनि भएको छ। विशेष गरी कञ्चनपुर एरिया, कैलाली क्षेत्र चाहिँ 75-144 मिलिमिटर वर्षा भएको अवस्था छ। अन्यत्र चाहिँ पहाड़ी भूभागमा मध्यमदेखि भारी वर्षा छ। त्यस्तै चाहिँ हाम्रो यो कपिलवस्तुमा 118 मिलिमिटरसम्म वर्षा भएको छ। अन्यत्र चाहिँ भल्कादेखि मध्यम वर्षा छ। त्यो भावनाले अब मनसुन चाहिँ देशभरि फैलिएको अवस्था छ। त्यो भएर विशेष गरेर बेलुकाको समयमा चाहिँ वर्षा हुन सक्ने देखिन्छ। तर त्यस्तो ठूलो चाहिँ पहाड़ी भूभागमा लगातारको झरी अथवा त्यस्तो खालको चाहिँ ठ्याक्क चाहिँ छैन। अब अर्को हप्ताबाट फेरि मनसुन चाहिँ केही सक्रिय हुन सक्छ।
0: यसैबीच आज एक घण्टामा सिन्धुपाल्चोकमा सबैभन्दा बढ़ी 8 मिलिमिटर वर्षा मापन भएको छ। काठमाण्डु सहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही जिल्लामा हल्का वर्षा भइरहेको विभागले जनाएको छ। आगामी केही घण्टासम्म वर्षा जारी रहने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ। उता वर्षा अघि तराईमा गर्मी भने कायम रहेको छ। आज दिउँसो वर्षाको वीरगंजमा सबैभन्दा बढ़ी 37.1 डिग्री सेल्सियस तापक्रम मापन गरिएको महाशाखाले जनाएको छ। यसैबीच सुक्खा पहिरोका कारण अवरूद्ध भएको मुगलिङ नारायणगढ सड़क खण्ड पूर्ण रूपमा सञ्चालनमा आएको छ। चितवनको जलबिरी क्षेत्रमा खसेको पहिरो डोजरको सहायताले हटाएपछि सड़क दुवैतर्फबाट सञ्चालनमा आएको सड़क डिभिजन कार्यालय भरतपुरले जनाएको छ। साझा खबरमा अब विदेशका खबर। रूसले युक्रेनको राजधानी किवमा रातभर व्यापक ड्रोन र मिसाइल आक्रमण गर्दा कम्तीमा 18 जनाको मृत्यु भएको छ, 90 जना घाइते भएका छन्। आक्रमणपछि भोलि किवमा शोक दिवस घोषणा गरिएको छ। आक्रमणमा एम्बुलेन्स सेवा केन्द्र, आवासीय भवन र अन्य नागरिक पूर्वाधारमा ठूलो क्षति पुगेको छ। उद्धार टोलीले भग्नावशेषमा फँसेकाहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ। अब खेल खबर। विश्वकप फुटबलको नकआउट चरणको खेलमा आज राति स्पेन र अस्ट्रिया खेल्दैछन्। यो खेल राति पौने 1 बजे अमेरिकामा हुनेछ। स्पेन समूह एचको विजेता र अस्ट्रिया समूह जेको उपविजेताका रूपमा नकआउटमा पुगेका हुन्। यसैबीच फिफा विश्वकप फुटबलको नकआउट चरणमा भोलि बिहान पौने 5 बजे पोर्चुगल र क्रोएसिया खेल्दैछन्। यो खेल क्यानाडाको टोरन्टो संघशालामा हुनेछ। पोर्चुगल समूह केको उपविजेता र क्रोएसिया समूह एलको उपविजेताका रूपमा नकआउटमा पुगेका हुन्। विश्वकप फुटबलको नकआउटमा भोलि बिहान पौने 9 बजे स्विजरल्याण्ड र अल्जेरिया खेल्दैछन्। अहिलेसम्म 10 वटा टोली प्री क्वार्टर फाइनलमा पुगेका छन्।
2: राप्ती पुलको लम्बाई घटाइएको भन्दै स्थानीयवासी आक्रोशित।
3: पहिलेदेखि नदीको बहाव छुट्या छ, अब अर्को ड्याम यहाँ लगाइदियो भने त्यो नदीको बहाव कम भइहाल्छ। उता हाम्रो राप्ती सोनारीमा पनि डुबाउँछ, यता डुडोतिर पनि डुबाउनु हुन्छ। त्यो कारणले चाहिँ यदि पुल बनाउनुहुन्छ भने ठिक छ, पुल बनाउँदैन भने हामी ड्याम लगाउन दिन्न।
2: पुल पूरा लम्बाईमै बनाउन स्थानीयको माग, रिपोर्टसँगै लागू औषध ऐन समय सापेक्ष बनाउनु पर्ने माग बढ्दो, संवाद श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: किसानहरूका लागि खुशीको खबर।
5: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिट प्राले तुलसीपुरमा गाई, भैंसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई, भैंसी, बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
4: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-4-16-002 र मोबाइल नम्बर 98-578-23-971।
5: खुशीको खबर तपाईहरुकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर पाँच गलाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थाइरोइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर पाँच गलाइन डाङ फोन नम्बर 082-523-0032 र मोबाइल नम्बर 98-12-91-918।
6: नयाँ युगको नयाँ आवाज रेडियो प्रकृति एफएम 93.4 MHz
7: नेटवर्क CIM
8: तपाईँ सामुदायिक सूचना नेटवर्क CIM ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। बाँकेको डुडुवा गाउँपालिका अन्तर्गत राप्ती नदीको सिदनिया घाटमा निर्माणाधीन पुल पूरा लम्बाईमा निर्माण गर्न स्थानीयवासीले माग गरेका छन्। पुल अधूरो छाडेर बाँध मात्रै निर्माण गरिए आफ्ना नम्बरी जंगामा बाँध बनाउन नदिने उनीहरूले चेतावनी दिएका छन्।
9: बाँकेको डुडुवा गाउँपालिका स्थित राप्ती नदीको सिदनिया घाटमा निर्माणाधीन राप्ती पुलको लम्बाई घटाइएको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन्। शुरूमा 1140 मिटर लामो पुल बनाउने योजना भए पनि अहिले 700 मिटर मात्रै निर्माण भइरहेकाले बाँकी भागमा पुलको सट्टा बाँध बनाउन खोजिएको उनीहरूको आरोप छ। निर्माण स्थलमै पत्रकार सम्मेलन गर्दै स्थानीय जनप्रतिनिधि र सरकारवालाले मूल डिजाइन अनुसार नै पूरा लम्बाईमै पुल निर्माण गर्न सरकारसँग माग गरेका छन्। उनीहरूले पुल अधूरो छोडेर बाँध मात्रै निर्माण गरिए आफ्ना नम्बरी जग्गामा बाँध बनाउन नदिने चेतावनी समेत दिएका छन्।
3: पहिलेदेखि नदीको विभाग छुटा छ, अब अर्को ड्याम यहाँ लगाइदियो भने त्यो नदीको बहाव कम भइहाल्छ। उता हाम्रो राप्ती सोनारीमा पनि डुबाउँछ, यता डुडुवातिर पनि डुबाउनुहुन्छ। त्यो कारणले चाहिँ यदि पुल बनाउनुहुन्छ भने ठिक छ, पुल बनाउँदैन भने हामी ड्याम लगाउन दिन्न।
9: नेपालगंजलाई राप्ती सोनारी हुँदै पूर्व पश्चिम राजमार्गसँग जोड्ने वैकल्पिक सड़कका रूपमा यो पुलको महत्व बढ़दै गएको अवस्थामा पुलको लम्बाई घटाउनु उचित निर्णय नभएको उहाँको भनाइ छ।
10: त्यति बेलाको चाहिँ हुलाकी सड़कको कार्यालयले चाहिँ टिप्पणी गरेको चाहिँ 1140 मिटरको यो पुलको चाहिँ टिप्पणी उठाएको हो। यहाँबाट यो रोडलाई चाहिँ अहिले हुलाकी राजमार्गको रूपमा जोडिसकेपछि र यो सानो पुलले अहिले पनि 700 मिटरको पुलले चाहिँ यसलाई फेक्न सक्दैन, किन हामीले यहाँ बाढी पटक पटक बाढी आउँदा हामीले प्रत्यक्ष रूपमा चाहिँ यसको अनुभूति गरेका छौं।
9: स्थानीय वासीका अनुसार पुलको सट्टा बाँध निर्माण गरिए वर्षायाममा पानीको प्राकृतिक बहाव अवरूद्ध हुने, खेतयोग्य जमिन डुबानमा पर्ने र डुडुवा तथा राप्ती सुनारी क्षेत्रमा बाढ़ीको जोखिम अझ बढ़ने स्थानीयहरू बताउँछन्।
11: एक त राप्तीले पूरा नम्बरी जग्गा काटेर त्यस्तै बनाइसक्यो, अब जस्तै ड्याम बाँधिन्छ भने त्यो गाउँ पनि ध्वस्त हुन्छ, पुरै गाउँ खतम हुन्छ।
9: राप्ती सुनारी गाउँपालिका छका वडाध्यक्ष लवराज खरेलले 2071 र 1974 सालको विनाशकारी बाढ़ी स्मरण गर्दै दीर्घकालीन समाधानका लागि पूरा लम्बाईको पुल नै आवश्यक रहेको बताउनु भएको छ।
12: 71 र 74 को बाढ़ी हेरेका छौं हामीले, ड्यामले गर्दाखेरि पानी फुनिएर खल्ला टपुरी बस्तीमा ढलैया गुल्रीका बस्तीहरूमा काखमा बच्चा बोकेर निरै भएर बाबामाहरूले सम्पत्ति बगेको निरै भएर हेरिरहेको अवस्था छ। त्यो कहारी लाग्दो दृश्य आज पनि कुरा गर्दै गर्दा आँखामा झल्किन्छ। सम्बन्धित निकायले यहाँको जनताको आवाजलाई एकदमै आत्मसात गर्दै यो पुललाई 420 मिटर थप दिएदेखि हामी यो क्षेत्रकै यो भूगोलकै सबै वासीहरू आभारी हुन्थ्यौं।
9: करिब 3 वर्ष अघि शुरू भएको यो पुल निर्माण आगामी वर्ष सम्पन्न गर्ने लक्ष्य छ। हाल करिब 1 अर्ब 19 करोड़ रूपियाँ लागतमा 700 मिटर पुल निर्माण भइरहेको छ। तर स्थानीय भने पुलको लम्बाई नबढ़ाइए समस्या समाधान नहुने र भविष्यमा बाढ़ी र डुबानको जोखिम झन बढ़ने अडानमा छन्। निशु जोशी CIN रेडियो कृष्णसार नेपालगंज बाँकी।
8: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। 50 वर्ष पुरानो लागू औषध ऐन संशोधनको माग बढ्दै
13: कानूनमा बोल्ने कुरा कानूनको ठाउँमा हामी छौं। तपाईहरूले हामीलाई जुन प्रोत्साहन गर्नुभयो यी विज्ञहरूसित गएर तपाईहरूले हामीलाई केही कुरा दिनुभयो, हामी पनि अध्ययन गरेर विधेयकमा चाहिँ ल्याएर फेरि तपाईँहरूले 8 वर्षदेखि छलफल गरेको ड्राफ्ट गरेको विधेयक अझै पारिमार्जित गरेर तत्काल अवस्थामा नै यसलाई कार्यान्वयन गरेर सफल गराउने पोजिसनमा हामी जान्छौं।
8: विज्ञको सुझाव समेट्दै संशोधन गरिने सांसदको प्रतिबद्धता। संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ। CIN को साझा खबर सुन्दै गर्नुहोला।
14: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भोतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
7: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
14: हामी कहाँ उपलब्ध सेवाहरू,
15: दाँत निकाल्ने,
14: नयाँ दाँत राख्ने,
15: झिक्न नपर्ने गरी दाँत राख्ने,
14: दाँत भर्ने, दाँत सफा गर्ने,
15: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई पार्ने,
14: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
16: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 9856038443 र 9810857772।
6: नयाँ युगको नयाँ आवाज रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज। इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
8: तपाईँ सामुदायिक सूचना नेटवर्क CIGNले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद।
17: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईंलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा लागू औषध नियन्त्रण सम्बन्धी उपलब्ध कानून र कार्यान्वयनको अवस्था, सुधारका लागि विभिन्न संसदीय समिति र राजनैतिक दलमा आबद्ध सांसदहरूको प्रतिबद्धता तथा विचारबारे छलफल गर्दैछौं।
18: गृह मन्त्रालयको केन्द्रीय तथ्याङ्क विभागको पहलमा 2077 निकालेको तथ्याङ्क अनुसार नेपालमा कड़ा लागू औषध प्रयोगकर्ताको अनुमानित संख्या 130,432, जसमा पुरूष 121,692 अर्थात 93.7%, 8,732 अर्थात 6.7% महिला भएको भनेर यो तथ्याङ्क कुरा भयो। मनमा लागेको कुरा पनि हुन सक्छ र अथवा भोलिको संसद अथवा संसदीय समिति मार्फत यो कानूनलाई सच्याउने अथवा अझ समृद्ध बनाउने विषयमा यहाँहरूको प्रतिबद्धता सहित के छ त्यो मानिजहरूबाट अब हामी सुन्न शुरू गर्छौं।
19: म सुशीला ढकाल आचार्य झापा जिल्लाबाट 3 नम्बर क्षेत्रबाट प्रतिनिधित्व गर्ने संघीय संसद।
13: कानूनमा बोल्ने कुरा कानूनको ठाउँमा हामी छौं। तपाईहरूले हामीलाई जुन प्रोत्साहन गर्नुभयो यी विज्ञहरूसित गएर तपाईहरूले हामीलाई केही कुरा दिनुभयो, हामी पनि अध्ययन गरेर विधेयकमा चाहिँ ल्याएर फेरि तपाईँहरूले 8 वर्षदेखि छलफल गरेको ड्राफ्ट गरेको विधेयक अझै परिमार्जित गरेर तत्काल अवस्थामा नै यसलाई कार्यान्वयन गरेर सफल गराउने पोजिसनमा हामी जान्छौं।
18: यो कार्यक्रममा आएर यहाँ कुनै समयमा त्यो दलदलमा फसेर फेरि राम्रो अरूको लागि पनि अभियान चलाइराख्नु भएको छ, त्यो सबै कुरा सुन्दाखेरि हजुरको प्रतिबद्धता के हो? अब हजुरले
19: तपाईँहरूले जुन चलाउनु भएछ मैले अघि नै भने त्यसमा चाहिँ म धेरै प्रभावित छु। त्यसमा तपाईँहरूका लागि सहयोग गर्न तपाईँहरूले कुनै ड्राफ्ट गरिरहेको छलफल फेरि पनि सानो छलफल अथवा सुझाव दिनुभयो भने कानून बनाउने ठाउँमा हात उठाएर मेरा सुन्ने समयमा पनि राख्नेछु। यति कुरा भन्दै म धेरै कुरा भन्दिनँ। यो महत्वपूर्ण छ, यो आवश्यकता छ। पानीलाई फिल्टर गरे जस्तै यो मानिस जीवनका लागि दुर्गति हो, निर्मूल गर्नका लागि हामी संसदमा केही साथीहरू सहित यसलाई मुद्दा उठाउन हामी तयार छौँ भन्दै दुईटा कुरा यही टुङ्ग्यौँ छु। धन्यवाद।
18: धन्यवाद। नजिकै मानिसजी हुनुहुन्छ उहाँको पनि।
20: मेरो नाम मनमाया विश्वकर्मा, म झापा क्षेत्र नम्बर 2 प्रतिनिधित्व गर्छु। मेरो पार्टी चाहिँ नेपाली कंग्रेस हो। धेरै महत्वपूर्ण विषय छ, थुप्रै कानूनहरू यस्ता छन् जुन महत्वपूर्ण छ हाम्रो समाजको लागि, र कानूनी शिक्षाको अभाव पनि छ नेपालमा चाहिँ रहेछ, र त्यसमा सरकारको दूरदर्शिता पनि रहेन रहेछ, त्यो पनि मैले थाहा पाएँ अहिले। अब यिनै विषयहरूमा मेरो भूमिकालाई म सशक्त बनाउनेछु, र मेरो चाहिँ कानूनले कस्तो किसिमले कानून निर्माण भयो भने हामीलाई सहजता हुन्छ।
18: यो कुरा
20: म सशक्त रूपमा उठाउनेछु र यो मलाई एकदमै गढेको विषय पनि हो। तपाईँहरूले दिनुभएको सल्लाह सुझावलाई जुन जुन समय मैले पाउँछु त्यो समयमा एकदम व्यापक उठाउँछु र म यसलाई मेन मुद्दा बनाउँछु, मेरो प्रतिबद्धता हो।
18: माननीय बलावती शर्मा,
21: सर्वप्रथम त कडा कानून भनेर भन्नुभएको छ, कानून त चाहियो नै,
1: कानून बनाउनु पर्छ र त्यो कानून बनाउनको लागि त्यो कानून समितिमा नै भएको हुनाले र यो सबै भोगेको हुनाले मैले काका के गर्नुपर्छ तर कडा कानूनले मात्रै म अर्को के सहमति छु भने हुँदो रहेनछ त्यसमा स्कूल लेभलदेखि करिकुलम जो बनाइराख्ने भन्नुभएको छ यो पञ्चवर्षीय गुरु योजना त्यसमा के छ हामीले पनि हेरौँ त्यसलाई चाहिँ कार्यान्वयन गर्नु पर्यो र 50 वर्षको पुरानो कानूनलाई तुरन्तै संशोधन गरेर नयाँ कानून ल्याउनु पर्यो पुनर्स्थापना गर्ने कुरा पनि एकदमै जरुरी रहेछ र करिकुलमदेखि नै कोर्समा राखेर त्यसलाई चाहिँ यसो यो गर्नु हुँदैन हामीले भन्नु त पर्यो यो लागु औषध खाँदा यस्तो कानून छ यस्तो हुन्छ भन्ने कुरा चाहिँ अवेरनेस प्रोग्राम चाहिँ सँगसँगै स्कूल लेभलदेखि नै लग्नुपर्छ कडा कानूनले मात्र यो नियन्त्रण हुन्छ जस्तो मलाई लाग्दैन हामी संसदमा भएको हुनाले यसलाई उठाउने कुरा बोल्ने कुरा त्यहाँ कानून बनाउने कुरा र सहयोग गर्ने कुरा अब बिल त्यहाँ संसदमा आउँदाखेरि त्यसमा लागेर चाहिँ यसलाई अगाडि बढाउने कुरामा चाहिँ प्रतिबद्धता रहनेछ हस् धन्यवाद
21: कार्यक्रम आयोजक सम्पूर्णमा फेरि धन्यवाद दिन चाहन्छु म हरिना देवी कामी डडेलधुरा प्रतिनिधि सभा सदस्य यो धेरै कुराहरूलाई आत्मसात गर्दै आगामी मैले गर्नुपर्ने संसदमा बोल्नुपर्ने कुराहरूमा अब यो नियन्त्रणका लागि हामीले कानून बन्यो तर कार्यान्वयन हुन सकेको छैन भन्ने विषयमा हामी पुगेका छौं त्यसकारण यसका लागि हामीले बोल्ने कुराहरूमा यो सबै कुराहरूलाई मैले आत्मसात गर्दै मैले बोल्नुपर्ने शून्य समय हुन्छ कि कसरी हुन्छ मैले आफ्नो कुरा राख्नेछु र यो कार्यक्रम राख्नु भएकोमा धेरै धेरै धन्यवाद दिनेछु
22: मेरो नाउँ डाक्टर चन्द्रमोहन यादव जो यहाँ जो ल छ त्यसको बारेमा आइदिउ नो द्याट यस्तो पुरानो आई मिन सो 50 इयर्स ह्याभ पास्ड एन्ड नथिङ ह्याज ह्यापन न्यू आई मिन सो द्याट्स अ भेरी सकिङ थिङ फर मी
23: यसलाई सच्याउनको लागि तपाईँले आवाज उठाउनुहुन्छ
22: यो दुई महिनामा दुईचोटि अब बलावतीजीले धेरै त्यहाँ हाम्रो मान्यज्यू धेरै बोलिराख्नुहुन्छ उहाँहरूले कति विचार गर्नुभएको छ म दुईचोटि यो ड्रग अब्युजको बारेमा आई हेभ रेज्ड अलरेडी क्वेसन्स ट्वाइस
23: दुईपटक कुरा उठाइसक्नु भयो
22: दुईचोटि या यसको बारेमा फिल कस कसले गर्छ होला एउटा डाक्टरले एउटा परिवारले र जो रिहेबिलिटेसनसँग जोडिएको छ भनौँ नत्र अरू त अब यहाँहरू कुरा गर्नुहुन्छ होला होइन बुझेर पढेर होइन कति कुरा यु क्यान फिल
24: नमस्कार म सरस्वती लामा धादिङबाट म चाहिँ राप्रपाबाट चाहिँ प्रतिनिधित्व गर्छु गाजा खेती अहिले गाजा खेती गर्नुपर्छ भनेर व्यापक भइरहेछ कि है गाजा खेती चाहिँ उद्योगसँग जोडिएको त छ देशको अर्थतन्त्रसँग जोडिएको पनि छ तर त्यसो भन्दैमा हामीले गाजा खेतीलाई चाहिँ प्रोत्साहन दिने होइन कि त्यसलाई चाहिँ कन्ट्रोल गर्नलाई निकाय पहिला चाहिँ तयार हुनु पर्यो के अरे आमदानी पनि हुन्छ देशको लागि एकदमै राम्रो हो होइन उद्योग धन्दा पनि चल्छ त्यसको हरेक चिज हरेक जरादेखि लिएर बीजदेखि लिएर सबै चिजको अब धागो सागो सबै हुने सबै हुन्छ होइन हामीले बिर्सिनु हुँदैन कि त्यो लागु पदार्थ हो त्यसलाई चाहिँ सरकारी निकायबाट कसरी कन्ट्रोल गर्छ सरकारी निकायबाट कन्ट्रोल गरेर त्यसलाई प्रोत्साहन दिन चाहिँ ठिकै छ होइन त्यतातिर चाहिँ सोचौं तपाईँहरूले चाहिँ कानूनको तर्फबाट मात्रै हेर्नुहुन्छ उहाँले अनुसन्धानको तर्फबाट मात्रै हेर्नुहोला होइन कसैले के को तर्फबाट मात्रै हेर्नुहोला तर हामीले पनि त्यसमा फेरि कस्तो खालको विचार गर्छौं भने हामीले गाउँघरमा आफ्नो समाजमा के चलिरहेछ होइन त्यसलाई त्यो कानून ठ्याक्कै प्रयोग गर्दाखेरि त्यो बनाउँदाखेरि समाजलाई कस्तो असर पर्छ त्यसलाई पनि हामीले ध्यान दिएर हामी त्यहाँ सदनमा उठाउँछौ पूर्ण रूपले हामी चाहिँ यो लागू पदार्थ निर्मूल होस् भन्ने हामी चाहन्छौ कि लागू पदार्थको त्यो सेवन गर्नु चाहिँ निर्मूलै होस् त्यही प्रतिबद्धता जाहेर गर्छ हामी तपाईँहरूले बनाएर दिनुभएको चिज चाहिँ हामीले संसदमा हामी आवाज उठाउँछौ धन्यवाद
25: सम्वाद श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ सुन्ने प्रयास गर्नुहोला कर्णालीमा यात्रुवाहक गाड़ी नदीमा खस्ता 10 जना भन्दा बढ़ी बेपत्ता खोजी कार्य अझै जारी रहेको प्रहरीको भनाई छ पहिरो हटेपछि मुगलिन नारायणगढ़ सड़क खण्ड दुईतर्फी सञ्चालनमा आएको छ आज राति बागमती र गण्डकीका केही स्थानमा ठूलो पानी पर्ने मौसमविदको चेतावनी छ अन्तरप्रदेश सार्वजनिक यातायातको भाड़ा आजदेखि 2% घटेको छ राष्ट्रिय सदाचार र विज्ञापन नीति पनि स्वीकृत भएको छ भने गोर्खापत्र र सुरक्षण मुद्रण केन्द्रमा नेतृत्व नियुक्त गरेको छ विपक्षीको संसदमा विरोध कायमै छ एकै दिन 3 महत्वपूर्ण विधेयक पारित भएको छ बजेट विवादले मध्य प्रदेश सभा फेरि अवरूद्ध भएको छ बैठक अनिश्चितकालका लागि स्थगित भएको छ र रूसको किबमा ड्रोन आक्रमणमा कम्तीमा 18 जनाको मृत्यु भएको छ विश्वकप फुटबलमा आज राति स्पेन र अस्ट्रिया खेल्दैछन् भोलि पोर्चुगल र क्रोएसिया आमने सामने हुँदैछन् हौस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 19 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: राति 8 बजेको प्रकृति समय सन्देश खाली ठाउँमा वृक्षारोपण गरौ
2: सूचना
3: तुलसीपुर उपमहानगरपालिका 4 घोरानेटी स्थित सरस्वती टोलमा योग गुरु देवराज प्रपन्नाचार्यद्वारा प्रत्येक दिन बिहान 6 बजेदेखि योग शिविर सञ्चालन भइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ साथै उक्त योग शिविरमा सहभागी भई आफ्नो शारीरिक र मानसिक अवस्थालाई स्वस्थ राख्न सबैमा अनुरोध गर्दछौ
2: अध्यक्ष देवराज प्रपन्नाचार्य उपाध्यक्ष तथा इलाका महिला सभापति चित्रा गिरी सदस्यहरू माया सुवेदी हरिकला खनाल निर्मला बोहरा देवी खनाल र नवीना केसी
3: योग गरौ स्वस्थ रहौ

0: घरआँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
1: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
2: हजुर, तपाईलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबो माला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
1: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
3: के तपाई विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ?
4: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
3: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
4: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
3: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन,
4: प्रोपराइटर सिन्धुली श्रेष्ठ, मोबाइल नम्बर 9847844683 र 9847864770। सेवा गर्ने मौका दिनुहोस्।
5: के तपाईँ पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ? कि त धेरै औषधि खाएर पनि तपाईँको रोग सन्चो भएको छैन?
6: अब चिन्ता लिनु पर्दैन। विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, बाथरोग, पत्थरी, सुगर, जन्डिस, पाइल्स, निमोनिया, दम, नसा च्यातिएको, हात भाँचिएको, कब्जियत, छारोरोग, सुत्केरीको दुध नहुने, महिनावारी गडबडी, पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ। थप जानकारीको लागि कालुराम थारू, तुलसीपुर 10 पड्ढा दाङ घरेलु उपचार केन्द्र, मोबाइल नम्बर 9828401429।
0: किसानहरूका लागि खुसीको खबर,
7: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राली तुलसीपुरमा गाई, भैँसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई, भैँसी, बाख्राको दाना पनि पाइन्छ। एकपटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
0: नन्दन फिट प्रणाली, तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-4160002 र मोबाइल नम्बर 9857823971।
8: तपाईको बगैँचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भर पर्दो गन्तव्य
0: सृजना नर्सरी एन्ड एग्रोफार्म।
8: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
0: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपिट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
8: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैँचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
0: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म, तुलसीपुर 6 स्टार चोक, रजौरा दाङ,
8: सञ्चालक सेवकराम भण्डारी, मोबाइल नम्बर 9558720178 र 9134411448।
9: सृजना नर्सरी एन्ड एग्रोफार्म, हरियाली जीवनको सुन्दर शुरुवात।
10: हरेक रोगको, हरेक बिरामीको निवारण गरिने फरपर्दो स्थान नेशनल बाथरोग सेन्टर।
11: हजुर, युनाइटेड मिशन अस्पताल पाल्पा र पाल्पाली मेडिकल तुलसीपुर दाङमा 30 वर्षसम्म काम गरिसक्नु भएकी निकै अनुभवी दीर्घ सेवा पदकबाट सम्मानित सिनियर स्टाफ नर्स बिना श्रेष्ठ अब तुलसीपुरको नेशनल बाथरोग सेन्टरमा।
10: सिनियर स्टाफ नर्स बिना श्रेष्ठद्वारा गर्भवती महिला र स्त्री रोग सम्बन्धी सस्तो सुलभ र भरपर्दो माध्यमबाट सफल उपचार गरिन्छ। त्यसैले गर्भवती महिला र स्त्री रोग सम्बन्धी कुनै पनि समस्या भएमा नेशनल बाथरोग सेन्टर तुलसीपुरमा आई बिना श्रेष्ठसँग उपचार गराइहाल्नुहोस् है।
11: सम्पर्कको लागि नेशनल बाथरोग सेन्टर बीपी चोकदेखि दक्षिण पश्चिम साइडमा सम्पर्क फोन नम्बर 082520103 र 98578080103।
12: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
13: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो स्थान, गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा 11 साइन्स, म्यानेजमेन्ट, एजुकेशन, सोसियोलोजी, कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ।
12: थप जानकारीका लागि गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर चार रक्षा चौर दाङ, फोन नम्बर 082520005, मोबाइल नम्बर 98578121524 र 98578222915।
13: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
12: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
13: तुलसीपुर 3 रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
14: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
15: तपाई सँगसँगै

0: ചെറിയ ഏറ്റവും ചാറ്റ്
1: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
2: अब के हुनु रे बाबु, दाँत दुखेर

0: अनि नयाँ दाँत बनाउने, नमिलेको बाँगुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
1: नोट: 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
2: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631717600 र 98578359952।
3: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
4: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
1: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
5: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाइ लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
6: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
5: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
7: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रो पनले दिद्दीदाग हटाई भाडा चम्काउँछ अझ टिलिक्क, मात्र रु 10 र रु 20 उपलब्ध।
8: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिला केयर हस्पिटलमा।
9: स्वास्थ्यमा समस्या छ, जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगंज जाने सोचमा हुनुहुन्छ?
8: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् रातिला केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
8: 10 बेड आइसीयू सेवा,
9: 10 बेड एनआईसीयू सेवा,
8: 10 बेड एसडीयू सेवा,
9: नर्मल डेलिभरी तथा सीएस सेवा,
8: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
9: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा।
8: सरल, सर्वसुलभ, गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। रातिला केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान। फोन 082-522-686 र 590-475।
6: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकी भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: हाम्रा सेवाहरू:
11: दन्त परीक्षण तथा परामर्श सेवा,
10: दाँतको एक्सरे,
11: दाँत सफा गर्ने,
10: दाँत निकाल्ने,
11: दाँत भर्ने,
10: दाँतको जरादेखि उपचार गर्ने,
11: कृत्रिम दाँत लगाउने,
10: बच्चाहरूको दाँतको विशेष उपचार,
11: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
10: दाँतको कस्मेटिक उपचार,
11: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत, मुख तथा हड्डीको चोटपटकको उपचार।
5: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ, मोबाइल नम्बर 98-578-25-188 र 98-478-40-188।
12: स्कूल, कलेज, बिहे, पार्टी वा स्पोर्ट का लागि आकर्षक, टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ।
13: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन्। साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
12: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ, प्रोप्राइटर पदम बहादुर नेपाली, मोबाइल नम्बर 98-578-20-756।
4: आईटी सम्बन्धी समस्याहरूका लागि मिड वेस्ट आईटी स्टोर तपाईँको साथमा।
5: हामी कहाँ ल्यापटप, डेस्कटप, प्रिन्टर, फोटोकपी मेसिन, सीसीटीभी, नेटवर्किङ सिस्टम तथा कम्प्युटरका सम्पूर्ण पार्ट पुर्जाहरू सुफत मूल्यमा बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। प्रोप्राइटर सन्तोष साहु।

0: बस्नेत। मोबाइल नम्बर 9848306627 र 9825227062।
1: इमेल itstore.dang@gmail.com। मिड वेस्ट आईटी स्टोर, शीतलपुर रोड, बाहिनी चौक, तुलसीपुर, दाङ।
2: पानस मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर संजय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
1: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
0: डाक्टर संजय महर्जनद्वारा दिइने सेवाहरू: हाच्छिउ आइरहने, गन्ध वासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
2: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू:
0: नवजात तथा बालबालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बालरोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बालबालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
2: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बालरोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
1: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5, दाङ। फोन नम्बर 0825219904।
3: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ, अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
4: के भयो बोलादै, के गुनगुनाइरहेको?
3: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
4: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त? अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
3: यति सजिलै?
4: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
0: तुलसीपुर उपमहानगरपालिका 4 घोरानेटी स्थित सरस्वती टोलमा योग गुरु देवराज प्रपन्नाचार्यद्वारा प्रत्येक दिन बिहान 6 बजेदेखि योग शिविर सञ्चालन भइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ। साथै उक्त योग शिविरमा सहभागी भई आफ्नो शारीरिक र मानसिक अवस्थालाई स्वस्थ राख्न सबैमा अनुरोध गर्दछौ।
5: अध्यक्ष देवराज प्रपन्नाचार्य, उपाध्यक्ष तथा इलाका महिला सभापति चित्रा गिरी, सदस्यहरू माया सुवेदी, हरिकला खनाल, निर्मला बोहरा, देवी खनाल र नवीना केसी।
0: योग गरौ, स्वस्थ रहौ।

0: के तपाईँ विज्ञापनमा लगानी गरी आफ्नो व्यापार व्यवसायको प्रवर्धन गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामी तपाईँको माध्यम बनेर आएका छौ। विज्ञापन शाखा रेडियो प्रकृति एफएम 93.4 MHz सल्यान रोड तुलसीपुर दाल। सम्पर्क फोन नम्बर 082-521-847
1: र 082-521-880।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: रेडियो हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN
2: बीबीसी नेपाली सेवाको साँझ पखबाट पवन राज पौडेलको नमस्कार आज कार्यक्रममा सरकारद्वारा भूमिहीन सुकुम्बासीलाई लाल पूर्जा बाँड्न शुरू अबका योजनाबारे भूमि व्यवस्था मन्त्रालयका प्रवक्ता भन्छन्
3: निरन्तरता दिने हो 77 जिल्लामा प्राप्त आवेदनहरूको प्रमाणीकरण गरी जुन क्याटेगोरीमा पर्नुहुन्छ सोही बमोजिम व्यवस्थापन गर्दै जाने गरी काम अगाडि बढ्छ
2: सरकारी कागजातको मोबाइल स्क्यानमा किन गरिँदैछ कडाई
4: बाहिर ननिस्केका कतिपय सरकारी डकुमेन्टहरू पनि सामूहिक सञ्जालमा देखिने भएको कारणले गर्दाखेरि त्यसलाई निरुत्साहित गर्नलाई रोकेको
2: र कियेभमाथिको पछिल्लो रूसी हमलामा कम्तीमा 20 जनाको ज्यान गएको युक्रेनी अधिकारीहरूको भनाई तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार
5: विनिता दाहालबाट समाचार सुन्नुहोस् भेनेजुएलामा लगातार गएका दुईवटा शक्तिशाली भूकम्पपछि भग्नावशेषमा एक सातासम्म पुरिएका एक पुरूषको जीवितै उद्धार गरिएको छ हर्नान गिल तटीय शहर काटिया लामार स्थित आफूले सुरक्षा गार्डका रूपमा काम गर्ने सपिङ सेन्टरको भग्नावशेष मुनि पुरिएका थिए सोमबार उनी कहाँ छन् भन्ने पत्ता लागेपछि सात देशका उद्धार टोलीहरूले 24 घण्टा निरन्तर उद्धार अभियान चलाएका थिए उद्धारका क्रममा उनलाई पानी उपलब्ध गराइएको थियो भने उद्धार कर्मीहरूले अस्थिर संरचनाबाट अत्यन्त सावधानीपूर्वक भग्नावशेष हटाउँदै धेरै घण्टाको प्रयासपछि सुरक्षित रूपमा उनलाई बाहिर निकालेका हुन् भूकम्पमा हालसम्म करिब 2300 मानिसको मृत्यु भएको पुष्टि भएको छ रूसले रातभरि गरेका ठूला आक्रमणहरूमा युक्रेनको राजधानी कियेभमा मृत्यु हुनेहरूको संख्या बढ़ेर कम्तीमा 20 पुगेको छ युक्रेनको हवाई फौजका अनुसार रूसले गएराती युक्रेनमाथि करिब 500 ड्रोन र 74 क्षेप्यास्त्र प्रहार गरेको थियो बीबीसीकी सारा रेन्सफोर्ड भन्छिन् त्यहाँ हामीले निरन्तरको आक्रमणका कारण भत्किएका आवासीय भवनहरूको भग्नावशेषमा मानिसहरू पुरिएको आशंकामा उद्धार कर्मीहरूले अझै खोजी कार्य जारी राखेको पायौं त्यसमा एक किशोरी पनि छन् बीबीसीकी सारा रेन्सफोर्डको भनाई यसैबीच युरोपेली आयोगले आज रूसमाथि नयाँ प्रतिबन्धहरूको घोषणा गर्दैछ ब्रिटेनका प्रधानमन्त्री सर कियर स्टार्मरले दोस्रो विश्वयुद्ध पछिका दशकहरूमा जबरजस्ती गरिएका धर्मसन्तानका रूपमा दिइने फोर्स्ड एडप्सन घटनामा राज्यको भूमिकाका लागि औपचारिक रूपमा माफी मागेका छन् अनुमानित 1,85,000 शिशुहरूलाई उनीहरूका आमाबाट अलग गरिएको थियो विवाह नगरेका कारण हजारौं महिलालाई आफ्ना सन्तान त्याग्न दबाव दिइएको थियो प्रधानमन्त्री स्टार्मरले संसदमा यो अभ्यासलाई उनकै शब्दमा इतिहासको एउटा कलंक भनेका छन् भारत सरकारले व्हाट्सएपलाई प्रयोगकर्ताले फोन नम्बरको सट्टा छुट्टै युजरनेम प्रयोग गरेर च्याट गर्न सक्ने नयाँ सुविधा तत्काल लागू नगर्न आग्रह गरेको छ सरकारले यस्तो सुविधाले अनलाइन ठगी र साइबर अपराध बढ़न सक्ने बताएको हो भारतमा व्हाट्सएपका 85 करोड़ भन्दा बढ़ी प्रयोगकर्ता रहेका छन् र थाइल्याण्डको उत्तर पूर्वी क्षेत्रमा प्रहरीले 11 वर्षीय एक बालकले कसरी एउटा पिकअप ट्रक चलाएर सड़कमा हिँडिरहेका बौद्ध भिक्षुहरूको समूहलाई ठक्कर दियो भन्ने विषयमा अनुसन्धान गरिरहेको छ उक्त दुर्घटनामा 8 जना भिक्षुको मृत्यु भएको छ भने 20 जना भन्दा बढ़ी घाइते भएका छन् बालकको उमेर आपराधिक जिम्मेवारी वहन गर्न पुगिसकेको छैन तर उनका अभिभावकमाथि पर्याप्त निगरानी नगरेको आरोपमा मुद्दा चल्न सक्ने बताइएको छ यो बीबीसी नेपाली सेवा हो
2: साझापखमा पुनः स्वागत छ सरकारले भूमिहीन दलित र सुकुम्बासी परिवारलाई लाल पूर्जा वितरण गर्न शुरू गरेको अधिकारीहरूले जनाएका छन् त्यसक्रममा आज बर्दियाका 29 सुकुम्बासी परिवारलाई पूर्जा दिइएको भूमि समस्या समाधान समितिका अध्यक्ष बलभद्र वास्तोलाले बीबीसीलाई जानकारी दिए उनका अनुसार साविकको भूमि आयोगमा दर्ता भएका निवेदनलाई हालको भूमि समस्या समाधान समितिले आवश्यक प्रक्रिया अघि बढ़ाएर लाल पूर्जा वितरण गर्न शुरू गरिएको हो समितिमा भूमिहीन र दलितका करिब 3 लाख र अव्यवस्थित बसोबासीका 9.5 लाख जति कटौती गरी 12.5 लाखको हाराहारीमा लालपूर्जाको माग गर्दै निवेदनहरू परेका बताइएको छ। साथै छुटेकाहरूलाई समेट्ने गरी निवेदन दिन आह्वान गर्ने तयारी भइरहेको अधिकारीहरूले जनाएका छन्। हालै प्रतिनिधि सभामा सांसदहरूका प्रश्नको जवाफ दिने क्रममा भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले असारको तेस्रो साताबाट लालपूर्जा बाँड्न थालिने बताएकी थिइन्। यसै सन्दर्भमा हामीले उक्त मन्त्रालयका प्रवक्ता गणेश प्रसाद भट्टलाई टेलिफोन सम्पर्क गरी शुरूमा अब यो प्रक्रिया कसरी अघि बढ्छ भनेर सोधेका छौं।
3: नेपाल सरकारले गठन गरेको विगतका आयोगहरू र अहिलेको चाहिँ भूमि समस्या समाधान समिति मार्फत चाहिँ हामीले चाहिँ जे जति निवेदनहरू हाम्रो कलेक्सन भएको छ, झन्डै भूमिहीन दलित भूमिहीन सुगमवासी र अव्यवस्थित बसोबासी पर्नुहुन्छ र अहिले वर्तमान सरकारले भूमिहीन परिवारलाई जग्गा उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राखी काम अगाडि बढ़ने गरी लक्ष्य राखेको छ। अब यसलाई निरन्तरता दिने हो 77 जिल्लामा 753 पालिकामा प्राप्त आवेदनहरूको प्रमाणीकरण गरी अब जुन क्याटेगोरीमा पर्नुहुन्छ सोही बमोजिम चाहिँ व्यवस्थापन गर्दै जाने गरी काम अगाडि बढ्छ।
2: तपाईँको आशय चाहिँ जुन 12.5 लाख जति अथवा त्योभन्दा बढी निवेदन परेका छन् जसमा चाहिँ अव्यवस्थित बसोबासीहरू पनि छन् उहाँहरूले क्रमशः दिन उचित लागेमा सरकारले ठानेमा अथवा त्यो मापदण्ड पूरा भएमा उहाँहरूले क्रमशः जग्गा धनी पूर्जा प्राप्त गर्दै जानुहुन्छ भन्ने हो?
3: हजुर हो। पहिलो चरणमा हामीले प्रत्येक निवेदनहरूलाई चाहिँ हामीले प्रमाणीकरण गर्छौं र भूमिहीनको क्याटेगोरीमा प्रमाणीकरण भएका परिवारलाई चाहिँ सम्भव भएसम्म उहाँहरू बसोबास गरेकै स्थानमा नभए उपयुक्त स्थानमा खोज गरी उहाँहरूलाई जग्गा उपलब्ध गराइन्छ भने अब यसो बसोबासीहरूको केसमा चाहिँ कानूनले वर्जित गरेका ठाउँ बाहेक दिन मिल्ने भनिएका जग्गाहरूमा चाहिँ राजस्वली उहाँहरूको व्यवस्थापन गर्न सक्ने गरी कानूनी व्यवस्था छ, त्यो कामलाई अगाडि बढाइन्छ।
2: भट्टजी, तपाईँको हिसाबले चाहिँ जुन 12.5 लाख निवेदनहरू छन् ती सबै निवेदनहरूको छिनोफानो हुनको लागि कति समय लाग्ने देखिन्छ अहिले तपाईँहरूले गरिराख्नु भएको पहल अनुसार?
3: अहिलेको हाम्रो लक्ष्य 500 दिनको लागि हो अहिलेको लक्ष्य, तर अब कहिलेकाहीँ कतिपय जग्गाहरू चाहिँ कानूनी जटिलताको कारणले गर्दा लक्ष्य प्राप्ति गर्न सकिँदैन। तथापि अहिलेको हाम्रो अभियान चाहिँ वर्तमान सरकार गठन भएको 500 दिन भित्रै चाहिँ यी सबै आवेदनहरूको सम्बोधन गर्ने हाम्रो प्रयास हुन्छ।
2: अहिलेसम्म जति पनि पहलहरू भए ती चाहिँ अब असफल जस्ता अथवा अपूर्ण जस्ता देखिएका थिए, यो तपाईँले भने चाहिँ 500 दिनभित्र चाहिँ त्यो समाधान हुन्छ भन्ने आधार चाहिँ के त?
3: विगतमा हामीले चाहिँ जे जति कानूनी अडचनहरू अनुभव गरेका थियौँ ती अडचनहरू समाधान गर्ने प्रयास भइराखेको छ। त्यसै गरी अब यो प्रमाणीकरण लगायतको विषयमा अब अहिले हामीसँग यो हाम्रो जुन भू सूचना प्रणाली छ त्यो प्रणाली पनि पूर्ण रूपमा देशभर चाहिँ लागू भइसकेको अवस्था भएको हुनाले हामीलाई प्रमाणीकरण गर्न पनि सहज हुने अपेक्षा राखेका छौँ र यसबाट चाहिँ हामीले सोचेकै समयमा लक्ष्य प्राप्ति गर्छौँ भन्ने अहिलेको चाहिँ हाम्रो आशा छ।
2: अब अर्को चाहिँ एकातिर तपाईँहरूले समस्या समाधान गर्न खोजे जस्तो पनि देखिन्छ अथवा अहिलेको सरकारले त्यो पहल लिइराख्या जस्तो पनि देखिन्छ, तर अर्कातिर चाहिँ काठमाडौँका होल्डिङ सेन्टरहरूमा बसेका सुकुम्बासी परिवारहरूलाई त्यहाँबाट पनि बाहिर पठाउन खोजे जस्तो देखिन्छ, उहाँहरूको गुनासो पनि बाहिर आइराख्या देखिन्छ। यो सरकारको दुई थरीको व्यवहार चाहिँ किन अहिले कि यी दुईटा अलग अलग कुरा हुन्?
3: अब यस्तो छ, उहाँहरूको व्यवस्थापनको लागि अब यहाँले पक्कै पनि सञ्चार माध्यमबाट जानकारी पाइसक्नु भएको होला, उहाँहरूको व्यवस्थापनका लागि पनि निश्चित उहाँहरूलाई सहयोग रकम उपलब्ध गराउने गरी काम भइराखेको छ र उहाँलाई तुरन्तै प्राथमिकता साथ सम्बन्धित ठाउँमा चाहिँ जग्गा उपलब्ध गराउने गरी पनि काम भइराखेको छ। काठमाडौँ उपत्यकाहरूमा यो हाम्रो साबिकको शहरी विकास मन्त्रालय मार्फत चाहिँ व्यवस्थापनको काम अगाडि बढ़िराखेको छ र पछि जग्गा उपलब्ध गराउने कुरालाई चाहिँ नि क्रमशः चाहिँ यसलाई प्राथमिकता साथ अगाडि बढ़ाइन्छ।
2: तपाईँले केही कानूनी चुनौतीहरू छन् तिनीहरूलाई पनि तिर्न खोजिएको छ भनेर भन्नुभयो, अनि कतिपय चाहिँ अब यो प्रमाणीकरण लगायतका मापदण्डमा पर्ने हो कि होइन भनेर छुट्याउने विधिमा पनि अलिकति लामो प्रक्रिया लागेको जस्तो देखिन्छ। यी बाहेक चाहिँ के चुनौतीहरू तपाईँहरूले सामना गरिराख्नु भएको छ यो समाधानको तर्फ?
3: विगतको भन्दा हामीले अलिकति यो समयावधिलाई घटाएका छौँ। अब हाम्रो चुनौती भनेको चाहिँ कतिपय यो अव्यवस्थित बसोबासीहरू चाहिँ कानूनले वर्जित गरेका जग्गाहरूमा पनि उहाँहरूको अव्यवस्थित बसोबास छ, त्यस्ता ठाउँमा अब जग्गा दिन नसकिने अवस्था हुन सक्छ। त्यसैले तिनै चुनौतीहरू हुन्। अब यो काम गर्दै जाँदाखेरि उहाँहरूको बसाईको प्रकृति, अब हामीले चाहिँ पहिला उहाँहरू अव्यवस्थित बसोबासी अथवा कुन क्याटेगोरीमा निवेदन दिनुभएको छ त्यो अनुसार प्रमाणीकरण गरेर अनि बल्ल उहाँहरू प्रमाणीकरण भइसके पश्चात उहाँहरू अहिले चाहिँ कहाँ बसिराख्नु भएको छ त्यो ठाउँमा हामी नापजाँच गर्छौँ। त्यसपछि चाहिँ अब यो हाम्रो भूमि सम्बन्धी ऐनले चाहिँ यो ठाउँमा जग्गा दिन मिल्ने यस्तोमा नमिल्ने भनेर चाहिँ उल्लेख गरेको छ, त्यो अनुसारको चाहिँ जग्गा दिन नमिल्ने भन्ने लेखिएको उल्लेख भएको ठाउँमा छ भने त्यस्तो ठाउँमा केही चुनौतीहरू देखा पर्न सक्छन् भन्ने अहिलेको आकलन हो।
2: भनेको विगतको पहलको तुलनामा अहिलेको पहलले दीर्घकालीन समाधान दिन्छ भन्ने तपाईँको तर्क?
3: हाम्रो प्रयास चाहिँ दीर्घकालीन समाधान नै गर्ने गरी अगाडि बढ्ने नै छ अहिले।
2: उनी थिए भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता गणेश प्रसाद भट्ट। अब अर्को प्रसंग, कतिपय सरकारी कागजात सार्वजनिक रूपमा बाहिरिएको पाइएपछि तीनै तहका सरकारलाई मोबाइल एप प्रयोग गरेर सरकारी कामकाजका आधिकारिक कागजात स्क्यान नगर्न निर्देशन दिइएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। यसबारे कार्यालयको सूचना प्रविधि शाखाले हिजो एक परिपत्र जारी गरेको थियो। डिजिटल सुरक्षा र तथ्याङ्कको गोपनीयता सुनिश्चित गर्ने उद्देश्यले कड़ाई गर्न खोजिएको अधिकारीहरूले बताएका छन्। एक रिपोर्ट। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका प्रवक्ता हेमराज अर्यालका अनुसार आधिकारिक रूपमा सार्वजनिक नगरिएका केही सरकारी कागजात सामाजिक सञ्जालमा अपलोड भएको पाइएपछि यस्तो निर्देशन जारी गर्नु परेको हो। सरकारी कार्यालयहरूमा दैनिक सयौंको संख्यामा कागजातहरू स्क्यान हुने गरेका छन्। राज्यका नीतिगत निर्णय, गोप्य टिप्पणी तथा अन्य संवेदनशील दस्तावेज डिजिटल माध्यमबाट बाहिरिनु राष्ट्रिय सुरक्षाका दृष्टिले गम्भीर चुनौती भएको उक्त कार्यालयको ठम्याइ छ। खास गरी कतिपय निशुल्क एपहरूले चुनौती बढ़ाएका प्रवक्ता अर्यालले बताए।
4: सबै एप्सहरूमा होइन, पेड भर्सनमा होइन, अरू एप्सहरूमा हेर्दै जाँदाखेरि कतिपय अब बाहिर ननिस्केका कतिपय सरकारी डकुमेन्टहरू पनि चिठी पत्रहरू पनि सामाजिक सञ्जालमा देखिने भएको कारणले गर्दाखेरि कहीँ कतै कुनै त्यस्ता फ्री एप्सहरूको प्रयोगले गर्दाखेरि त्यसको कारणले आयो कि भन्ने छ। त्यो भएको कारणले हामीले त्यसलाई अब निरुत्साहित गर्नलाई रोकेको।
2: मोबाइलमा सहजै डाउनलोड गर्न सकिने कतिपय निशुल्क स्क्यानिङ एप प्रयोग गर्दा स्क्यान गरिएका कागजात अनधिकृत व्यक्ति वा समूहको पहुँचमा पुग्ने जोखिम रहने साइबर सुरक्षा मामिलाका जानकारहरू बताउँछन्। साइबर सुरक्षा विज्ञ सन्तोष शर्मा यस्ता एपको प्रयोग निरुत्साहित गर्नु सकारात्मक कदम भए पनि त्यसको सुरक्षित विकल्प समेत उपलब्ध गराउनु अझ प्रभावकारी हुने बताउँछन्।
6: थर्ड पार्टी युज नगरेकै राम्रो, आजकल त्यति गाह्रो पनि छैन। एआईले गर्दाखेरि चाहिँ एउटा कुनै बनाइदिएर गभर्मेन्ट एप्रुभ टुलहरू बनाइदियो भने बेस्ट हुन सक्छ। आफ्नै लोकल मोडल अथवा पेड सर्भिसहरू युज गर्यो भने त्यो त्यही नै बस्छ नि त, डाटा बाहिर नजाने प्रोभिजन पनि गर्न सकिन्छ। तर त्यो मोस्टली पेडमा मात्र पोसिबल छ, सेयरमा चाहिँ त्यति धेरै सेक्युरिटी प्रोभिजन हुँदैन। जसले पनि लिङ्क पायो भने हेर्न मिल्ने चाहिँ हुन सक्छ।
2: यद्यपि सरकारले निशुल्क स्क्यानिङ एपलाई प्रतिस्थापन गर्नु छुट्टै आधिकारिक एप भने विकास गरेको छैन। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका प्रवक्ता अर्याल भन्छन्,
4: विकल्प भनेको हामीले जस्तै अरू मल्टिफङ्सन प्रिन्टरहरूमा त्यो अभाइलेबल छँदैछ होइन, अथवा मोबाइलमा पनि त्यसलाई कुनै एप्सबाट स्क्यानिङ गर्नुको सट्टा मोबाइलमा फोटो खिचेर त्यसलाई चाहिँ पीडीएफमा रूपान्तरण गरेर गर्न सकिन्छ।
2: प्रधानमन्त्रीको कार्यालयले उक्त निर्देशनलाई प्राविधिक सजगता मात्र नभई राष्ट्रिय सुरक्षाको अनिवार्य कदमका रूपमा बुझ्न पनि भनेको छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, रूसी सेनाले गैराती युक्रेनको राजधानी किएवमा गरेको ठूलो स्तरको ड्रोन तथा क्षेप्यास्त्र हमलाका कारण कम्तीमा 20 जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्। यो हमलालाई किएवका मेयरले युक्रेनी राजधानीमा भएको सबैभन्दा ठूलो भनी व्याख्या, मस्कोले रूसी पूर्वाधारमा भएको आक्रमणको बदला स्वरूप आफ्नो सेनाले सैन्य केन्द्रहरूमा प्रहार गरेको बताएको छ। बीबीसी विवरणमा आधारित एक रिपोर्ट, विनिता दहालबाट।
5: किएव शहरका मेयर भिटाली क्लिचकोले हमलामा लगभग 90 जना घाइते भएका बताएका छन्। उनले हमलाबाट प्रभावित भएका ठाउँहरू मध्ये एउटा एम्बुलेन्स केन्द्र पनि रहेको बताए। उनले शुक्रबार शोक मनाउने घोषणा गरेका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले आक्रमणको तयारी गरिरहेको चेतावनी दिएको केही घण्टापछि नै शहरभरि भएका हमलाहरूले भवनहरू हल्लाएपछि वरपरका धेरै बस्तीहरू खाली गराइएको थियो। हताहत हुनेहरूमा ठूलो संख्यामा बालबालिकाहरू पनि रहेको किएवको सैन्य प्रशासनका प्रमुखले बताएका छन्। उनकै शब्दमा शत्रुले फेरि पनि जानाजान आवासीय क्षेत्रहरूलाई निशाना बनाएको र गैर सैनिकहरूको ज्यान लिइरहेको बताएका छन्। रूसको रक्षा मन्त्रालयले आफूहरूले हालैको युक्रेनी हमलाको जवाफमा ऊर्जा उत्पादन केन्द्रहरूलाई निशाना बनाएको दावी गरेको छ। अमेरिकाबाट प्रत्यक्ष सैन्य सहायता लगभग बन्द भइसकेपछि राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनलाई प्याट्रियट हवाई प्रतिरक्षा क्षेप्यास्त्र स्वदेशमै उत्पादन गर्न अनुमति दिन वाशिङटनसँग आग्रह गरेका छन्।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: रात्रि 9 बजेको प्रकृति समय सन्देश एक व्यक्ति एक बिरुवा लगाऊं

0: छ,
1: यो मन अति चञ्चल छ, मन अध्यात्ममा भन्दा सही ठाउँमा भन्दा गलत ठाउँमा छिटो तानिन्छ, भगवान प्रति भन्दा माया प्रति छिटो प्रभावित हुन्छ। त्यसकारणले त तपाईँ हामीलाई सद्गुरु महाराजजीले त्यो मायाको बन्धनबाट तिमीले आफूलाई नियन्त्रित गर्नुपर्छ है, संसार प्रति माया प्रति मात्रै आफूलाई व्यस्त राख्नु हुँदैन, तिमी चाहिँ त्यो मायादेखि जीवनभर टाढा रहनु नसके पनि हप्ताको एक दिन शनिबार त तिम्रो लागि मायादेखि जोगिएर रहने यो उपाय दिनुभएको छ साप्ताहिक सत्सङ। यो श्री गुरु महाराजजीको मुखारविन्दबाट तपाई हामी प्रेमी भक्त जो पनि भगवान प्रति श्रद्धा राख्नुहुन्छ, सत्सङ प्रति प्रेम राख्नुहुन्छ, जीवन प्रति समर्पित हुनुहुन्छ, भक्ति प्रति आश्वान्वित हुनुहुन्छ, उहाँहरूको लागि श्री गुरु महाराजजीको यो आज्ञा हो। मन्त्र मलम गुरु वाक्य, मोक्ष मलम गुरु कृपा, वन्दनामा तपाईँ हामी बार बार भन्छौ, गुरुको वाणी नै तपाईँ हामी भक्तको लागि जीवनमा एउटा मन्त्र समान कार्य गर्दछ। जब गुरुको वाणीलाई मन्त्र स्वरूप हृदयमा भक्तले रट्दैन, भज्दैन, हृदयमा लिँदैन भने उसले जीवनमा केही पनि पाउन सक्दैन। आज अज्ञान रूपी अन्धकार, यो अज्ञान रूपी अन्धकारलाई केले विनाश गर्छ भन्दा ज्ञान रूपी प्रकाश। रातको अन्धकारलाई केले नाश गर्छ भन्दा दिनमा उदाउने सूर्यले। जबसम्म सूर्य उदय हुँदैन तबसम्म रात भाग्दैन, अन्धकार जाँदैन। जब सूर्य उदय हुन्छ तब अटोमेटिक रातलाई भगाउनु पर्दैन, अन्धकारलाई भगाउनु पर्दैन, खुद ब खुद उज्यालो हुन थाल्छ। त्यस्तै जब ज्ञान हृदयमा प्रकट हुन्छ, ज्ञान रूपी प्रकाश, तब हृदयबाट ज्ञान रूपी अन्धकार आफै आप दूर हुन थाल्छ, टाढा हुन थाल्छ। तर हेर्नुहोस्, यो भन्दै गर्दाखेरि तब हामी कति सज्जन वृन्दहरू सद्गुरु महाराजको छत्र छाया पाएर पनि ज्ञानलाई आफ्नो अन्तर जगतमा हृदयमा जानेर पनि ज्ञान भन्ने कुरा एउटा प्रकाश हो भनेर थाहा छ, ज्ञान भन्ने कुरा सत्य चिजको बोध हो भनेर थाहा छ, तर सत्यदेखि त्यो ज्ञानको उपयोगदेखि तपाईँ हामी वञ्चित नै छौ। जान्दैमा सब कुछ तपाईँ हाम्रो जीवनमा सहज हुँदैन, जानेपछि त झन् कठिन हुन्छ, नजान्दा बरु सहज हो, जानेपछि झन् कठिन। जान्ने व्यक्तिहरू कुनै पनि शिल्प कलामा निपुण व्यक्तिहरूले भन्ने गर्छ नि, ए यो धेरै शिल्पहरू धेरै कलाहरू जान्नु भन्दा नजान्नै राम्रो रहेछौ, किन भन्दा चाहिँ जान्ने व्यक्तिलाई चाहिँ सबैले टार्गेट गर्छ नि त, होइन यो कसले जान्दछ भने फलानाले जान्दछ, यो काम कसलाई थाहा छ फलानालाई थाहा छ, यसको बारेमा कसलाई थाहा हुन्छ फलानालाई थाहा हुन्छ, उसले पनि फलाना उसले पनि फलाना उसले पनि फलाना भन्दाखेरि त उसको त आफ्नो लागि टाइम छुटाउने मौकै पाउँदैन, अनि कुदै कुदाई बेसी हुन्छ, खटाई बेसी हुन्छ, अनि बरु नजान्ने व्यक्ति त तिमीलाई यस्तो आउँछ मलाई आउँदैन भने छुट्टी पाए नि, यो कुरा थाहा छ भने थाहा छैन छुट्टी पाए नि, जान्दिन भने छुट्टी पाए नि, आनन्द मस्त अन्जान, तर जान्ने व्यक्तिले सुख पाउँदैन। उसले जान्दछु म, मलाई त्यसको जानकारी छ भनेर जब सबैलाई थाहा भइसके पछाडि म गर्दिनँ भन्दा पनि सुख पाउँदैन, गरिसक्दा पनि गर्ने व्यक्तिबाट कोही न कोही त्रुटि त हुन्छै हुन्छ, होइन कामै नगर्ने व्यक्तिले के गल्ती गर्छ र, काम गर्ने व्यक्तिबाट त गल्ती हुन्छ, जब गल्ती हुन्छ उसलाई फेरि गल्तीको द्वारा औल्याइन्छ, फलाना खुब जान्ने भनेर अगाडि बढ कामै बिगारिदियो, खतम बनाइदियो नि, बर्बाद गरिदियो नि, त्यता नाम आउँछ। त्यसकारण तपाईँ हामीलाई अन्जान भइरहँदा बरु सहज छ, जानकार भएपछि झन् कठिन छ, तर कठिन छ भन्दैमा फेरि अन्जान ठिक रहेछ होइन, अज्ञानी रहनु नै ठिक रहेछ, ज्ञानी किन हुनु त, त्यो पनि गलत हो, किन सधैँ उज्यालो छ जीवनमा उज्यालो आउँछ भनेर तपाईँ हामीलाई उज्यालोमा कति आनन्द हुन्छ भनेर तपाईँ हामीले व्याख्या सुनिसकेपछि उज्यालोको प्रशंसा सुनिसकेपछि होइन यो अन्धकारै ठिक हो भनेर अन्धकारमा जीवन गुजार्नु त मूर्खता हो नि त, त्यो उज्यालो चाहिँ के हो त वास्तवमा, त्यो कस्तो चिज हो भनेर त्यसको खोजी त गर्नु पर्यो नि। मान्छेको जीवन यसकारण त परमात्माले दिएको हो, मान्छे मानव मनन गर्ने क्षमता भएको भएर मानव भने अरे मान्छेलाई, त के मनन गर्ने त भन्दा हर कुरा नयाँ नयाँ मनन गर्ने, जब सुनेपछि उलाई त्यो कुरा प्रति आकर्षित हुने, त्यो कुरा चाहियो, देख्नु पर्यो, हेर्नु पर्यो, सुन्नु पर्यो, अनुभव गर्नु पर्यो, चाख्नु पर्यो, कुनै पनि नयाँ भेराइटी खाने कुराको नाम सुनिसकेपछि अरे यसको त नाम

धेरै को मुखबाट बयान सुन्यौ, अब यसलाई चाख्नु पाए हुन्थ्यो नि, कस्तो हुन्छ यसको टेस्ट, यसको फाइदा के हो? त्यो प्रति तपाईँ हाम्रो इच्छा जाग्छ, स्वाभाविक हो। त्यसकारण त्यो संसारको विषय वस्तुमा मात्र इन्ट्रेस्ट होइन, मानव भइसकेपछि अन्तर जगतको प्रवेश, ज्ञान आफ्नो जीवनलाई अज्ञानदेखि ज्ञानमा लगेर ज्ञानको त्यो प्रकाशको आनन्द परमानन्दलाई चाख्ने पनि एउटा इन्ट्रेस्ट हुनुपर्छ, एउटा इच्छा हुनुपर्छ। जब इच्छा शक्ति जाग्छ अन्तर जगतबाट, भित्री हृदयबाट जब इच्छा शक्ति जाग्छ, तब उसले त्यो काम सफल गर्छै गर्छ, उसले सफलता हासिल गर्छै गर्छ, चाहे जस्तो सुकै कठिन काम किन नहोस्। इच्छा शक्ति हो, त्यसकारण इच्छा शक्ति हामीले पोजिटिभ बनाउनु जरुरी छ। इच्छा शक्ति भन्दैमा सबै प्रकारको इच्छा शक्तिले सही कर्म गराउँछ भन्नु सकिँदैन, इच्छा शक्ति गलत कर्ममा पनि त इच्छा शक्ति हुन्छ नि, घुम्न जानु मात्रै पनि इच्छा शक्ति, खेल्नुमा पनि इच्छा शक्ति, संसारको भौतिक भोग विलास मोज मस्ती इच्छा शक्ति हो, मिठो मिठो खानु, राम्रो लगाउनु, ड्रेसअपहरू गर्नु, अब संसारमा त्यस्ता कति दुष्कर्महरू छन् त्यो पनि इच्छा शक्तिले नै गराउने हो, चोरी गर्नु, डकैती गर्नु, अर्काको हत्या गर्नु, यी सबै इच्छा शक्ति भएपछि त मान्छेले गरिहाल्छ। तर हेर्नुहोस्, यो सबै प्रकारको इच्छा शक्तिदेखि मनलाई हटाएर परमात्मा परमानन्द ईश्वर अध्यात्म र आफ्नो जीवनलाई सार्थक बनाउने आत्माको कल्याण गर्ने इच्छा शक्ति बढाउनु, सत्सङ्गले यो प्रेरणा दिन्छ। अरू चिजको प्रेरणा त तपाईँ हामीलाई साथीभाइको माध्यमबाट पनि पाउँछ, समाजको माध्यमबाट पाउँछ, होइन? त्यस्ता कति तपाईँ हामीले दृश्यहरू देख्छौ, कति कर्महरू हामी देखिरहेका हुन्छौ, हरेक दृश्यहरूले हरेक कर्महरूले हामीलाई संसारतिर खिचिरहन्छ, दुष्कर्म गर्नु पनि उसलाई प्रेरणा दिइरहेको हुन्छ। तर सत्सङ्ग यस्तो चिज हो, सत्सङ्गमा आइसकेपछि व्यक्तिलाई सारा संसारको भोग विलास भौतिक वस्तुहरू फिक्का लाग्नु थाल्छ। सत्सङ्गमा आएपछि एउटा यस्तो चिजको चर्चा सुन्छौ जहाँ सत्य नित्य परमानन्द, जसको उत्पत्ति पनि छैन, विनाश पनि छैन, परिवर्तन छैन, जहाँ द्वैत भाव छैन, अद्वैत छ, भेद छैन, सत्य एक छ, नित्य छ, त्यही सत्य र नित्यमा नै आनन्द छ, आनन्द भित्र जब परमानन्द छ, त्यो सत्यको यहाँ व्याख्या गरिन्छ। सजनो, त्यो सत्य तपाईँ हामी सबैजनासँग छ, हामीदेखि टाढा छैन, त्यो सत्य हाम्रो अन्तर जगतमा छ। हामी जब मनुष्यको शरीर लिएर माँको गर्भमा, त्यो एउटा नवजात शिशुको रूपमा माँको गर्भमा बास लिँदै गर्दा, त्यो सत्यले तपाईँ हामीलाई साथ दिएर हाम्रो शरीरलाई त्यहाँ पनि सुरक्षित राख्यो। त्यहाँदेखि तपाईँ हामी संसारमा जन्म लियौ, संसारमा जन्म लिइसके पछाडि पनि त्यही सत्यले तपाईँ हामीलाई साथ दिँदै आयो, अनि माता पिताको प्यार पायौ, ममता पायौ, परिवारको प्रेम पायौ, साथी संगतिको तपाईँ हामीलाई सहयोग पायो, समाजको पनि माया प्रेम त्यो संस्कार पायौ। आजको यो जीवन, आजको यो क्षण घडीसम्म तपाईँ हाम्रो जीवन यात्रा सुचारू रूपमा छ। अब जबसम्म यो जीवन रहन्छ तबसम्म तपाईँ हाम्रो यात्रा चलि नै रहन्छ। के को आधारमा भन्दा त्यही सत्यको आधारमा। वास्तवमा त्यो सत्य के हो? त्यो सत्य परमपिता परमात्मा हो। त्यही सत्यलाई जानेर उसको साधना, उसको ध्यान, उसलाई प्राप्ति भयो भने परमानन्द प्राप्त हुने हो। जसलाई भनिन्छ ज्ञान, ज्ञान जहिले पनि जब हामीले ज्ञानलाई कर्ममा उतार्नु जरुरी छ। मान्छेलाई एउटा हातमा एउटा मकैको बिउ छ, मकैको दाना छ, अब थाहा छ त्यो मकैको दाना हो, यो मकैको दानालाई माटोमा रोपिदियो भने यो उम्रिन्छ, यो उम्रेपछि यसमा कोसा लाग्छ अनि त्यसमा दाना लाग्छ, त्यो दाना लागिसकेपछि त्यसलाई फेरि छोडाएर फेरि धेरै दानाहरू बनाउन सकिन्छ, त्यो थाहा छ। हातमा मकैको एक दाना छ, त्यो दानाले यति धेरै मकै फलाउन सक्छ भनेर थाहा छ। तर त्यो मकैको दानालाई हातकै मुठीमै बाँधिराख्यो, त्यसलाई माटोमा रोपिदिएन होइन, अथवा त्यसलाई टोकेर फ्याँकिदियो भने त्यो मकैले के त्यो धेरै दानाहरू दिन सक्छ त? सक्दैन नि, त्यो एउटै दानामा सीमित रह्यो। त्यो मकैको दाना हो, त्यो मकैको दानाले बोट उमार्छ, बोट उम्रेपछि मकै फल्छ, त्यो सबै ज्ञान तपाईँ हामीलाई थाहा छ, जानकारी छ। तर मकैको दानालाई माटोमा रोपेनौ, मकैको दानालाई सीमित हातैमा खतम पारिदियो, त्यही हातमै समाति राख्यौ, त्यसलाई टोकेर फ्याँकिदियौ, त्यसले केही पनि फल
प्रदान गर्दैन त्यसको तब हामीले प्र्याक्टिकलमा त्यो त्यसकोबाट फाइदा लिनु छ भने त्यो मकैको दानालाई के गर्नुपर्छ माटोमा रोप्नु पर्यो बारीमा लगेर रोप्नु पर्यो होइन अब बारी नभए पनि एउटा आजकल त काठमाडौँमा कौशी खेतीको एउटा सिजन चलेको छ सबले आफ्नो आफ्नो घरमा करेसा वरिपरि जति पनि सानो सागुरो जग्गाहरू छ त्यही पनि काँक्रा फलाउँछन् फर्सी फलाउँछन् होइन बोडीहरू मकैहरू भटमासहरू जे जे छ आफ्नो सुविधामा जे जे अनाजहरू छ फलाइरहेका छन् कौशी खेती भनेर ट्रेनिङ पनि आमा दिदी बहिनीहरूले लिइरहेको हुन्छ फलाइरहेको हुन्छ त्यो एउटा ठुलो भाँडामा माटो राखेर त्यो मकैको दानालाई रोपिदियो भने भोलि अवश्य पनि त्यसले फल दिन्छ धेरै दानाहरू फल्छन् एउटा मकैको घोगामा कमसे कम थोरै फले तापनि हजार भन्दा बढी त दाना हुन्छ भनेपछि सजिलो यो ज्ञान पनि त्यही हो तपाईँ हामीले अन्तर जगतमा मेरो अन्तर आत्मामा सत्य छ परमात्मा छ आनन्द छ भनेर जानेर मात्रै तपाईँ हामी यसको पर्याप्त यसको फाइदा लिन सक्दैनौ त त्यो आनन्दलाई लिने कर्म पनि तपाईँ हामीले गर्नुपर्छ त्यो कर्म के हो त वास्तवमा भन्दा आफूभित्रको त्यो शक्तिलाई आफूभित्रको त्यो सत्यलाई जगाउने आज सद्गुरु महाराजले टेक्निक दिनुभयो त्यो सूत्र फर्मुला दिनुभयो त्यो फर्मुला के हो त भन्दा नामको स्मरण आज साधन गर्ने विधि सिकाउनु भयो नि त होइन हर व्यक्ति अहिले त शान्तिको खोजी छ सबैलाई शान्ति चाहेको छ अघि हाम्रो भाइले भन्दै हुनुहुन्थ्यो होइन तिमी यदि शान्ति चाहन्छौ भने युद्ध गर त्यो कसको विचार थियो जो क्रान्तिकारी थियो जो अभिमानी थियो उसको विचार हो तिमी शान्ति चाहन्छौ भने युद्ध गर युद्ध मतलब उसले के सोच्यो अब अरूलाई मारेर अब विजय प्राप्त गरेपछि शान्ति हुन्छ भनेर सोचे तर सद्गुरु महाराजजीले के भन्नुभयो त भन्दा जो समयको महान पुरुष हुनुहुन्छ जो सबै जीव चराचर प्राणीलाई शान्ति दिनेवाला शान्तिको दाता हुन्छ उसको विचार कस्तो हुन्छ यदि तिमी शान्ति चाहन्छौ भने तिमीले युद्धलाई बुझ युद्धलाई बुझ्नु जरुरी छ किन युद्ध गरेर कहिले पनि शान्ति हुँदैन किन युद्ध भने चाहिँ झगडा हो झगडा गर्दाखेरि मारपिट चल्छ मारपिट भइसकेपछि कसैलाई दुख्छ कसैको हत्या हुन्छ होइन हत्या हिंसाको बीचमा शान्ति कसरी आउँछ एउटा साधुले सिकन्दर बादशाहलाई के भन्नुभयो कि तिमी यो युद्ध किन गर्दैछौ भन्दा यो सारा विश्वको म सम्राट बन्नुको लागि विश्व विजेता हुनुको लागि यो विश्व विजेता किन बन्दैछौ यो सबै राष्ट्रहरूमाथि तिमी विजय प्राप्त किन गर्दैछौ भन्दाखेरि यो सबै राज्यहरूलाई जितिसके पछाडि सबैको सम्राट म भइसके पछाडि आनन्दले बस्नको लागि भन्यो शान्तिले आनन्दले बस्नको लागि तर साधुले के भन्नुभयो अरे मूर्ख आनन्दले बस्नु छ अन्तमा शान्तिले बस्नु छ भने यत्रो युद्ध यत्रो मारकाट दुनियाँको हत्या हिंसा किन गर्छौ आऊ मेरो साथमा बस यही छ शान्ति यही छ आनन्द युद्ध पनि गर्नु पर्दैन कसैलाई मार्नु पनि पर्दैन कसैलाई झगडा गर्नु पनि पर्दैन कोहीसँग गएर होइन मेरो छेउमा बस कति सटीक साधुको त्यो वाणी थियो भनेदेखि सजनो शान्ति प्राप्त गर्नको लागि युद्ध झै झगडा तछाड मछाड होइन शान्तिको लागि त त्यो चीजलाई प्राप्त गर्नु पर्यो जुन आनन्द त्यो आनन्द कहाँ छ त बाहिर छैन वस्तुमा छैन पैसामा छैन घरमा बिल्डिङमा यो जति पनि सानो सौकात यसमा कोही शान्ति छैन शान्ति कहाँ छ आफै भित्र छ शान्तिको खजाना हामी भित्रै छ शान्तिको स्रोत हामी भित्रै छ तर त्यो शान्तिको स्रोततिर तब हामी नलम्किनाले बाहिरको मात्र दृश्य हेर्नाले आज दुनियाँ अशान्त भइरहेको छ शान्ति खोज्ने दौरानमा शान्ति खोज्ने यात्रामा मान्छेले कैयौं दुःख झेलिरहेका छन् दुःखदायी जिन्दगी बिताइरहेका छन् आज श्री गुरु महाराजले हे मानव त्यो शान्ति बाहिर होइन तेरै भित्र छ त अन्तर जगतमा प्रवेश गर तेरो भित्र यस्तो शान्तिको यात्रा छ कि कोही कसैलाई एक अपशब्द बोल्नु पनि पर्दैन कोहीसँग लडाई झगडा गर्नु पनि पर्दैन अन्तर्मुखी बन त्यो परमात्मासँग नाता जोड ईश्वरको अजपा नामको जाप गर श्वास श्वास स्मरण गरो वृथा श्वास मत खोए नजाने यस श्वासका आह्वान होए नहोए हेर यो श्वास परमात्माले तिमीलाई यो जन्मिँदाखेरि नै शरीर रूपी यो घैलामा श्वास रूपी हीरा भरेर पठाइदिएको छ यो श्वास तिमी खेरा नफाल संसारको विषय वस्तुमा बातमा खेरा नफाल यो श्वास खेरा गएपछि फेरि यो फर्केर आउनेवाला छैन त्यसकारण हर श्वासमा त्यो परमात्माको नामलाई जप अन्तर्मुखी बन आफूभित्र खोजी गर्ने काम गर आफैभित्र त्यो शान्ति छ आनन्द छ ज्ञान छ परमानन्द छ ईश्वर छ भगवान छ आफूभित्रको त्यो यात्रालाई तिमी
पूरा गर तब तिम्रो जीवन सुखमय बन्छ, आनन्दमय बन्छ, तिम्रो आत्माको कल्याण हुन्छ, जीवन जन्मेको सार्थक हुन्छ। त्यसकारण ज्ञान कोही बोलीमा होइन, ज्ञान भन्ने विषय मात्र होइन, सुनाउने र सुन्ने विषय मात्र होइन, ज्ञान त प्र्याक्टिकल जीवनमा उतार्ने विषय हो, कर्ममा उतार्ने विषय हो। त्यसकारण सजिलो आज तपाईँ हामीलाई कर्म भूमिमा यो कर्म भूमि मनुष्य शरीर दिएर सद्गुरुदेव महाराजीले कर्म योग, ज्ञान योग, भक्ति योग यो सबैको प्रेरणा शिक्षा दिइरहनु भएको छ। त भरपूर यसको लाभ उठाउ।

0: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
1: किन पिर गरेकी नानी, जाउँ न मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
2: हजुर, हामी कहाँ काँचो नम्बर एक सुनसादीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
3: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
2: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 9857720308।
3: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
4: किसानहरूका लागि खुसीको खबर,
5: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिट प्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
4: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ। फोन नम्बर 082-4160002 र मोबाइल नम्बर 9857723971।
6: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। Violet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केबल वार्षिक 11,200 एक महिना सित्तैमा, साथै मेश राउटर किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् Violet, अब सबै कनेक्टेड।
7: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको Violet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
8: Violet।
9: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
10: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
9: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
10: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनु